नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरशः पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
12: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
13: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
10: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
14: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
10: प्रोप्राइटर नरेश महतो गीता महतो
6: सम्पर्क 9756073089 9804446182 र 9841995225
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
15: पाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
16: नेपाली खबरमा अब भित्री पृष्ठका खबर बाढी पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएपछि दशैं र जाडो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरोला नाकामै रोकिएका छन् ठूलो परिमाणमा फेन्सी विद्युतीय लगायत सामग्री नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरोला नाकामा रोकिएका हुन् दशैं तिहार र जाडोमा ल्याइएका सामान कोरोला नाकामा रोकिएको व्यवसायीहरूले बताएका छन्
17: सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन 2000 भन्दा बढी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्ने योजना अघि बढाएको छ
16: नेपालमा वर्षेनी 5000 महिलामा स्तन क्यान्सर हुने गरेको तथ्याङ्क फेला परेको छ नेपालमा करिब एक दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुन्थ्यो तर अहिले त्यो स्थान स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सर मध्ये पहिलो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ।
17: आफ्ना संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले कल्पना गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक मूल्यलाई निरन्तरता दिँदै आएको नेपाली कंग्रेसले समुन्नत नेपालको आर्थिक तस्विर, कुल गृहस्थ उत्पादन जीडीपी जस्ता सूचकमा भन्दा नागरिकको जीवनमा आउने परिवर्तनमा मापन हुनुपर्ने धारणा अघि सारेको छ।
16: यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्रै 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्दछ।
17: नेपाल राष्ट्र ब्याङ्कले विदेशी मुद्रा कारोबार तथा भुक्तानी सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र 2082 संशोधन गर्दै वस्तु तथा सेवा, आयात, हवाई सेवा, विदेशमा उपचार, दूरसञ्चार, पर्यटन, विदेशी ऋण, डिजिटल सेवा, निर्यात र ब्याङ्कहरूको विदेशी मुद्रा लगानीसँग सम्बन्धित विभिन्न सीमा तथा प्रक्रिया खुकुलो बनाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिसामाथि गरिएको कडाईपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ। जापानको स्थायी भिसा पीआर शुल्कलाई 20 गुणा बढाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ। चार पटकसम्म आयोजककै कमजोरीले सारेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाड़ी तथा खेलसँग सम्बन्धित सरकारवाला भने अझै विश्वस्त छैनन्।
2: अब विचार तथा विश्लेषण। अधिवेशन र कांग्रेसको भावी दिशा शीर्षकमा डाक्टर सुधाकर पराजुलीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। आज कांग्रेस सामु मूल प्रश्न नेतृत्वमा को आउने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्ने पनि हो। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घर दैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीड़ा, युवाको भविष्यप्रति चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थीको सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध, यी सबै कांग्रेसको राजनीति सरकार बन्नुपर्छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मा सँगै मदन पौड्यालको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज मिति 2083 साल असोज 20 गते मंगलबार सन् 2026 अक्टोबर 6 तारिख असोज कृष्ण पक्षको एकादशी तिथि
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिंग सोलुसन्स
4: आज वार्षिक उत्सव मनाउँदै गरेको उदयपुरको रेडियो त्रियुगा 104 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय
4: राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा बढायो स्वास्थ्य बीमाको झुट्टा दाबी रोक्न एआईको प्रयोग गरिदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य
5: काठमाडौँको वडा 18 तेस्रो शिव मेला बस्ती विस्तारदेखि एआईसम्म बारी विस्तार बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै सिप सिकेपछि व्यवहारमा उतार्न आग्रह
8: तालिम चाहिँ लिनुहोस् होइन तालिम अब आफूलाई अब अवसर नगुमाउनुहोस् त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु
4: युक्रेनको राजधानी कियेभमा लगातार रुसी आक्रमण जनजीवन अस्त व्यस्त
5: र देशभर 27 रङ्गशाला र कबड हल बनाउन सम्झौता

0: लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: काया खैरनमा अब खबरको सिलसिला। 5 वर्ष अघि 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या बढाउँदा तत्कालीन महामन्त्री गगन कुमार थापाले विरोध गर्नुभएको थियो। गुट व्यवस्थापन गर्न देउवाले पदाधिकारी बढाएको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो। तर 15 महाधिवेशनमा उहाँ थापाले नै विधान संशोधन गरी 167 सदस्यीय केन्द्रीय कार्य समितिलाई बढाएर 297 सदस्य बनाउनु भएको छ, जसमा 14 पदाधिकारी संख्यालाई पनि 26 पुर्याइएको छ। आकांक्षी बढेपछि व्यवस्थापन गर्न थापाले वरिष्ठ उपसभापति, प्रवक्ता लगायत नयाँ पद समेत सिर्जना गर्नुभयो। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले केन्द्रीय कार्य समिति संख्या बढाउने प्रस्ताव सहितको प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा हिजो प्रस्तुत गर्नुभएको थियो। त्यसैलाई बन्द सत्रले पारित गरेसँगै आजदेखि सुरु हुने मनोनयनमा नयाँ व्यवस्था अनुसार विधान कार्यान्वयनमा आउनेछ। सदस्यता संख्या बढेको र समावेशी सदस्यता फराकिलो बनाइएका कारण पनि केन्द्रीय कार्य समितिको आकार बढेको महामन्त्री पौडेलले बताउनु भएको छ। पदाधिकारी संख्या बढेसँगै आकांक्षीको प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ। सभापतिमा गगन थापालाई खासै ठूलो चुनौती छैन, उहाँका लागि सबैभन्दा ठूलो चुनौती पार्टी एकीकरण कायम राखेर अघि बढ्नुमा छ। पूर्व सभापति देउबा समानान्तर महाधिवेशनमा हुनुहुन्छ। देउबासँगै सिङ्गो काङ्ग्रेसको झण्डै 20% हिस्सा रहेको अनुमान छ। महाधिवेशनकै मुखमा झण्डै 55 देउबा पक्षका नेताहरू मूलधारमा आएका थिए। काङ्ग्रेसमा 100 बढी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मेहम्मे। यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: नवयुवा प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने नसकिने बारे अध्ययन गर्न गठित समितिले 24 भदौको विध्वंसमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अधिकांशको मुद्दा फिर्ता लिन नसकिने राय दिएको छ। अधिकतम प्रतिवादीको मुद्दा फिर्ता लिन सकिने गरी प्रतिवेदन तयार पार्न दबाव रहे पनि समितिले 300 जनाको मात्र मुद्दा फिर्ता लिन सकिने राय दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले आन्दोलनसँग सम्बन्धित 445 मुद्दाका 1778 प्रतिवादी मध्ये 300 मुद्दा फिर्ता लिन सकिने तर बाँकी प्रतिवादी गम्भीर प्रकृतिका फौजदारी कसुरमा संलग्न रहेकाले मुद्दा फिर्ता लिन कानुनी व्यवस्था बाधक रहेको राय दिएको छ। समितिले 15 असोजमा गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाइसकेको छ। समितिले अध्ययन गरेका मुद्दा मध्ये 53 वटामा अदालतले फैसला समेत सुनाइसकेको छ। कान्तिपुरमा खबर छ।
5: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा 5 गुणासम्मले बढाएको छ। केन्द्रीय बैंकले विदेशी विनिमय संचिति बढ्दै गएको अवस्थालाई ध्यानमा राखी व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गरिने विदेशी मुद्राको सटाईलाई सहजीकरण गर्दै सटाई सीमा 5 गुणासम्मले बढाएको हो। राष्ट्र बैंकले हिजो विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरेको एकीकृत परिपत्र 2082 संशोधन गर्दै मुद्रा सटाईको सीमा 5 गुणासम्मले बढाउनुका साथै प्रक्रियागत सहजीकरण समेत गरेको गरेको छ। राष्ट्र बैंकले विदेशी स्थित अस्पतालमा गई स्वास्थ्य उपचारका लागि गरिने खर्च, हवाई जहाजको इन्जन तथा पाठ पूर्जाको आयात, दूरसञ्चार कम्पनीले लिने सेटेलाइट सेवा भाडाको भुक्तानी, विभिन्न संघ संस्थाले भारतबाट लिने सेवाको भुक्तानी लगायतमा विदेशी मुद्राको सटै सीमा बढाएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले खुकुलो नीति लिँदै आएको बताउनुभयो। केन्द्रीय बैंकले चीनका विभिन्न नाकाबाट हुने आयातका क्रममा हुने विदेशी मुद्राको भुक्तानीलाई समेत खुकुलो बनाएको छ। तातोपानी, रसुवागढी वा मुस्ताङ भन्सार बिन्दु मार्फत हुने आयातको भुक्तानी भन्सार जाँच पास हुनु पूर्व मात्र पूर्ण भुक्तानी पठाउनु पर्ने गरी खुकुलो व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बढायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पेट्रोलियम पदार्थ सहित इन्धन लगायतका पाँच निर्माण सामग्रीमा भएको मूल्य वृद्धिमा सरकारले निर्माण व्यवसायलाई 90% अनुपातमा क्षतिपूर्ति दिने भएको छ। पूर्वाधार विकास मंत्रालयले सार्वजनिक खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क अनुसार विशेष मूल्य समायोजनका लागि कार्यविधि बनाएर यस्तो व्यवस्था गरेको हो। त्यही कार्यविधि अनुसार हिजो बसेको मन्त्रीपरिषद बैठकले सरकारी ठेक्कामा प्रयोग भएको र अन्तर्राष्ट्रिय युद्धले प्रभाव पारेको पाँच वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडिपिई पाइप, सिमेन्ट तथा डन्डीको मूल्यमा भएको मूल्य वृद्धिमा निर्माण व्यवसायले 90% रकम सरकारबाट पाउने भएका हुन्, बाँकी 10% रकम भने निर्माण व्यवसाय आफैले बेहोर्नु पर्नेछ।
6: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा हुने फेक क्लेम रोक्न एआई र अत्याधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गर्ने भएको छ। बोर्डले स्वास्थ्य बीमालाई प्रविधि मैत्री, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल सुधार सम्बन्धी चारवटा विषयमा निर्णय गर्दै त्यसमा एआईको प्रयोग पनि अघि सारेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर सुभाष प्याकुरेलले समयानुकूल र वैज्ञानिक बनाउन विभिन्न तहमा स्वास्थ्य बीमाको भुक्तानी दावीको रुजु गरिने बताउनुभयो। हाल दैनिक स्वास्थ्य बीमामा उपचार गराइएका 35,000-40,000 बीमा दावी कागजात रुजुका लागि बीमा सेवा प्रदायक अस्पतालहरूले बोर्डमा पठाउँछन्। त्यसमध्ये दैनिक 5,000-7,000 मात्रै रुजु गरिन्छ। अन्य दावीहरू पेन्डिङमा रहन्छन्। बोर्डका अनुसार क्लेम भएर आएका मध्ये कतिपय दावी नक्कली समेत देखिएका छन्। नक्कली देखिएका दावी पत्र तथा विवरण बोर्डले अस्पताललाई नै फिर्ता पठाउने गरेको छ। बोर्डले अस्पतालसम्म सेवा प्रदायकलाई असारसम्मको भुक्तानी गरिसकेको छ। कर्मचारीको दरबन्दीकै 25 कर्मचारी थिए। अहिले कर्मचारी थपिएपछि साउनसम्मको क्लेम क्लियर भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो। उहाँले एआई र मेसिनहरू प्रयोगबारे छलफल भइरहेको बताउनुभयो। पुस्तकि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको पनि जानकारी दिनुभयो। स्वास्थ्य बिमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा काठमाडौँको ओडा 18 चलिरहेको सिप मेला र उद्देश्य बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
8: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
12: हेलो
13: हेलो बुढी, के छ खबर?
12: ठिकै छ, चलेकै छ।
13: ल भिडियो अन गर, तलाई हेरौँ।
12: भिडियो अनै छ त, देख्नु भएन र?
13: खै देखिन त मैले, त नेट स्लो भयो क्या हो?
12: माडीको नेट यस्तै त हो नि।
13: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
11: घडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
14: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
11: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
15: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
16: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
15: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
16: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
15: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
16: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
17: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: ओखती फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दर्ता नलिन समितिको सुझाव राष्ट्र बैंकले विदेशी मुद्रा सटै सुविधाको सीमा बढायो निर्माण सामग्रीको मूल्य वृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन स्वास्थ्य बिमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै आउँदो पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं
2: अब बाँकी प्रसंग देशमा रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संघदेखि प्रदेश र पालिकासम्म विभिन्न सिप विकास तथा व्यवसायिक तालिम सञ्चालन भइरहेका छन् काठमाडौँ महानगरपालिका वडा नम्बर 18 भने नियमित तालिम भन्दा केही फरक ढाँचामा सिप मेलालाई अघि बढाएको छ वडा 18 अहिले तेस्रो संस्करणको सिप मेला सञ्चालन गरिरहेको छ जहाँ उद्यमशीलता रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ साथी महेश गेवालीले वडाबाटै सिप मेला आयोजना गर्ने सोच कसरी आयो भनेर मेला संयोजक तथा वडा सदस्य हिरा सुबा डङ्गोललाई सोध्नु भएको छ
3: सिप सिकौँ आत्मनिर्भर बढौँ भन्ने मूल नाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढाएको सिप मेला गर्नुको उद्देश्य के हो भने एकै ठलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौँ त्यसो गरेपछि के हुन्छ भने एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने यो हप्तामा हामीले एउटा तालिम गऱ्यो भने अर्को हप्तामा अर्को तालिम गऱ्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुनु पाउने भयो होइन उहाँहरूको माग अनुसार नै हामीले राखेको हो कसैसँग एक रुपियाँ
4: जुन सिप मेला हामीले गरिरहेछौँ यो तेस्रो संस्करण त्यसको समय अवधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ
3: यो चाहिँ एक हप्तादेखि 15 दिनसम्म नृत्य प्रशिक्षण त एक महिनाकै छ ड्राइभिङ चाहिँ 2 हप्ताको छ अनि स्विमिङ पनि 2 हप्ताको छ अर्को बेकरी बारिस्ता 10 दिनको छ भने अरू चाहिँ नि एक हप्ता एआईको चाहिँ नि 2 हप्ता नै छ हाम्रो त्यस्तो छ पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौँ हामी
4: त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ
3: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनकै यही बारिस्ता सिकेर विदेशमा गएर अहिले 2-3 जना त्यही काम गर्दैछ भनेर गर्नेले मजाले गरिरहेछ एप्रोन यो झोला सिउने तालिम पनि दियो त्यो पनि मजाले गरिरहेछ यो जुत्ता सिउने भयो विदेशमा सुटै उहाँहरूले निर्यात गर्नुहुन्छ त्यहाँबाट डिमान्ड आउँछ हामीलाई यति यति जोड चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने जस्तै यो सर्फ भयो झोल साबुन भयो यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ दिनुहुन्छ अहिलेको डिमान्ड यिनीहरूको के छ भने एआई यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्नु खोजिराखेका छौँ को यो मखमलको जुत्ता बिहेको जुत्ता यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ यहाँको दिदीबहिनीलेहरूले गरेर पठाएको छ त्यस्तो त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है महिला सशक्तिकरण त पहिला भन्दा त एकदमै अहिले त कार्यक्रम केही गर्न लागि ट्रेनिङ दिन लागि म पनि आएन पुग्यो भन्नुपर्छ म हामीले सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले हामीले यो वर्षमा एकचोटि मर्छ भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ त्यो ठाउँमा उहाँहरूले आफैहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ कुनै सङ्घ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो
4: र मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ
3: उनीहरूले कस्तो भने तालिम लियो चाहियो बेलामा गरौँला भन्ने यस्तो छ होइन म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको जस्तो देखिन्छ तालिम चाहिँ लिनुहोस् होइन तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस् त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु
1: काठमाडौँ महानगरपालिका वडा 18 सिप मेला संयोजक तथा वडा सदस्य हिरा सुबा डङ्गोलसँग वडामै सिप मेलाको आवश्यकता अघिल्ला संस्करणको प्रभावकारिता सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर लगायत विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ फेरि पनि खबरकै सिलसिला गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ कतै कतै ठूलो वर्षा भएको छ पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यसै गरी जाँझरकोटमा 79 मिलिमिटर दाङमा 90 मिलिमिटर बर्दियामा 68 मिलिमिटर वर्षा मापन भएको छ आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै पहाडी भागका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि पानी पर्ने क्रम छ, तर लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। गैराती कतै कतै ठूलो पानी परेको र ती क्षेत्रको आसपासका ससाना नदीमा जलसतह बढ्न सक्ने भएकोले सावधानी अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
1: अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सडक पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय पर्यावरणीय मान्यता छ। नेपालमा भने त्यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सडक निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सडक सङ्कटमा परेका छन्। जथाभावी नदी किनार खनेर बनाइएका सडकका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्छ, जसले गर्दा छेउछाउका खेतीयोग्य जमिन र बस्ती बगरमा परिणत हुँदै आएका छन्। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सडक बाढी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नका साथै मानवीय सङ्कट र दीर्घकालीन विकासको अवरोध खप्नु परिरहेको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सडक पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालको सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सडक नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सडक संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी उक्त ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सडक पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरश पालना गर्नुपर्ने बताउनु भएको छ। नदी किनारका सडकको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा आजको गोरखापत्रमा खबर छापिएको छ।
1: अब विदेशका खबर। रुसले एक हप्तादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किएवमा जनजीवन अस्तव्यस्त भएको छ। किएवमा रहेका ऊर्जा, दूरसञ्चार, सड़क तथा रेल मार्गका पूर्वाधारहरू रुसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। अस्ति आइतबार रुस विरुद्धको युद्धमा ऐक्यबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिनै अचानक किएव पुग्नु भएको थियो। उहाँ किएव ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्यो। पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो, जसका कारण यातायात अव्यवस्थित भएको छ। अस्ति आइतबारको आक्रमणले पुल थप क्षतिग्रस्त भएको किएवका मेयर भिटाली क्लिस्टोटले बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किवमा पनि रुसले आक्रमण गरेको थियो। किएवमा रहेका ऊर्जा, दूरसञ्चार, सड़क तथा रेल मार्गका पूर्वाधारहरू रुसी ड्रोन तथा मिसाइलको निशानामा परेसँगै जनजीवन अस्तव्यस्त बनेको हो। अर्को विदेशको खबरमा, यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। तीनजना वैज्ञानिकले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस कोर्नर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोनेजेनिस क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई पुरस्कार प्रदान गरिने भएको हो। जीवित मस्तिष्कमा स्नायुको कसरी स्मृति भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। अब आज भौतिक शास्त्र, भोलि रसायन शास्त्र, पर्सि बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा हुनेछ।
2: अब खेल खबर। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कबड्डल निर्माण गर्ने भएको छ। निर्माण कार्य अगाडि बढाउन शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको छ। सिंहदरबारमा सोमबार आयोजित मन्त्री परिषदको नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो।
1: अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको छ। भूमि अधिकार, अव्यवस्थित बसोबास व्यवस्थापन र सुकुम्बासीको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता रहँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल मार्फत 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको जानकारी दिनुभयो। यो सुरुवात हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा छौं, उहाँले भन्नुभएको छ। 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने भन्ने चुनावी वाचा स्मरण गर्दै उहाँले चुनावमा गरेको वाचामा स्पष्ट रहेको र 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने उल्लेख गर्नुभएको छ।
2: इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसाय र न्यून आय भएका उपभोक्तालाई मारमा पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता लिन उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेला विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका हुन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढेको अधिकार कर्मीहरूको टिप्पणी छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइसपानले 16 असोजमा विज्ञप्ति जारी गर्दै असोज 19 गतेदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो। दशैं तिहारको मुखमा सेवा प्रदायकहरूले न्यूनतम 50 MBPS भन्दा कम प्याकेज नदिने घोषणा गरेपछि साना प्रयोगकर्ता मारमा यो उपभोक्तामाथिको सिन्डिकेट रहेको अधिकार कर्मीको दावी। चाडपर्वकै मुखमा महँगियो इन्टरनेट आजको कान्तिपुरमा खबर छ।
1: र प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उहाँसँग संगठन चलाएको अनुभव पनि छ, तर अहिले उहाँसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व। जीवनको 7.5 दशक पार गरिसकेका खनाल बाम बाम सँगै जाउँ भन्ने अभियान सुरु गर्ने दिशामा हुनुहुन्छ। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा हुनुहुन्छ। जीवनको उत्तरार्धमा उहाँले नयाँ कदम चाल्नु भएको छ। 77 वर्षीय खनालले हिजो वाम एकतामा जोड दिँदै घोषणा गर्नुभयो, समाजवादी जागरण अभियान। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
2: बोट अनुसारको फल।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: काङ्ग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित फराय।
1: राष्ट्र बैङ्कले विदेशी मुद्रा सटाई सुविधाको सीमा बढायो। स्वास्थ्य बिमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
2: काठमाडौँको वडा 18 तेस्रो शिव मेला बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै। सिकेपछि व्यवहारमा उतार्न आग्रह।
1: युक्रेनको राजधानी कियेभमा लगातार रुसी आक्रमण, जनजीवन अस्त व्यस्त।
2: र देशभर 27 रङ्गशाला र कवर्ड हल बनाउन सम्झौता।
1: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले नयाँ पत्रिकामा बनाउनु भएको, सरकारले अति विपन्नलाई घर बनाउन 75,000 रुपियाँ अनुदान दिने गरी कानुन बनाउन लागेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक अति विपन्न परिवार छन्, नजिकै बजिरहेको रेडियोमा उनीहरू घरका लागि अनुदान रकम बारेको खबर सुन्दैछन् अनि भन्दैछन्, यो घर बनाउने पैसो हो कि घरको पोस्टर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ।

0: दक्षा चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: नेपाली कंग्रेसको 15 महाधिवेशनका केन्द्रीय सदस्य दलित तर्फका उम्मेद्वार डाक्टर डीबी सुनार हुनुहुन्छ। डीबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार खेमजी।
3: नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्र चलिरहेको छ, तपाईँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ। डीबी सुनारलाई केन्द्रीय सदस्यको उम्मेदवारी र तपाईँको दावेदारी किन?
4: यो नेपाली कङ्ग्रेसको 15 ऐतिहासिक केन्द्रीय महाधिवेशनमा सर्वप्रथम देश र विदेशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य साथीहरूलाई स्वागत गर्न चाहन्छु। र यो महाधिवेशन पहिलाको महाधिवेशन, योभन्दा पहिला गरिएका सम्पूर्ण महाधिवेशनभन्दा भिन्न ढङ्गको परिस्थितिमा हामीले गरिरहेका छौँ। बिचमा हजुरहरू सबैलाई थाहा छ, यो बिचमा हामीले विशेष महाधिवेशन पनि गर्न पुग्यौँ। विशेष महाधिवेशन पश्चात यो 15 नियमित महाधिवेशनको अवसरमा अहिले हामी अधिवेशन गरिरहेका छौँ। र यो अधिवेशन गरिरहँदा निश्चय पनि भदौ 23 र 24 गतेको जुन जेएनजी घटना भयो, त्यस पछाडिको राजनीतिक अवस्था नेपालको अहिले परिवर्तित सन्दर्भमा उभिएको छ। यो परिवर्तित सन्दर्भमा विभिन्न आयामहरूले नयाँ बाछिट्टाका साथ अगाडि प्रस्तुत भएको सन्दर्भ छ। चाहे त्यो नेपालको राजनीतिक परिस्थिति होस्, आर्थिक नीतिको परिस्थिति होस्, त्यसै गरी विश्व राजनीतिक परिवेशको सन्दर्भको विषय पनि बदलिएको छ, फेरिएको छ। यो अवसरमा नेपाली कङ्ग्रेसभित्र पनि नेपाली कङ्ग्रेसको विधानलाई अझ धेरै फराकिलो बनाएर विभिन्न उमेर समूहका, विभिन्न जात जाति, भाषा, धर्म, संस्कृति, नेपालको संविधानको आकार जे छ, नेपालको संविधानको जे खालको मूल मर्म छ, त्यो मूल मर्मलाई समेत हुबहु हामीले अहिले यो विधानमा इन्ट्रोड्युस गरेका छौँ। त्यसै गरी
3: महाधिवेशन प्रतिनिधिले डाक्टर डीबी सुनारलाई चिन्छन्, कसरी चिन्छन् बताउनुहोस्।
4: त्यही त म मेरो विषयमा आउँदैछु। त्यसैले तपाईँले प्रश्नमा जसरी भनिराख्नु भएको छ, तपाईँको उम्मेदवारी किन र केका लागि नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य बन्ने भन्ने विषय आउँदै गर्दा, नेपाली कङ्ग्रेसको पार्टीमा लामो समयदेखि विभिन्न विचारहरू सम्प्रेषण गर्दै, विभिन्न विषयमा काम गर्दै र विभिन्न तह र तप्कामा र ओहदामा बसेर नेपाली कङ्ग्रेस पार्टीको फाउन्डेसनल आस्पेक्टलाई निर्माण गर्ने र त्यसलाई चाहिँ थप मजबुत कसरी बनाउने भन्ने विषयमा काम गरिरहेको, कर्म गरिरहेको एउटा योद्धाको रूपमा मेरो परिचय रहेको छ। त्यति मात्र नभएर नेपाली कङ्ग्रेसभित्र लामो समयदेखि विचारको खडेरी भएको र विचारमाथि माथि ठुलो प्रश्नहरू तेर्सिरहेको भएर त्यो बेला एउटा युवाको हिसाबले लेखन शैलीबाट होस्, पठन शैलीबाट होस्, चाहे तपाईँहरू जस्तो एउटा चर्चित यो आम संचारकर्मीहरूसँग विभिन्न विचारहरू सम्प्रेषण गर्ने कुरा होस्, त्यति मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि विभिन्न देशहरूमा नेपाली कङ्ग्रेसको प्रतिनिधित्व गरेर नेपाली कङ्ग्रेसका मुद्दा र मोडेलहरूको, विकासका मोडेलहरू नेपाली कङ्ग्रेसले अप्नाइरहेको जति पनि यो राजनीतिक कार्यक्रमहरूको सन्दर्भका विषयहरू छन्, ती कार्यक्रमहरूलाई पनि इन्टरनेसनल प्लेटफर्महरूमा पनि प्रतिनिधित्व गरेको र लगायत, त्यति मात्र नभएर सङ्गठनकै सवालमा पनि हेर्नुहुन्छ भने विगत 25 वर्षदेखि निरन्तर अनवरत रूपमा नेपाली कङ्ग्रेसको भातृ संस्थादेखि लगेर, नेवी सङ्घदेखि लगेर, नेपाल दलित सङ्घदेखि लगेर, र त्यति मात्र नभएर हाल पनि अहिले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आदरणीय विश्व प्रकाश शर्माज्यू उपसभापतिज्यू हुनुहुन्छ यसको संयोजक, त्यो संयोजक रहेको समितिभित्र सदस्यको रूपमा काम पनि गरिरहेको हुनाले नेपाली कङ्ग्रेसभित्र थप अझ कसरी यो वैचारिक रूपमा अझ थप प्रष्टता कसरी पार्न सकिन्छ, पोलिसी लेभलमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा म किन जोड्न चाहन्छु भने, अहिले हामीले नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिभित्र रहेको, मैले अघि नै जाहेर गरेको आदरणीय उपसभापति विश्व प्रकाश शर्माज्यूको नेतृत्वमा रहेको समितिले अहिले हामीले 35 जति उपसमिति निर्माण गरेर नेपालको समाजभित्र रहेका जकडिएर बसेका होस् या जकडिएर नबसेका होस् ती तमाम मुद्दाहरू आइडेन्टिफाई गरेर हामीले अहिले निरन्तर रूपमा यो विशेष महाधिवेशन पछाडि आएको जुन केन्द्रीय कार्य समिति छ त्यो भित्र निरन्तर रूपमा अनवरत रूपमा एक दिन पनि हामी थकान नमेटिकन अहिले विभिन्न पोलिसीमा काम गरिरहेका छौँ, त्यो पोलिसीलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने सवालमा पनि निरन्तर हामी अभ्यासरत भइरहेको
3: हो। जाँदा जाँदै नेपाली कङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई, देशभरबाट आएका प्रतिनिधिहरूलाई के छ तपाईँको सन्देश?
4: सबैभन्दा पहिला त आम रूपमा जसरी अहिले यो महाधिवेशनमा होमिनु भएको छ महाधिवेशन प्रतिनिधिज्यू साथीहरू सम्पूर्णलाई आफ्नो विवेक प्रयोग गर्नका लागि सर्वप्रथम हुन त नेपाली कङ्ग्रेसभित्र वैचारिक स्वतन्त्रता छ, आफ्नो छनौटको त्यो स्वतन्त्रता छ, त्यो बिचमा पनि कतिपय सन्दर्भमा विभिन्न ठाउँबाट यसलाई चाहिँ इन्टरभेन्सन गर्ने आफ्नो त्यो वैचारिक स्वतन्त्रता र तपाईँको छनौटको स्वतन्त्रतामाथि इन्टरभेन्सन गर्ने परिस्थिति कहिलेकाहीँ नेतृत्व तहबाटै देखिन्छ। त्योभन्दा मुक्त रहेर नेपाली कङ्ग्रेस पार्टीभित्र रहेका आम आम तपाईँको चाहिँ नेता तथा साथीहरू खास गरेर महाधिवेशन विवेकपूर्ण ढङ्गले आफ्नो विवेक अप्नाउनु भन्ने विश्वास लिएको छु र त्यो लिँदै गर्दा नेपाली कङ्ग्रेसको बदलिएको परिस्थितिमा नेपाली कङ्ग्रेसको आकार जे छ, नेपाली कङ्ग्रेसको भावना जे छ, नेपाली कङ्ग्रेसको मूल मर्म जे छ, त्यो सम्पूर्ण विषयहरूलाई क्यारी गर्न सक्ने, पोख्न सक्ने, ठेक्न सक्ने खालको नेतृत्व सहितको सिङ्गो केन्द्रीय कार्य समिति अहिलेको वर्तमान आवश्यकता हो। बदलिँदो परिस्थितिमा हामीले देखिरहेका छौँ नेपाली कङ्ग्रेसमाथि विभिन्न प्रहारहरू भइरहेको छ, अन्य राजनीतिक दलहरूबाट खास गरिकन नेपालको पछिल्लो क्रममा उदाएको नवउदित राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हामी सँगसँगै त उनीहरूको चाहिँ वैचारिक तादम्यता मिलिरहेको, कतिपय सन्दर्भ प्रिन्सिपली हामी एउटै ठाउँमा रहेको तर साङ्गठनिक धरातल उसको कमजोर भए पनि पछिल्लो क्रममा पपुलरिजमको अथवा पपुलिस्ट मुद्दाबाट ऊ चाहिँ अहिले उदाएको हुनाले यस्ता चाहिँ कुराले गर्दाखेरि जनताको प्रत्यक्ष जुन सरकार राख्ने मुद्दाहरू छन् ती मुद्दाहरू कहिलेकाहीँ डिरेल भइरहेको हुन्छ र मुद्दाहरू जनताको प्रत्यक्ष सरकार राख्ने मुद्दाहरूभन्दा माथि पपुलिस्टहरूले काम गरिरहेको यस परिस्थितिमा हामीले ती सम्पूर्ण विषयहरूलाई बडो मिहिन ढङ्गले बुझ्न सक्ने खालको नेतृत्व सहित केन्द्रीय कार्य समिति ती मिहिन ढङ्गले अहिले बदलिँदो आयाममा जसरी जस्तो बदलिँदो आयाममा अहिले चाहिँ विश्व राजनीतिक परिघटनाहरू घटिरहेका छन् यसको विषयमा पनि नेपाली कङ्ग्रेस जस्तो एउटा जिम्मेवार दलले आफूले कसरी यस्ता विषयहरूमा पस्कन सक्छ, त्यहाँभित्र रहेका केन्द्रीय कार्य समितिमा रहेका नेता तथा साथीहरूले कसरी पस्किन सक्नुहुन्छ, किनभने नेपाली कङ्ग्रेस एउटा चाहिँ पार्टी मात्रै होइन यो समग्र देशको जनताको भावना बोक्ने एउटा चाहिँ विषय पनि हो, त्यो भावना रूपी एउटा चाहिँ हामी सबैको एउटा भरोसा पनि हो, राष्ट्रिय शक्ति पनि हो, त्यो राष्ट्रिय शक्ति र राष्ट्रिय भरोसा बोक्न सक्ने पार्टीभित्र कस्तो खालको केन्द्रीय समिति बन्नुपर्छ, कस्ता खालका नेतृत्व जानुपर्छ, कस्ता खालको वैचारिक व्यवस्थामा आफूलाई उभ्याउन सक्ने प्रखर ढङ्गले नेपाली कङ्ग्रेसको यो पछिल्लो क्रममा जति पनि यो च्यालेन्जेसहरू छन् च्यालेन्जेसहरूलाई बोक्न सक्ने र त्यसलाई चाहिँ सम्प्रेषण गर्न सक्ने जनता समक्ष होस्, अन्तर्राष्ट्रिय इन्टरनेसनल प्लेटफर्महरू समक्ष होस्, यी सबै कुरामा आफूलाई प्रखर ढङ्गले उभ्याउन सक्ने नेतृत्व चयन गर्नुपर्नेछ। यी सम्पूर्ण चुनौतीका बीचबाट नेपाली कङ्ग्रेसलाई पुनर्जागृत गर्नुपर्नेछ, नेपाली कङ्ग्रेसभित्र रहेका जति पनि विगतमा आएका प्रश्नहरू छन् ती प्रश्नहरूको जवाफ दिन सक्ने खालको नेतृत्व र केन्द्रीय कार्य समिति रहेका सदस्यहरूमा त्यो खालको ताकत हुनुपर्नेछ। त्यसैले सबै जात जाति भाषा धर्म संस्कृति वर्ण लिङ्ग संविधानले परिकल्पना गरेको जुन खालको समावेशता चरित्र भएको हाम्रो अहिले विधान छ, यो विधानभित्र सबै त्यो समावेशी क्लस्टरबाट आउने साथीहरू पनि अत्यन्तै यसका विषयमा पार्टीको विषयमा सङ्गठनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पढे लेखेको होस् अथवा सङ्गठनिक धरातलमा उसले चाहिँ निरन्तर अनवरत रूपमा सङ्गठनगत ढङ्गले काम गर्न सकोस्, यी सबै विषयहरूमा पोख्त परिपक्व भएको व्यक्तिलाई नै अहिले केन्द्रीय कार्य समितिमा ल्याउन जरुरी छ र यसका लागि आम विवेकी सम्पूर्ण विवेकी मतदाता महाधिवेशन प्रतिनिधिज्यू साथीहरू देशभरिबाट आउनुभएका र विदेशभरिबाट आउनुभएका सम्पूर्ण साथीहरूलाई राम्रो र एकदम कुशल नेतृत्व छनौट गर्नका लागि म हार्दिक अपिल गर्न चाहन्छु। यो बिचमा तपाईँसँग संवाद गरिरहँदा मेरो पनि केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको कुरा तपाईँले जसरी जाहेर गर्नुभएको छ त्यसैमा केन्द्रित रहेर म सम्पूर्ण आम मतदाताहरूलाई म पेसाले इन्जिनियर पनि हो, अछाम क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको छु, अहिले नेपाली कङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशासन प्रतिष्ठानमा सदस्यको रूपमा पनि काम गरिरहेको, त्यति मात्रै नभएर म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा कलम चलाउने त्यसकै म विद्यावारिधि गरेको विद्यार्थी पनि र एउटा अनवरत सिकाइको एउटा सहयात्री पनि र पार्टीको विभिन्न सङ्गठन मोर्चामा काम गरेको विभिन्न आन्दोलनमा सहभागी भएको र नेपाली कङ्ग्रेस पार्टीलाई दुःख पर्दा एउटा योद्धाको रूपमा एकल भए पनि साथीहरूको साथमा सदैव अगाडि उभिएको अग्रमोर्चामा उभिएको एउटा युवालाई र दलित क्लस्टरबाट नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिमा सदस्यको रूपमा निर्वाचित गराउनु हुनेछ भन्ने विश्वास छ।
3: हस् डिबिजी, यहाँको महत्त्वपूर्ण समय र आगामी दिनको शुभकामना, नमस्कार, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर डिबी सुना आदरणीय श्रोता यतिखेर हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसका नेता युवराज पाण्डे पाण्डेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: नमस्कार धन्यवाद
3: अब यतिखेर नेपाली कङ्ग्रेसको 15 महाधिवेशनमा तपाईँको उम्मेदवारी केमा पाण्डेजी
5: मेरो उम्मेदवारी यो पटक नेपाली काङ्ग्रेसलाई पुनर्संगठित गर्न पुनर्जागृत गर्नका लागि बृहत्तर रूपमा एकताबद्ध गर्नका लागि र काङ्ग्रेसप्रति जनताको जुन हिजो भरोसा टुट्दै गएको साख अलिकति त गिर्दै गइरहेको अवस्था छ यसलाई चाहिँ पुनर्स्थापित गर्नका लागि खुल्ला 45 तर्फ म चाहिँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार हुँदैछु आज मनोनयन दर्ताको तयारी गर्दैछु
3: अब केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै गर्दाखेरि तपाईँका जित्ने आधारहरू तपाईँका एजेन्डाहरू महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन मतदान गर्ने युवराजी
5: पहिलो कुरा त हामी काङ्ग्रेसलाई रूपान्तरित काङ्ग्रेसलाई चाहिँ पुनर्जागृत पुनर्संगठित गर्न चाहन्छौँ यो यात्रा चाहिँ विगतमा भएको विशेष महाधिवेशन जुन करिब एक वर्ष अगाडि भयो त्यो विशेष महाधिवेशनबाट नै यो यात्रा हामीले सुरु गरेका छौँ यति मात्रै होइन विद्यार्थी राजनीतिबाट लामो अनुभव बोकेर करिब 3 दशकको विद्यार्थी राजनीतिको अनुभव मेरो आफ्नै पनि सामान्य एउटा माध्यमिक तत्कालीन समयमा माध्यमिक विद्यालयको अध्यक्ष हुने त्यहाँको समितिको अध्यक्ष हुने कुरादेखि क्याम्पसमा पढ्दा फेरि त्यहाँको क्याम्पसको इकाइको अध्यक्ष हुने कुरा केन्द्रीय समितिमा रहेर काम गर्ने कुरा केन्द्रीय महामन्त्रीसम्मको जिम्मेवारी बुकेको जुन मेरो विगत छ त्यसको अनुभव त्यो समयको सङ्घर्ष त्यो समयसम्म हामीले गरेका विभिन्न आन्दोलनहरू विभिन्न खालका सामाजिक राजनीतिक शैक्षिक अभियानहरूसँग जोडिएर समाज रूपान्तरणका निम्ति र देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हामीले जसरी सङ्घर्ष गऱ्यौँ ती उपलब्धिहरूलाई रक्षा गर्दै तिनलाई संस्थागत विकास गर्दै देशलाई समुन्नतितर्फ लानु हाम्रो आजको जिम्मेवारी हो देशका लागि हाम्रो पुस्ताले पहिला काङ्ग्रेसलाई बदल्ने हामीले सङ्कल्प गऱ्यौँ त्यो बदलिएको काङ्ग्रेसबाट देशलाई फेरि समुन्नतिको बाटोतर्फ लाने हाम्रो उद्देश्य हो त्यसका लागि हामीले काङ्ग्रेसभित्र के कुरामा बदलाव ल्याउने त के कुरामा परिवर्तन ल्यायो भने हामी वास्तवमै काङ्ग्रेसलाई समयसँग जनताको आकाङ्क्षा र भावनालाई सम्बोधन गर्ने पार्टीका रूपमा पुनर्स्थापित गर्न सक्छौँ त भन्दा हामीले पहिलो कुरा हाम्रो नेतृत्व हामीले नेतृत्वमा जुन खालको कुशलता हुनुपर्छ जुन खालको दृष्टिकोण हुनुपर्छ नेतृत्व भनेको भिजनले ड्राइभ गर्ने हो नेतृत्व भनेको त्यसको व्यवस्थापन क्षमता पनि हुनुपर्छ त्यससँग केही न केही अनुभव पनि हुनुपर्छ त्यो अनुभव व्यवस्थापन क्षमता र त्यसले जनतालाई जनताका भावनालाई आफ्नो पार्टीको भावना बनाउने जनताको भावनालाई पार्टीको मुद्दा बनाउने र जनतासँग एकाकार भएर अगाडि बढ्ने त्यो भावना पार्टीले बोक्नुपर्छ नीति निर्माण तहमा जब हामीले विषयहरू उठाउँछौँ कुनै पनि विषय उठाउँदाखेरि पार्टीले नै नीति कार्यक्रम रणनीतिहरू त्योबाट मात्रै पार्टीले कसरी आफूलाई अगाडि बढाउँछ भन्ने कुराको जनताले मूल्याङ्कन गर्ने गर्दछन् त्यो कसीमा पछिल्लो केही समय नेपाली काङ्ग्रेस कहीँ न कहीँ कमी कमजोरी गर्न पुग्यो नेपाली काङ्ग्रेसको नेतृत्वले कहीँ न कहीँ आफूलाई अब्बल ठहराउन सकेन प्रतिस्पर्धामा अहिले प्रतिस्पर्धाको समय पनि हो हामीले भन्ने गर्दछौँ अत्यन्तै धेरै यो प्रविधि मैत्री बहुसमाज जनता अत्यन्तै जागरुक भए जनताहरू

0: नेपाली काङ्ग्रेसभित्र अत्यन्तै स्वच्छ ढङ्गले अत्यन्तै लोकतान्त्रिक ढङ्गले निर्वाचित भएर आउनुभएको छ, सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। र पार्टीमा वृहत्तर रूपमा एकता कायम गर्नका लागि समेट्ने प्रयासहरू पनि भएका छन्। छिटफुट कुराहरू बाहेक अत्यन्तै राम्रो ढङ्गले सौहार्द ढङ्गले प्रत्यक्षपूर्वक महाधिवेशन प्रतिनिधिहरू छनौट भएका छन्, प्रक्रियामा सामेल हुनुभएको छ। यो अवस्थामा नेपाली काङ्ग्रेसलाई हामीले जसरी पुनर्जागृत गर्ने, पुनर्सङ्गठित गर्ने, जनताको भावना बोक्ने पार्टी बनाउने भनेर जसरी एजेन्डा बोक्ने पार्टी बनाउने भनिरहेका छौँ, यो सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूले परम्परागत दलले आफ्नो समूहगत आबद्धता कहाँ थियो भनेर हेरेर होइन, खुल्ला भएर अन्तर्मनदेखि अब यो पुस्ताले यो यति योगदान गरेको अनुभवी र यो समयसम्म सङ्घर्षबाट खारिएर आएको पुस्ताले नेपाली काङ्ग्रेसलाई सही दिशा दिन सक्छ, सही गति दिन सक्छ र नेपालको राजनीतिलाई दिशा निर्देश गर्न सक्दछ, लिड गर्न सक्दछ भन्ने जुन विश्वास भरोसा लिनुभएको छ अहिलेको पुस्तासँग, त्यो पुस्तासँग नजिक रहेर सन्निकट रहेर जस्तो अहिलेको सभापति र यो नेतृत्व गरेको पङ्क्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण पुनर्जागरण सँगै राष्ट्रिय स्तरमा नीति निर्माणको तहमा पनि काम गरेका छौँ। त्यसले गर्दा काङ्ग्रेसलाई बदल्ने कुरा र बदलिएको काङ्ग्रेसले देशको नेतृत्व गर्ने कुरा, देशलाई पनि फेरि नयाँ दिशामा लाने एउटा सुसंस्कृत राजनीतिक पद्धतिमा लाने त्यो व्यवहार संस्कार नेतृत्व देखाउनका निम्ति अहिलेको हाम्रो पुस्ता अब्बल छ, हामी त्यो सक्छौँ। यो सामूहिकतामा विश्वास गर्दै यो पुस्ताको एउटा प्रतिनिधि पात्र म नेपाली काङ्ग्रेसको खुल्ला तर्फको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छु। मैले तपाईँहरूको सञ्चार माध्यमबाट पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु। देशभरिका प्रतिनिधि साथीहरूलाई अहिलेको सभापति गगन थापाको नेतृत्वमा नेपाली काङ्ग्रेसले हिजोभन्दा सक्षम ढङ्गले, सबल ढङ्गले जनताका आकाङ्क्षाहरूलाई सम्बोधन गर्ने गरी नेपालको राजनीतिको मियो बनेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई पनि सही ट्र्याकमा ल्याएर नेपालको राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न सक्दछ, गर्नुपर्दछ भन्ने म विश्वास राख्दछु। खास गरी जनताका समस्याका विषयहरू छन्, सुकमवासीको समस्याको कुरा होस्, मजदुरको समस्याको कुरा होस्, विद्यार्थीको समस्याको कुरा होस्, पछाडि परेको वर्ग समुदायको कुरा होस्, महिलाको कुरा होस्, उपेक्षा गरिएका विभिन्न समुदायहरूको कुरा किन नहोस्, तिनलाई देश राज्यको मूल पर्वमा ल्याएर संविधानले व्यवस्था गरेका धेरै कुराहरूलाई पनि हामीले संस्थागत गर्न सकेका छैनौँ। त्यसलाई संस्थागत विकास गर्न पनि काङ्ग्रेस पार्टी दृढ हुनुपर्छ, अहिले भने प्रतिपक्षमा होला। यो लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनका निम्ति, यो गणतान्त्रिक व्यवस्थालाई अझै राम्रो ढङ्गले अगाडि बढाउनका निम्ति, यसका संस्थाहरूलाई बलियो बनाउनका निम्ति, संस्थाहरूको विकास सही ढङ्गले गर्नका निम्ति र नेपालमा उन्नत खालको लोकतान्त्रिक अभ्यास छ भन्ने कुरा विश्व समुदायमा देखाउनका निम्ति नेपाली काङ्ग्रेस बलियो बनाउनु जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताले सक्छ, म त्यसमा सामेल भएर सहभागी भएर मेरो प्रतिनिधित्वले पनि काङ्ग्रेसलाई योगदान दिन सक्छ र देश निर्माणमा योगदान दिन सक्छ भन्ने मलाई विश्वास
1: छ। हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युवराज पाण्डेजी नमस्कार,
0: थ्याङ्क यू अवसरका लागि।
1: अब त्यसपछि हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी तर्फ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। प्रकाश तिवारीजी, नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै गर्दाखेरि तपाईँ त स्थानीय तहमा पनि पोख्त हुनुहुन्छ होइन, अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षका रूपमा पनि हुनुहुन्छ, स्थानीय तह र केन्द्रमा कङ्ग्रेसलाई जोड्नका निम्ति कस्तो खालको भूमिका निर्वाह गर्नुभयो यो बीचमा, र केन्द्रीय सदस्यको उम्मेदवारी किन?
2: सर्वप्रथम धन्यवाद। म नेपाली कङ्ग्रेसको यो आसन्न 15 अधिवेशनमा खसारे तर्फबाट चाहिँ तपाईँको केन्द्रीय सदस्यको उम्मेदवार छु र अहिले चाहिँ हामीले दुईवटा एजेन्डामा चाहिँ हामी फोकस गरिरहेका छौँ। एउटा चाहिँ जुन नेपाली कङ्ग्रेसप्रति चाहिँ हजुरको जनताको विश्वास अथवा नेपाली कङ्ग्रेस जनकै विश्वासलाई चाहिँ हामीले फर्काउनु पर्ने अवस्था छ। यो देशमा सम्भव छ, यो देशमा नै काम हुन्छ, यो देशमा भएर इन्भाइरोमेन्टमा चाहिँ हामी चाहिँ आफ्नो जीवनयापन गर्न सक्छौँ भन्ने एउटा विश्वास पनि डगमगाइरहेको अवस्था छ, विशेष गरी युवा पुस्ताहरूमा, र त्यसलाई पनि हामीले चाहिँ पुनर्स्थापना गर्नु छ। त्यसैले देश र नेपाली कङ्ग्रेसको चाहिँ तपाईँको प्रतिको विश्वास

0: आफ्ना पुनः स्थापना गर्नको लागि गर्ने उद्देश्यका साथ हजुरको मेरो चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी हो र अहिले यो पपुलिजम र पर्फर्मेन्सको कुराहरू चाहिँ बढी उठिरहेको छ। जुन यो पपुलिजमको ट्रेन्ड आएको छ त्यसले गर्दा चाहिँ पर्फर्मेन्स काम गर्नुपर्छ, डेलिभरी दिनुपर्छ, साँच्चै कर्म गर्ने र गरेपछि चाहिँ टेस्ट बन्छ अथवा के बन्छ भन्ने कुरालाई चाहिँ हामीले स्थापित गर्नु छ। अहिले पपुलिजमको ट्रेन्डले गर्दाखेरि यी कुराहरू छायामा परेका छन्। स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा हामीले 5 वर्षमा के गर्यौँ, के कसरी परिवर्तन गर्न सम्भव भयो, हाम्रो दुर्गराजको स्थानीय पालिका जुन गुमनाम थियो त्यसलाई चाहिँ तपाईँको एउटा उत्कृष्ट पालिकाको रूपमा लानको लागि के कसरी चाहिँ हजुरको सम्भव भयो, सफल भयो भन्ने कुरालाई चाहिँ तपाईँको अनुसरण गर्दै त्यहाँबाट सिकेका कुराहरूलाई सिकेर त्यही एक्सपर्टिजलाई चाहिँ तपाईँको यो पार्टीको डेभलपमेन्टको लागि र देशका अन्य एजेन्डा र ठुलो चाहिँ एउटा ग्रेटर स्कोपमा काम गर्ने उद्देश्यका साथ हजुरको मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।
1: अब अहिले जसरी तपाईँले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ प्रकाशजी, नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, महाधिवेशन प्रतिनिधिहरूले प्रकाश तिवारीले कसरी चिन्ने?
0: मलाई नेपाली कङ्ग्रेसका चाहिँ हजुरको महाधिवेशन प्रतिनिधिहरूले एउटा युवा व्यावसायिक पृष्ठभूमिबाट हजुरको 32 वर्षमै तपाईँको काठमाडौँमा व्यावसायिक रूपमा हुर्किराखेको चाहिँ आफ्नो चाहिँ जिल्लामा स्याङ्जामा गएर म चाहिँ तपाईँको पार्टीको सभापतिको रूपमा प्रदेश सभापतिको रूपमा पनि काम गर्छु र चाहिँ म मेरो पालिकामा चाहिँ तपाईँको अध्यक्ष भएर चाहिँ काम गर्छु भनेर गएर तपाईँको एउटा कमजोर अवस्थामा रहेको पालिका चाहिँ गुमनाम पालिकालाई चाहिँ तपाईँको एउटा राम्रोसँग देशकै उत्कृष्ट पालिकाको रूपमा पाउन सफल भएको चाहिँ एक कङ्ग्रेस युवाका रूपमा चाहिँ उहाँहरूले चाहिँ मलाई एउटा चिन्नुहुन्छ भने नेपालकै पहिलो जुन नवग्रह मन्दिर छ जुन हामीले निर्माण गरेका छौँ त्यसले गर्दा हाम्रो चाहिँ अर्जुनगरी गाउँपालिकाको जुन चलायमान भएको छ अथवा आर्थिक गतिविधि जुन सुधारण भएको छ 7 लाखभन्दा बढी चाहिँ पर्यटकहरू हामी भित्राउन सफल भएका छौँ। त्यस त्यो कुराले तपाईँको मलाई धेरै समाजेशन प्रतिनिधिहरूले चिन्नुहुन्छ।
1: अब पछिल्लो समय चाहिँ कङ्ग्रेसलाई गगन थापाको नेतृत्वमा एकडिक्का बनाएर लैजाने जुन किसिमका प्रयत्नहरू भएका छन् त्यो वातावरण बनेको छ। अब नेपाली कङ्ग्रेस नयाँ भयो, युवाहरूको कङ्ग्रेस भयो, परिवर्तित कङ्ग्रेस भयो, यसमा ढुक्कसँग भन्न सक्नुहुन्छ?
0: यो जुन 15 अधिवेशनले चाहिँ जुन गगन थापाज्यूले जुन कमरको गर्नुभयो साँच्चै उहाँले कल्पना गरेको र देशका आवश्यकता अनुसारको कङ्ग्रेस बन्छ कि बन्दैन भन्ने कुरोको चाहिँ यो चाहिँ अब 15 अधिवेशनले तय गर्छ। हामीले चाहिँ अब कस्तो खालको चाहिँ हजुरको कार्य समिति निर्वाचन गरेर निर्वाचित गरेर लिएर आउँछौँ हामी यसपालिको चाहिँ जुन यो अधिवेशनमा युद्धता योगदान दुवैको चाहिँ हजुरको कदर गरेर पार्टीमा योगदान दिनुभएका पार्टीमा चाहिँ हजुरको सङ्घर्ष गर्नुभएका क्षमतावान प्रतिभावान सबै साथीहरू र चाहिँ तपाईँले अब चाहिँ यो समय सापेक्ष अहिलेको परिवेश अनुसार अहिलेको आवश्यकता अनुसार चाहिँ तपाईँको योग्यता भएका क्षमता भएका जसले चाहिँ एउटा डेलिभरी दिन सक्नुहुन्छ। मैले अघि पनि जोडेँ पपुलिजमको चाहिँ हजुरको फन्दाबाट बाहिर निस्केर पर्फर्मेन्स डेलिभरी दिन सक्ने पार्टीभित्र पनि र पार्टीले चाहिँ बाट चाहिँ अरू अन्य भूमिकामा गइसकेपछि चाहिँ तपाईँको देश निर्माणमा पनि दिन सक्ने सही नेतृत्व त्यसमा चाहिँ तपाईँको युवाहरू पनि हुन सक्छन् हाम्रो चाहिँ यो प्रमुखहरू र त्यहाँहरूको अलिकति अग्रजहरू सबैको यो सम्मिश्रणमा एउटा डेलिभरी गर्न सक्ने मैले चाहिँ के भने पुस्तान्तरण भनेको चाहिँ तपाईँको तपाईँको पर्फर्मेन्स दिन सक्ने खालको एउटा चाहिँ क्षमतावान टिम 15 अधिवेशनबाट आयो भने चाहिँ जुन गगन थापा हाम्रो सभापतिज्यूको सङ्कल्प र उहाँले पाएको परिवर्तन चाहिँ सम्भव छ। त्यही भएर हामीले चाहिँ त्यो खालको चयन गर्न सक्यौँ भने चाहिँ मैले त्यो उहाँको इच्छाअनुसार को चाहिँ कार्य समिति आयो भने अथवा त्यो त्यो तरिकाले चाहिँ अब परिवर्तन हामी उमा छ दौरानमा छ कङ्ग्रेस र यसले कङ्ग्रेसले चाहिँ जुन देश बनाउनको लागि जुन पब्लिकको अपेक्षा छ त्यो पुरा गर्न सक्छ भनेर चाहिँ भन्न सक्छु।
1: हस् प्रकाश तिवारीजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। उहाँहरू नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी। आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यकै उम्मेद्वार एवं पाँचखाल नगरपालिकाका मेयर महेश खरेल। खरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ महेश खरेलजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, कस्तो पाउनु भएको छ महेशजी?
2: अब धेरै नै उत्साहमय पाएको छु मैले। अहिले काठमाडौँमा जुन किसिमको मेचीदेखि महाकालीसम्म साथीहरू आउनुभएको छ र बन्द सत्रमा र उद्घाटन सत्रमा देखियो एउटा ऐतिहासिक महाधिवेशन जुन उद्घाटन सत्रमा आजसम्म चाहिँ कुनै पनि पार्टीको यत्रो चाहिँ धेरै उत्साह र यति धेरै जनसहभागिता नभएको चाहिँ आम नागरिकले देख्नु भएको छ. एकदम उत्साह छ.
1: तपाईँको उम्मेदवारी केन्द्रीय सदस्यमा छ होइन, महेश खरेललाई केन्द्रीय सदस्यमा महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने, के छन् तपाईँका एजेन्डाहरू?
2: हजुर, मैले चाहिँ अब दुई कार्यकाल नगर प्रमुखको रूपमा पाँच सालमा काम गरेँ र पाँच सालमा काम गरिरहँदाखेरि हिजो नेकपाको द्वितीयको सरकार हुँदाखेरि पनि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 77 सालमा चाहिँ मलाई उत्कृष्ट पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएर एउटा हामीले राम्रो काम गरेर त्यहाँका चाहिँ जनताको मन जितेर दोस्रो कार्यकालमा पुग्दाखेरि द्वितीय मतद्वारा चाहिँ नि त्यहाँका जनताले हामीलाई जिताएका छन्. त्यहाँका खानेपानीदेखि लिएर त्यहाँका स्वास्थ्य शिक्षा बाटोहरूका कुराहरूमा हामीले एकदम चासो दिएर हामीले काम गऱ्यौँ, धेरै मेहनत गरेर काम गऱ्यौँ. अहिले साउथ एसियाकै सबैभन्दा ठुलो चाहिँ खानेपानी योजना पाँच खालमा चाहिँ आइसक्यो, सम्पन्न भएर त्यहाँका नागरिकले चाहिँ ड्रिङ्केबल वाटर चाहिँ आफ्नो धाराबाट चाहिँ पिउन सक्नुहुन्छ. त्यो किसिमको हामीले कामहरू मेहनतहरू गरेका छौँ र त्यसले गरेर पनि एउटा अनुभव छ. म 14 वर्ष अमेरिका बसेर आफ्नै देशमा केही गरौँ भनेर चाहिँ फर्केर आएको म जस्ता 50 लाख युवाहरू अहिले पनि विदेशमा बसिरहनु भएको छ. त्यो 50 लाख युवाहरूको आशा र भरोसाको चाहिँ केन्द्र हो महेश खरेल, किनभने मलाई यहाँ असफल हुने छुट छैन. मैले यहाँ राम्रो गरेको देखेर पार्टीमा चाहिँ नीति निर्माणमा अब ती युवाहरूलाई कसरी चाहिँ देशमा स्वेच्छाले जबरजस्ती होइन स्वेच्छाले यहाँ गरिखाने वातावरण छ, आफ्नै देशमा केही गर्न सकिन्छ भनेर चाहिँ हामीले नीति निर्माण नेपाली काङ्ग्रेसले बनाउनु जरुरी छ र नेपाली काङ्ग्रेसले त्यो नीति निर्माण बनाएर युवाको पक्षमा जेएनजीको आन्दोलन पछिको चाहिँ उहाँहरू युवाहरूले के चाहनुहुन्छ त्यो कुराहरूलाई अगाडि बढाउनलाई पनि पार्टीमा चाहिँ हामी जस्तो एकाडेमिकली साउन्ड, मैले अमेरिकाबाट एमबिए डिग्री पनि गरेर आएको छु र मैले धेरै सेक्टरमा काम तलदेखि पार्टीमा चाहिँ हिजो कृष्णप्रसाद भट्टराई सन्त नेताको पालामा बाल काङ्ग्रेस हुँदै मैले काम गरेको, मेरो पिता राजेन्द्र खरेल स्वर्गीय राजेन्द्र खरेलको चाहिँ एउटा निष्ठाको राजनीतिलाई मैले अगाडि बढाइरहेको छु र यो सबै विविध कारणले मैले स्थानीय उसमा काम गरेँ, बाल काङ्ग्रेस, नेभी सङ्घ, तरुण दल, जनसम्पर्क समिति हुँदै चाहिँ नि अहिले चाहिँ पार्टीको केन्द्रसम्म एउटा तलदेखि नै एक्सपिरियन्स हुँदै आएको छ र मलाई लाग्छ म त्यहाँ पुगेँ भने साथीहरूले मलाई निर्वाचित गरिदिनु भयो भने मैले यो सबै भावनाहरू समेटेर चाहिँ त्यहाँ पार्टीको नीति निर्माण बनाउन अगाडि मद्दत हुन्छ र नेताहरूले जे भने पनि हिजोको दिनमा जुन जेएनजी आन्दोलन हुनुभन्दा अगाडि पार्टीको नेतृत्वले जे भन्छ सबै कार्य समितिले पनि त्यसमा ल्याप्चे लाउने त्यसलाई सदर गरिदिने चलन थियो, त्यो किसिमको परिपाटी थियो. तर महेश खरेल यदि त्यहाँ निर्वाचित भयो भने सशक्त रूपमा युवाहरूको आवाज उठाउँछ, यदि नेतृत्वले गलत गरेर चाहिँ खबरदारी गर्छ र आफ्नो चाहिँ नि यो युवाहरूको जनताको चाहिँ नि आवाजलाई चाहिँ पार्टीमा बुलन्द गर्दै त्यसैको पक्षमा चाहिँ माहौल बनाउँछ. किनभने नेपाली काङ्ग्रेसको अब असफल हुने छुट छैन, नेपाली काङ्ग्रेस अब फेरि चाहिँ नि गुमेको साखलाई फर्काउनु छ, गुमेको साख फर्काएर फेरि नेपाली राजनीतिको केन्द्रबिन्दुमा नेपाली काङ्ग्रेसलाई स्थापित गर्नु छ. यो सबको लागि चाहिँ नि हाम्रो श्रद्धेय सभापति गगन कुमार थापाज्यूलाई एउटा चुस्त दुरुस्त एउटा चाहिँ काम गर्न सक्ने कार्य समितिको आवश्यकता छ र मलाई लाग्छ म एउटा सिपाही हुन सक्छु त्यो कार्य समितिको जस्तो लाग्छ. त्यही भएर पनि म तमाम नेपाली काङ्ग्रेसका अग्रज र युवा साथीहरू सबैलाई म भन्न चाहन्छु तपाईँहरूले त्यहाँ गएर ल्याप्चे मात्रै लाउने, दास र लासको चाहिँ भिड मात्रै बनाउने त्यस्तो किसिमको कार्य समिति नचुन्नुहोला. विवेकको प्रयोग गरेर चाहिँ एकाडेमिकली साउन्ड यहीँ केही चाहिँ स्वरोजगारको अवधारणा बनाइरहेको व्यक्तिहरू र पार्टीमा भिजन दिन सक्ने व्यक्तिहरूलाई चाहिँ उहाँहरूले चुनिदिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु र त्यसैको लागि महेश खरेलको उम्मेदवारी छ केन्द्रीय सदस्यमा.
1: र नेपाली कङ्ग्रेस अहिले नयाँ बन्यो अब गगनको नेतृत्वमा कङ्ग्रेस.
2: अब नेपाली काङ्ग्रेस सधैँ एउटा चाहिँ नि ऊर्जाशील पार्टी नै थियो तर विगतमा लामो समयसम्म चाहिँ नेतृत्ववर्गले पार्टीलाई चाहिँ एउटा अनिर्णायक बन्दी बनाएर राखे र त्यतिखेरका नेतृत्वहरूले चाहे नेपाली काङ्ग्रेस भनौँ चाहे अरू दलहरू भनौँ जनतालाई वितृष्णा भयो, उहाँहरूले म्युजिकल चेयरको सिर्जना गर्नुभयो. आलो पालो प्रधानमन्त्री हुने 6 महिना एउटा हुने 6 महिना काले काले मिलेर खाउँ भाले भने जस्तो गर्नुभयो, आफन्तहरूको भर्ती केन्द्र जस्तो गर्नुभयो र विभिन्न समयमा चाहिँ यहाँ कुराहरू आइरहेको थियो कि बाहिर व्यापक आइरहेको थियो मिडियामा कि समानुपातिकमा पनि चाहिँ आर्थिक चलखेल भयो, मन्त्री बनाउँदाखेरि पनि चलखेल भयो, विभिन्न निकायहरूमा नियोगहरूमा नियुक्ति गर्दा राजदूतहरूको भागभण्डार चाहिँ आर्थिक चलखेल चरम बिन्दुमा पुगेको भएर चाहिँ जनतामा वितृष्णा भएर भदौ 23 र 24 को चाहिँ जेएनजी आन्दोलन भएको हो. त्यही भएर चाहिँ नेपाली काङ्ग्रेसका तमाम तलका भूमि मान्छे र कार्यकर्ताहरू कहिले पनि त्यो पक्षमा थिएनन्, तर सीमित मुठीभरकै दर्जन चाहिँ माथि जो राज्य सत्ता कब्जा गरेर आफन्तहरूमा मात्रै चाहिँ त्यो सीमित गराउने चाहिँ जुन नेतृत्वहरू थियो त्यसले मात्रै एउटा तरमारा वर्गले मात्रै गरेको भएर तल आम कार्यकर्ता त्यसको विरुद्धमा भएको भएर जेएनयू आन्दोलनको लगत्तै विशेष महाधिवेशनमा चाहिँ चुस्त दुरुस्त रूपमा चाहिँ नि नेतृत्वको चाहिँ विरुद्धमा चाहिँ महासमिति हुनुपर्छ, महासमितिबाट निर्णय गरेर नयाँ नेतृत्व र नयाँ नीति चयन गर्नुपर्छ भनेर भएको डेफिनेटली चाहिँ अहिले नयाँ सोचको साथ नेपाली काङ्ग्रेस अगाडि बढिरहेको
3: छ। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5570 51 98 550 77 061 र 98 550 77 053।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
5: तपाईको समुदायको अनि तपाईको सरकारको खबर।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। संस्कृति पुस्तान्तरण अभियान भन्ने मूल उद्देश्य सहित माडी युवा भजन समितिले सञ्चालन गरेको भजन कीर्तन अभियानको पहिलो चरण सम्पन्न भएको छ। 2083 साल असाउन 16 गते माडी एक वर्वबाट शुरू भएको अभियान अन्तर्गत सातौं तथा अन्तिम भजन श्रृंखला असो 17 गते माडी साथ देवेन्द्रपुरमा सम्पन्न भएको हो। माडीका विभिन्न स्थानमा भजन कीर्तन कार्यक्रम सञ्चालन गर्दै पहिलो चरण पूरा गरिएको समितिले जनाएको छ। अभियानले भजनलाई धार्मिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी माडीको मौलिक संस्कृति संस्कार एवं परम्पराको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिएको समितिको भनाइ छ। यसैबीच समितिले पहिलो चरणको आय व्यय विवरण समेत सार्वजनिक गरेको छ। अभियानबाट रु 80,125 आमदानी भएकोमा रु 41,405 खर्च भएको र रु 38,720 बचत भएको समितिले जनाएको छ। आमदानीतर्फ बसन्तपुरबाट 4,050, कल्याणपुरबाट 7,310, कीर्तनपुरबाट 37,360, कृष्णनगरबाट रु 5,270, खरकटाबाट रु 10,905 र देवेन्द्रपुरबाट 15,230 प्राप्त भएको उल्लेख छ। खर्चतर्फ विभिन्न स्थानमा भएका कार्यक्रम, प्रधानमन्त्री राहत कोष सहयोग, स्वयंसेवक, ज्याकेट, मादल खरिद तथा बैठक व्यवस्थापनमा रकम खर्च भएको समितिले जनाएको छ। पहिलो चरण सम्पन्न भए पनि संस्कृति हस्तान्तरण अभियान निरन्तर अघि बढ्ने समितिले जनाएको छ। चितवनमा बिना बिल बिजकका मोबाइल बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरीकारले चितवनले शनिबार भरतपुर 10 बस्ने 41 वर्षीय दीपक प्रसादलाई नियन्त्रणमा लिएको हो। उनले भरतपुर 1 र 10 नम्बर ओडामा सञ्चालन गरेको दीपक मोबाइल पसलमा बिल बिजक बिनाको मोबाइल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीकारले चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर 10 हाकिमचोकबाट उनलाई नियन्त्रणमा लिएको हो। माडी नगरपालिका 3 बगोडामा आगामी पुस 10 र 11 गते 11 थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। थारू लेखक संघ केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा देशभरका थारू साहित्यकार लेखक तथा स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ। थारू लेखक संघ केन्द्रीय समितिको कार्यक्रम अन्तर्गत गत वर्ष 2082 माघ 15, 16 र 17 गते पर्सा जिल्लाको सूर्यपटेवामा सम्पन्न भएको सम्मेलनका क्रममा आगामी राष्ट्रिय सम्मेलन चितवनमा गर्ने निर्णय गरिएको थियो। सो निर्णय अनुसार माडीमा सम्मेलन आयोजना गर्ने तयारी तीव्र पारिएको हो। सम्मेलनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न थारू लेखक एवं चितवनका अध्यक्ष चन्द्रमणि महतोको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ। आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा चन्द्रमणि महतो, स्मारिका प्रकाशन उपसमितिको संयोजकमा डाक्टर कृष्णराज सरबहारी, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामती गुरौ, प्रचार प्रसार उपसमितिको संयोजकमा मनोज अज्ञात थारू र आवास व्यवस्थापन उपसमितिको संयोजकमा लील कुमार महतो रहनु भएको छ। यसै गरी अतिथि सत्कार मञ्च तथा हल व्यवस्थापन लगायतका अन्य उपसमिति समेत गठन गरिएको छ। सम्मेलनमा थारू भाषा साहित्य कला संस्कृति र इतिहासका विविध विषयमा छलफल, सिर्जना वाचन तथा कविता प्रतियोगिता, साहित्यकार तथा सृजनशील पुरस्कार प्रदान, कार्यगत प्रस्तुत तथा प्यानल छलफल एवं अन्तर्क्रिया हुने आयोजकले जनाएको छ। साथै भारतको बिहार क्षेत्रका थारू लेखक तथा साहित्यकारहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको बताइएको छ। सम्मेलनको सहकारी संस्थाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय समिति, थारू कल्याणकारी सभा चितवन, बुद्धिजीवी सभा चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन, महिला सभा चितवन, युवा सभा चितवन, थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडी, माडी प्रज्ञा प्रतिष्ठान, माडी साहित्य परिवार, भरतपुर प्रज्ञा प्रतिष्ठान, कोइडाकोट प्रज्ञा प्रतिष्ठान रहेको छ भने प्रबन्धकको रूपमा माडी नगरपालिका रहेको छ। माडीमा राष्ट्रिय स्तरको थारू साहित्य सम्मेलन आयोजना हुनुले स्थानीय थारू भाषा साहित्य एवं संस्कृतिको संरक्षण र प्रबन्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। चितवन मेडिकल कलेज सीएमसीको भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरूकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ। यस अन्तर्गत स्तन क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निशुल्क परामर्श तथा जाँचका साथै म्यामोग्राम र ब्रेस्ट युएससीमा 50% छुटको व्यवस्था गरेको जनाएको छ। नारेडी नदीमा निर्माणाधीन सिग्नेचर पुलमा हालै आएको बाढीले क्षति पुर्याएको छ। तुदी कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त बहुप्रतीक्षित परियोजनाको भौतिक प्रगतिमा बाढीले केही असर परे पनि निर्धारित समयमै काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ। परियोजनाका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रका अनुसार नदीमा आएको बाढीले निर्माण स्थलको तटबन्ध बगाएको छ। यस्तै P1 पाइनलको लागि भरतपुरतर्फ तयार पारिएको प्लेटफर्म पनि बाढीले बगाएर लगेको छ। दोनको कालिका नगरपालिकामा ट्र्याक्टर बोलेरो एक गाडी एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। सोमबार 1:35 बजे कालिका नगरपालिका पाँच स्थित एउटा कार्यालय चोकमा मसौली टोलबाट लङ्का लाइनतर्फ जाँदै गरेको नाच 6644 नम्बरको ट्र्याक्टर र कमिनी घाटबाट बनकटातर्फ जाँदै गरेको बाप्रस 301024334 नम्बरको बलेरो ठोकिएका हुन्। दुर्घटनामा बलेरोमा सवार कालिका नगरपालिका 3 की 35 वर्षीय लक्ष्मी परियारको उपचारकै क्रममा दिउँसो 2:49 बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बलेरोमा सवार अन्य 9 जना र चालक भने घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने घाइते हुनेमा अधिकांश कालिका नगरपालिका वडा नम्बर 3 का बासिन्दा रहेका छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 3 महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रवीण देवकोटा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ। काठमाडौँमा आइतबारबाट शुरू भएको महाधिवेशनमा सहभागी हुन काठमाडौँ पुग्नुभएका 26 वर्षका देवकोटाले युवा क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो। नेपाली काङ्ग्रेसले पार्टीका आर्थिक स्रोतका लागि व्यापारी तथा व्यवसाय समुदायलाई चन्दा मागेर आतंकित पार्ने नभई लेबी प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने प्रस्ताव अगाडि सारेको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा कोषाध्यक्ष एमएस श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा पार्टीको मुख्य आर्थिक स्रोत तोकिएको लेबी हुनुपर्ने उल्लेख गरिएको छ। प्रत्येक वर्ष क्रियाशील सदस्यबाट मात्रै 200 रुपियाँका दरले लेबी उठाउन सके पनि पर्याप्त रकम संकलन हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टी संगठनको समग्र दिशालाई निर्धारण गर्न 3 बुँदे प्रस्ताव अगाडि सार्नु भएको छ। सोमबार काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा सभापति थापाले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमा संगठन निर्धारण सम्बन्धी 3 बुँदे समीक्षा गर्नुभएको हो। पहिलो बुँदामा उहाँले राजीनामालाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँडमा सीमित गर्ने पार्टीले त्यो दायित्व निर्वाह गर्न नसक्ने उल्लेख गरिएको छ। दोस्रो बुँदामा निर्वाचनमा पराजयको अर्थ बुझ्न 2062/63 देखि 2082 उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गर्नुपर्ने लेखिएको छ भने तेस्रोमा लोकतन्त्रको विकल्प कम लोकतन्त्र नभई अझ गहिरो र परिणाम दिने लोकतन्त्र हुनुपर्ने उल्लेख गरिएको छ। र सरकारले जनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिने वा नलिने सम्बन्धमा तयार पारिएको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिनुभएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असि त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855560172 र 9845512206 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
5: 93.2 स्वदेश FM।
6: यो साता नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने खेलो फड्को धुमधामसँग चल्यो, तर महासचिव शङ्कर पोखरेलले चिसै पानीले नुहाए ओली झनै शक्तिशाली बने। हाम्रो नेता ओली नै हो भन्दै शङ्कर पोखरेल सर्लक्कै पछि हट्यो। यसरी एमालेको अन्तर सङ्घर्ष किन एकाएक पेस्ट भयो, यसको भित्री कथा म तपाईँहरूलाई सुनाउँछु। एउटा कुरा चाहिँ सुरुमै भनिहाल्छु, ओलीलाई अध्यक्षबाट हटाए पनि एमालेमा अर्को गतिलो विकल्प आउने सम्भावना अब लगभग सकिएको छ। एमालेमा जो आए पनि उस्तै हो, हात्ती र हात्ती छाप चप्पल जस्तो, बरु अझै झुर आउन पनि सक्छ। 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्दा बरु सोझिएला, तर नेकपा एमाले नसुध्रने भो आलोचकहरू यसो भन्न थालेका छन्। एमालेलाई सुधार्न के गर्नु पर्ला? जेन्जी आन्दोलनबाट सत्ताच्युत बनेको एमालेलाई फेरि सत्तामा फर्काउन के गर्नु पर्ला? एमालेभित्र यी प्रश्नमाथि सानोतिनो बहस सुरु पनि भएको छ। कतिपय एमालेजनलाई के लागेको थियो भने समस्याको जड ओली हुन्, यिनलाई हटाएपछि समस्या छुभत्तर। एमालेको शुद्धिकरण, पुनर्जागरण वा पुनर्गठनका लागि ओलीले अध्यक्ष पद छोड्नै पर्ने शङ्कर पोखरेल समूहको निष्कर्ष थियो। तर यसै साता बसेको केन्द्रीय कमिटीको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको खुट्टा परालको जस्तो साबित भयो, अर्थात् उनीहरूलाई अरू नेताले पत्याएनन्। अन्तत फेरि ओली पार्टीभित्र थप शक्तिशाली भने बागी नेताहरू रक्षात्मक पाए। प्रश्न उठ्छ, के एमालेभित्रको मुख्य समस्या भनेको ओली भाव हुन्? ओलीलाई हटाएपछि एमालेको अवस्थामा स्वत सुधार आउँछ हो? अनि ओली हटेपछि एमालेको बागडोर चाहिँ कसले सम्हाल्छ? ओलीपछि आउने नेता चाहिँ ओलीभन्दा के कुरामा गतिलो हुन्छ? ओलीको ठाउँमा अर्को नेता आए पनि एमालेको नीति र थिति उस्तै पो हुने हो कि? के एमालेको मुख्य समस्या यिनै ओली एक व्यक्ति हुन्, अथवा पार्टीले लिएको नीति र सिद्धान्तमै पो खोज्छ कि? आउनुहोस् एकचोटि एमालेको नीति र नेतृत्वबारे विश्लेषण गरौँ। नेकपा एमालेभित्र अहिले दुई लाइनको सङ्घर्ष चलिरहेको छ कि सैद्धान्तिक व्यक्तिगत झगडा चलिरहेको छ? भनिन्छ, जब कम्युनिस्ट पार्टीभित्र दुई लाइनको वैचारिक अन्तर सङ्घर्ष चल्छ त्यसले पार्टीलाई धारिलो बनाउँछ र सही कार्यदिशामा हिँडाउँछ। तर जब पार्टीभित्र असैद्धान्तिक र व्यक्तिवादी झगडा सुरु हुन्छ नि त्यसले पार्टीलाई कमजोर पार्छ, गुटहरू जन्माउँछ र पार्टीलाई अन्तत विसर्जनमा पुर्याउँछ। एमालेमा अहिले देखिएको विवाद त्यसो भए के हो? दुई लाइन सङ्घर्ष हो कि जुङ्गाको लडाइँ? कतै एउटै गुटभित्रको झगडा पो हो कि? एमालेमाथि तेर्सिएको मुख्य प्रश्न यही हो। अहिले एमालेभित्र चर्किएको विवादलाई हेर्दा यो वैचारिक राजनीतिक सङ्घर्ष हुँदै होइन, यो अध्यक्ष ओलीको आफ्नै गुटभित्रको असन्तुष्टि र पराजयको पीडाको तुष्टि हो। जेएनजी आन्दोलनमा सत्ताच्युत हुनु अघिसम्म शङ्कर पोखरेलहरूले ओलीलाई गलत देखेनन्, देवत्वकरण गरे। जेएनजी आन्दोलन अघिसम्म ओली कसरी सही थिए? प्रधानमन्त्रीबाट हटेपछि ओली कसरी एकाएक गलत पाए? जवाब छ, फागुन 21 चुनाव अघिसम्म ओलीको विकल्पै नदोख्ने शङ्कर विष्णुहरूले चुनाव लगत्तै ओलीको नेतृत्व पार्टी चल्नै सक्दैन, यो निष्कर्ष निकाल्नुको आधार के हो? जवाब छ, जेएनजी आन्दोलन पहिलेका ओली र अहिलेका ओलीमा फरक चाहिँ के आयो? चुनाव अघिका ओली र चुनाव पछिका ओलीमा के फरक देखियो? शङ्कर कमरेड, तपाईँले के आधारमा भदौ 24 र फागुन 21 डेडलाइन तोकेर ओलीलाई बेठिक देख्नुभयो? अहिले ओलीको विकल्प खोजिरहेका ओली भक्तहरूमाथि तिर्सिएको यो हो प्रश्न। अध्यक्ष केपी शर्मा ओलीकै पछाडि लाइनमा उभिएका एमाले अरू नेताहरू पनि ओलीकै फोटोकपी हुन् भन्दा फरक पर्दैन नि। एउटा ओली हटे, एमालेभित्र दर्जनौ ओलीहरू बाँकी छन्। जो ओलीभन्दा फरक थिए तिनीहरूलाई त पहिल्यै ओली र शङ्कर पोखरेलहरूले माटोमा मिलाइसके या पार्टीभित्र खेदिसके। सूर्य थापाहरूले उछितो काटिसके। यिनै कृष्ण गोपालहरूले होइन एमालेमा वामदेवदेखि झलनाथसम्मलाई लखेटेको झनझनले बिर्सेका छन्। आज कृष्ण गोपाल र ओली बीचको विवादलाई कसरी वैचारिक मतभेद भनेर पत्याउने हो? अब एमालेभित्र ओली र ओलीका प्रतिमूर्ति बाहेक अरू कोही बचेको छ? सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त जस्ता केही स्थायी प्रतिपक्षी छन्, तर उनीहरूको लेखाजोखा छ? माधव नेपाल यिनै ओलीका सेना मेनाहरूको अपमान खप्न नसकेर पार्टी छोडेका होइनन्? झलनाथ खेदिएका होइनन्? भीम रावल र घनश्यामहरू निकालिएका होइनन्? अनि त्यति बेला शङ्कर पोखरेलहरू चुइक्का बोलेका थिए? त्यसैले अहिले एमालेमा जो जो बचेका छन् उनीहरूको स्थायी परिभाषा छ ओली भक्त। यो कुरा यसै साताको केन्द्रीय समितिको बैठकले पनि थप पुष्टि गरिदिएको छ। विद्या भण्डारी, शङ्कर पोखरेल सबैजना ओलीलाई नै नेता मानेर बस्न तयार भएका हुन्। यो अवस्थामा अब ओलीलाई हटाइराख्नुको कुनै औचित्य छ? ओली हटे पनि भयो, नहटे पनि भयो। ओलीको ठाउँमा फेरि अर्को ओली त आउने हो। ओलीलाई हटाएर कसलाई अध्यक्ष बनाउने? एमालेमा ओलीका भक्त बाहेक अरू वैचारिक भिन्नता रहेका नेताहरू भेट्नै गाह्रो छ। रामकुमारी झाँक्री त ओलीको कट्टर समर्थक भएर निस्किन्, अरूको के कुरा? तुलनात्मक अध्ययनलाई प्राज्ञिक ज्ञानको महत्त्वपूर्ण विधि मानिन्छ। त्यसैले त विद्यालय र कलेजका पाठ्य पुस्तकमा भनिएको हुन्छ फरक छुट्याऊ। एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोजिरहँदा त्यस पार्टीका शीर्ष नेताहरूको तुलनात्मक अध्ययन आवश्यक छ। एमालेका अन्य पदाधिकारी र अध्यक्ष ओली बीच के फरक छ भनेर छुट्याउनुपर्छ। फरक छुट्याऊ। यदि ओलीसँग अर्को कुनै नेताको वैचारिक भिन्नता छैन भने ओलीलाई विदा गरेर अर्को व्यक्तिलाई अध्यक्ष बनाउँदामा एमाले फेरिँदैन, जस्ताको तस्तै हुन्छ। केपी ओली र विद्या भण्डारीमा के फरक छ? ओली र शङ्कर पोखरेल बीच के त्यस्तो वैचारिक भिन्नता छ? ईश्वर पोखरेल, रामबहादुर थापा, बादल, शङ्कर पोखरेल, पृथ्वी सुब्बा, गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदीप गेवाली वा रामकुमारी झाँक्रीहरूमा ओलीको भन्दा फरक विचार र सिद्धान्त चाहिँ के छ? उनीहरू बीचको भिन्नता वैचारिक राजनीतिक होइन, बरु त्यो व्यक्तिगत असन्तुष्टि हो, स्वभावजन्य भिन्नता होइन र? यो प्रश्नको छिनोफानो नगरिकन एमालेमा ओलीको विकल्प खोज्नु भनेको रक्सी चाहिँ उही बोतलको आकार र रङ फेरेर मात्रै तुष्टि लिन खोज्नु। आउनुहोस् अब केही एमाले नेताहरूको पनि तुलनात्मक अध्ययन गरौँ। केपी ओली भर्सेस विद्या भण्डारी। केपी ओली भर्सेस विद्या भण्डारी यदि एमालेभित्र पुस्तान्तरण नै खोजिएको हो भने ओलीको ठाउँमा विद्या भण्डारीलाई ल्याएर कसरी पुस्तान्तरण हुन्छ? दुईचोटि अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिलाई हटाएर दुईचोटि राष्ट्रपति नै बनेको व्यक्तिलाई ल्याएर पार्टी अध्यक्ष बनाउनु अग्रगमन हो कि पश्चगमन? वैचारिक हिसाबमा पनि ओलीभन्दा विद्यालाई अब्बल मान्नुपर्ने कुनै कारण छ भने बताउनुहोस्। गुटबन्दीमा पनि विद्या ओली जति नै सक्रिय छिन् भन्न मिल्दैन, विगतले त्यही भन्छ। अहिले हेर्नुहोस् त, राष्ट्रपति भइसकेको मान्छेलाई पार्टीको सत्तामा पुग्ने लोभ, अब त आराम गर्ने बेला होइन कि केही सामाजिक काम गरे भयो? विगतमा केपी ओलीलाई प्रधानमन्त्रीमा टिकाउनका लागि विद्या भण्डारीले राष्ट्रपतिकै पद र शीतल निवास प्रयोग गरेको हामीले बिर्सेका छौँ। ओली र विद्या भण्डारी बीच के फरक छ? उनीहरू बीचको भिन्नता व्यक्तिगत र मनोवैज्ञानिक मात्र देखिन्छ, वैचारिक राजनीतिक त हुँदै होइन। अहिले ओली थपक्क टिपेर वरिष्ठ नेता बनाए पछाडि ओली विद्याको द्वन्द्व समाप्त भयो, विद्या अहिले चुप। यसले पनि पुष्टि गर्छ यो विचारको होइन पदको लडाइँ हो, पुस्तान्तरण वा रूपान्तरणको कुरा त हुँदै होइन, त्यो गफ हो, लफाजी हो, पार्टी पुनर्जागरणलाई भएको अन्तरसङ्घर्ष होइन। ओली र विद्याले विगतमा पार्टीभित्र लामो गुटगत सहकार्य गरेका छन्। माधव नेपाल र झलनाथ खनालहरूलाई पाखा लगाउन विद्या भण्डारीको पनि ओलीको जति नै योगदान छ। राष्ट्रपति भइसकेको मान्छे दलीय राजनीतिमा आउनु हुँदैन भन्दा भन्दै विद्या भण्डारी भन्दा केपी ओली नै सही लाइनमा थिए, तर पूर्व राष्ट्रपति अहिले जसरी एमालेको राजनीतिमा आएर वरिष्ठ नेता बनिन्ने यो कार्यले ओली भन्दा विद्या ठिक पुष्टि गर्दैन, बरु विद्या भन्दा ओली ठिकलाई पुष्टि गर्छ। अनि यो स्थितिमा केही एमालेजनले केपी ओलीको विकल्प विद्या भण्डारी बन्न सक्छन् भनेर ठानेका हुन् भने यो भुल भुलैया धेरै टिक्दैन। खासमा विद्या भण्डारी केपी ओलीको भाग दुई हुन्। राजनीतिमा विद्याको आगमन पुस्तान्तरण होइन, अग्रगमन पनि होइन। ओली र ईश्वर पोखरेल अघिल्लो महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता ईश्वर पोखरेलले केपी ओलीसँग अध्यक्षमा लडेका थिए। यसपटकको केन्द्रीय कमिटी बैठकमा भने पोखरेल श्रीमतीको उपचारमा दिल्ली जानुपर्ने भएकाले उपस्थित नै भएनन्। क्यान्सरबाट पीडित पोखरेल पत्नीको स्वास्थ्य लाभको कामना गर्दछु, तर वरिष्ठ उपाध्यक्ष पदै खारेजीमा परेका र हाल पोलिट ब्युरोमा मनोनित भएका नेता पोखरेलले दिल्लीबाटै चिठी लेखेर ओलीलाई नेतृत्व छाड्न आग्रह गरे, जुन आग्रहलाई ओलीले स्वीकार्ने कुरै भएन, बरु रद्दीको टोकरीमा मिल्काइदिए। ईश्वर पोखरेल व्यक्तिगत रूपमा मिलनसार मृदुभाषी होला, उनी पुराना नेता पनि हुन्, उनले अध्यक्षको दावी गर्न मिल्ने हैसियत पनि थियो होला, तर पोखरेलको व्यक्तिगत स्वभाव केपी ओलीको भन्दा फरक छ। विचारको हिसाबले भने ईश्वर पोखरेल र केपी ओलीमा कुनै भिन्नता छैन, उनी ओली लाइनका बलिया खम्बा हुन्। जस्तो विगतमा एमाले र माओवादी बीच पार्टी एकता भएका बेला जब जोको लाइन छोड्नु हुँदैन भन्दै पोखरेलले असन्तुष्टि जनाएका थिए, माओवादीसँग मिल्ने र एकता गरेर जाने कुरामा ईश्वर पोखरेल ओली भन्दा अनुदार थिए। अब ओलीलाई हटाएर पोखरेललाई अध्यक्ष बनायो भने वाम एकता हुन्छ र एमाले बलियो हुन्छ, त्यो कसले पत्याउँछ? यस्तो अवस्थामा ओली अध्यक्ष भए पनि ईश्वर पोखरेल अध्यक्ष भए पनि एमाले उस्तै हुन्छ। अनुहार मात्रै बदलेर हुन्न, पार्टीको विचार बदल्नुपर्छ, लाइन बदल्नुपर्छ, सिद्धान्त र कार्यदिशा फेर्नुपर्छ, जो हिजो भुत्ते भयो भन्ने पुष्टि भइसक्यो। एमालेमा केपी ओलीको विकल्प चाहियो भनेर कराउनेहरूले ओलीलाई हटाएर पुरानैलाई ल्याउने भने किन? सुहाङ नेमाङलाई अध्यक्ष बनाउने हिम्मत छ? संसदीय दलको नेतामा त सुवाङलाई नबनाएर माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादललाई बनाइयो, रामकुमारी झाँक्रीलाई एमाले अध्यक्ष त पक्कै बनाउन्न, बनायो भने महेश बस्नेतलाई बनाउँछ होला, अनि त्यसले एमालेको पुनर्गठन हुन्छ। अनि ओली जस्तै नेताहरूलाई अध्यक्ष बनाइयो भने एमालेमा कायापलट चाहिँ कसरी हुन्छ? नयाँ ल्याउन सक्नु पर्यो, नयाँ विचार, नयाँ नेतृत्व, तर ओलीको ठाउँमा ईश्वर पोखरेल वा विद्या भण्डारी ल्याएर नयाँ हुन्न। केपी ओलीको ठाउँमा महासचिव शङ्कर पोखरेललाई अध्यक्ष बनाउँदा पो एमाले सुध्रिन्छ कि? त्यस्तो पनि हुन्न, किनभने महासचिव शङ्कर पोखरेलको विचार र व्यवहार त केपी ओलीबाट अनुग्रहित छ, प्रभावित छ। विगतमा माधव जलनाथ भीम रावल र घनश्याम भूषालहरूमाथि ओलीले प्रहार गर्दा शङ्कर पोखरेलले ओलीलाई साथ दिएका थिए। एमालेमा एकता कायम गरौँ, उनीहरूलाई कारवाही नगरौँ भन्न सकेनन्। एमालेभित्र दस भाइमाथि ओलीले दुर्व्यवहार गर्दा शङ्कर पोखरेलले रोकेनन्, बोलेनन्। अझ शङ्कर पोखरेलमा त पद लोलुप्ता देखिएको आरोप पनि छ। खास गरी लुम्बिनीको मुख्यमन्त्री पद जोगाउन उनले एक महिला सांसदलाई टोयलेटमा थुनेर अविश्वासको प्रस्तावमा भोट हाल्न नदिएको समाचार त्यति बेला छ्यापछ्याप्ती आयो। त्यसको यथार्थ के हो समयले पुष्टि गर्ला। के यस्तो कार्य गर्न जबजले छुट दिन्छ त? पछिल्लो समय शङ्कर पोखरेलले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने अडान राखेका थिए। यो कार्य उनले ओलीकै बचाउमा गरेका हुन्, तर पूर्व राष्ट्रपतिलाई राजनीतिमा ल्याउनु हुँदैन भन्ने उनको अडान जुन थियो त्यो चाहिँ ठिक छ। अहिले आएर पोखरेलले त्यो लाइन पनि छोडे, किनभने विद्या भण्डारीले वरिष्ठ नेता बनाउनु त उनी पनि तयार भए। हरेक समय ओलीकै फोटोकपीका रूपमा प्रस्तुत हुँदै आएका महासचिव शङ्कर पोखरेललाई अहिले कसरी एकाएक ओलीको विकल्प मान्न सकिन्छ? हँ, ओली र शङ्कर पोखरेल अनुहार फरक छन्, उमेर फरक होला, केही स्वभावगत विषय फरक होला, तर विचार र व्यवहार उनीहरूको एउटै हो। एमालेमा ओलीको वैचारिक विकल्प बन्न सक्ने अरू नेता छन्? छैनन्। ती रामबहादुर थापा, विष्णु पौडेल हुन सक्छन्? सक्दैनन्। ओलीसँग सैद्धान्तिक रूपमै मतभेद राख्ने नेता एमालेमा छैनन्। विचारको कुरा गर्यौँ भने ओलीसँग बोलेर टक्कर दिने आँट कुनै नेतामा छैन। बाहिर सञ्चार माध्यममा बोल्न सक्लान्, ओलीका अगाडि सक्दैनन्। रघुजी पन्त, प्रदीप गेवाली, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा या योगेश भट्टराई लगायतका कोही पनि नेताहरू ओलीको विकल्प बन्न सक्ने देखिन्न। सक्ने भए त उनीहरूले 70 वर्ष नागेर दुई दुईचोटि पुरानो विधान विपरीत पदमा बसिरहेका ओलीलाई पक्कै पनि राजीनामा दिन भन्थे नि। हिजो महाधिवेशनमा ओलीलाई ओली अध्यक्ष बनाउन यिनै अधिकांश नेताहरू लागेको होइनन्। 10 भाइको समूह छोड्ने नेताहरू यिनै होइनन्। एमालेको सचिवालयमा ओली अल्पमतमा परिसकेको प्रचार गरियो, तर त्यस्तो देखियो त। अब केन्द्रीय कमिटीमा बहुमत बनाउने उनीहरूले प्रयास गरेको भनियो, तर बन्यो त? ओलीले सचिवालयमै शङ्कर पोखरेललाई बहुमत बनाउन दिएनन्। रामबहादुर थापा, बादल, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्म आर्याल, भानुभक्त ढकालदेखि शेरधन राई र महेश बस्नेत त ओलीका सारथी पुष्टि पाए। जबकि महासचिव पोखरेलको पक्षमा फुलेर लागेका नेताहरू विष्णु पौडेल, पृथ्वी सुब्बा, गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराई, एमलाल कणेल, राजन भट्टराई, हिक्मत कार्की र खगराज अधिकारी बिलक बन्धनमा परे। उनीहरूको विचार पारित भएन, किनभने महासचिव पोखरेलले नै लत्तो छोडे। उनले मैले ओलीलाई नेता मान्दिनँ भनेको छैन भनेर सार्वजनिक भने पछाडि त्यो ध्रुवीकरणको भ्रूण अवस्थामै हत्या भयो। ओलीसँग रिसाएका नेताहरू सबै केपी ओलीकै गुटका थिए नि, उनीहरूको विचार फरक थिएन। विगतमा ओलीको पक्षमा सबभन्दा खम्बा भएर उभिनेहरू हुन् राजन भट्टराई, हिक्मत कार्की, एमलालहरू। अहिले अध्यक्ष ओलीसँग बिचकिएर विपक्षी कित्तामा पुग्दा उनीहरूको औचित्य पुष्टि हुन्छ, तर ओलीसँग यी नेताहरूको असन्तुष्टि फेरि वैचारिक हो र यो कुनै न कुनै प्रकारको व्यक्तिगत गुनासो हो। व्यक्तिगत गुनासोले पार्टीको विचारलाई प्रभावित गर्दैन। एमालेमा ओलीको विकल्प खोज्नुपर्छ भन्ने नेताहरूमा नै ओलीको विकल्प शङ्कर पोखरेललाई मान्न उनीहरू तयार भएको पनि देखिन्छ। सायद यही कुरा महासचिव पोखरेलले बुझे, त्यसैले त केन्द्रीय कमिटीको बैठकमा आफू केपी शर्मा ओलीलाई नेता मानेर अघि बढ्न तयार रहेको उनले बताए। खालि उनको गुनासो थियो ओलीको कार्यशैली ठिक भएन। शङ्करको यो अभिव्यक्तिबाट उनी समेत अब अध्यक्ष ओलीको विकल्प खोज्नु भन्दा अध्यक्ष ओलीलाई मानेर जानु सहज हो भन्ने निष्कर्षमा पुगेको देखिन्छ। अर्थात् पोखरेलको प्रयास टाइम टाइम फिस, हात्ती आयो फुस्सा। अध्यक्ष ओली केन्द्रीय कमिटी बैठकमा आक्रमक देखिनुको कारण पनि यही हो कि केन्द्रीय कमिटीमा उनको पक्षमा बहुमत थियो र सचिवालयमा उनले बहुमत पुर्याएका थिए, अनि उनी किन त्यसरी प्रस्तुत नहुन्? एमालेको विधानले 19 जना पदाधिकारी सहित 301 सदस्यीय केन्द्रीय कमिटी रहने भनेको छ। विधानको धारा 16 सातै प्रदेशका अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य मान्छ। यो समेत जोड्दा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागिता जनाउनेहरूको संख्या 308, यसमा ओलीले 10% मनोनयन गर्न पाउँछन्। यही केन्द्रीय कमिटी बैठकबाट उनले आफ्ना मान्छे छानेर मनोनित गरेका छन्। यति भनिरहँदा मैले एमालेमा पुनर्जागरण र पुनर्गठनको आवश्यकता छैन भनेको होइन, ओलीबाट एमाले चल्छ भनेको होइन, ओलीले एमालेमा छोड्नै हुँदैन भनेको होइन। चुनाव हारिसके पछाडि नैतिकताका आधारमा पार्टी अध्यक्ष पद छोड्नु पर्थ्यो ओलीले, मेरो भनाइ त्यसो हो। मैले यसअघि पनि लिड एक्सप्लेनरमा केपी शर्मा ओलीभित्र गलत विचार र चिन्तन हाबी भयो भनेर भनेको छु, जो ओली र ओली कित्ताका मान्छेलाई मन परेको छैन। म आज पनि भन्छु, उनले राजनीतिबाट सन्यास लिनका लागि ढिलो गर्नु हुँदैन। एमालेमा पुस्तान्तरण जरुरी छ, रूपान्तरण जरुरी छ, ढिलो भयो एमाले पुनर्गठन हुनुपर्छ। तर फेरि मेरो प्रश्न के हो भने अहिले जे विधिबाट एमाले रूपान्तरण र पुस्तान्तरणको कुरा गरिँदैछ यो गलत हो। सबै नेताहरू केपी ओलीकै भक्तजन भएपछि ओलीको विकल्प कसले खोज्छ? यही भएर मैले अहिले ठोक्वा गरेर भने एमाले नामको पार्टी अझै सुध्रिन गाह्रो छ। हाम्रो काम त यति हो, भेर जाने गाईलाई राम बोल्न सकिन्छ, काँप थाप्न सकिँदैन।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
10: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
11: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
10: कहाँ गएर के सिप सिकौ भन त अब?
11: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
12: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 0656 493 74, 98510 61 356।
13: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
14: स्वदेश FM 93.2 MHz।
15: नमस्कार, म सन्तोष बेके थापा। धन्य नेपाल जस्तो राम्रो देशमा जन्म भएछ र सधैँ सत्तामा पुग्ने नराम्राका पात्रहरूको तमासा देख्न पाइन्छ। धन्य कतिपय थुतुना अघि बाइक भए पुग्ने, फेसबुकमा लाइक भए पुग्ने शासक र नयाँ नेता पाइया छ र नयाँ नेपालको स्वाद चाख्न पाइया छ। नत्र 6 महिनासम्म पनि भ्रष्ट, बिचौलिया र देश लुट्न पल्केकाहरूलाई उन्मुक्ति दिइराख्नका लागि जेन्जीले रगत बगाएका होइनन्। चामल आपूर्ति गर्न सकिएन, मकै खानुस् भन्नका लागि युवाले छात्तीमा गोली थापेका होइनन्। ग्यास दिन सकिएन, दाउरा बाल्नुस् भन्नका लागि सांसद चुनिएका होइनन्। देश प्रधानमन्त्रीले चलाउने हो, पशुपतिले चलाउने होइन। सरकार बनेको 6 महिना भएको छैन, सत्ता ढल्ने षड्यन्त्रका लागि पनि जेन्जीले सत्ता पलट गरेका थिएनन्। पुरानै नेता र नेतृत्वको शैलीमा दोहोरी खेल्न, गाली गलौजमा उत्रिएर समय बर्बाद पार्न पनि जनताले दुईको शक्ति दिएका होइनन्। अब सरकारको शासनमा होस् कि पार्टीको आसनमा, जनताको जनमत बिर्सिएर कदम चाल्ने र फेरि पनि पुरानै पारा दुखाउने देखाउने चुर कसैलाई छैन। किनकि धन्न कसैका छोराछोरी मारिएर प्रधानमन्त्री बन्न पाइएको हो, किनकि धन्न युवाहरूलाई पुराना पार्टीप्रति रिस फेर्नु थियो र सबैभन्दा ठुलो दलको सभापति बन्न पाइएको हो, किनकि धन्न जेन्जीले सडकमा रगत बगाउने साहस देखाए र कङ्ग्रेस पार्टीको सभापति बन्न पाइएको हो। नत्र गगन विद्रोह हुने भए उति बेलै भइसक्थ्यो। त्यसैले सत्ता नेतृत्वमा हुन् कि पार्टी नेतृत्वमा, यो परिवर्तनको मर्म नबुझ्ने र यसलाई अवमूल्यन गर्दै फेरि पनि एकअर्का प्रति नै गाली गलौजमा उत्रिने हो भने पुरानै पाराको राजनीति र पुरानै पाराका नेता स्वीकार्य हुने अवस्था छैन। तर अवस्था फेरि उस्तै छ, आखिर बालनको 2 लाइन स्ट्याटसले कसरी राष्ट्रिय राजनीतिको ध्यान भङ्ग गर्यो?
16: धन्न नेपाल भन्ने राम्रो देशमा जन्म लिएछ र पात्र कुपात्रहरूको तर्क वितर्क हेर्न पाइया छ। धन्न देशमा कुरैले चिउरा भिजाउने नायक नालायकहरू छन् र कफैले संसार थाम्ने भाषण सुन्न पाइया छ।
17: पहिलो खुला मञ्च संसद भित्र चाहिएको छ, संसद खुला छैन। अब पालो रविजीको तपाईँले अझै क्रम भङ्ग गर्न बाँकी छ, तपाईँले पनि क्रम भङ्ग गर्नुहोस्, अनि बन्छ नेपाल।
18: पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ। कहिले काहीँ पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन।
16: धन्न समयमै राम्रो टेलिभिजन खुलेछ र यस्तै पात्रको समाचार भन्न पाइया छ, किनकि देश नै यति बेला धन्य भएको छ। धन्नवालाहरूले टन्न आफैलाई राम्रो देखाएर विपक्षीहरूलाई भन्न पाएका छन्, किनकि शासनमा नयाँ भए पनि पुरानै भए पनि शैली र शक्तिको उन्मा ड्युटी भएपछि देश ठिक ठाक चलेको छैन, धन्न धन्न चलेको छ। आइतबार कङ्ग्रेस महाधिवेशन नै दिनभर बालनमाथि केन्द्रित बन्यो, फन्सबाट बोल्ने अधिकांश नेताहरूको प्रहार नै बालनमाथि केन्द्रित थियो। महाधिवेशनसँग सम्बन्ध नै नभएका व्यक्तिलाई बारम्बार घोषपेस गर्ने, काउन्टर हान्ने र दर्शाउने खाले काम भए, सम्भवत त्यसैबाट अजित भएर हुनुपर्छ। दिन ढलेपछि, रात परेपछि, समय मध्यराततर्फ बढ्दै गएपछि बालनले फायर खोले। हुन त बालनले हाते बन्दुक पट्काएका थिए तर मिसाइलभन्दा ठुलो चोट पर्यो। अन्तिम अन्तिमतिर प्रधानमन्त्री बालन शाहले वाइल्ड कार्ड इन्ट्री मारे वा वाइल्ड फायर इन्ट्री मारे, त्यसपछि देश नै उनकै चर्चामा केन्द्रित पर्यो र दिउँसोको गगनको शानदार भाषणले स्थान पायो र बालनमाथि लक्षित गर्दै खुल्ला मञ्च खुलायौ, अब प्रधानमन्त्रीले बन्दक बनाएको संसद खुलाउँछु भन्ने छेटखानीले महत्व पायो।
17: संसद खुल्ला छैन, संसद बन्द छ, किनकि संसद जुन संसदले जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि आफूलाई नबनाउने सांसदका निम्ति पनि त्यो संसदको गरिमाका लागि यो व्यवस्थाका लागि जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन, संसदभित्र खुला मन चाहिएको छ।
16: न रविको दमदार भाषणले स्थान पायो, न कता कता गगनतिर देखाएर बालनलाई दर्शाए जस्तो लाग्ने पार्टीभित्र किचकिच गर्नेहरूलाई खेप्नुपर्छ भन्ने शैलीको भाषणले आसन पायो।
18: पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ। कहिलेकाहीँ हामीले राम्रो काम गर्न सक्यौँ, जनताको मत जित्न सक्यौँ, मन जित्न सक्यौँ भने हामी जनताको नजरमा अगाडि आउनेछौँ र हामी फेरि सत्तारूढ हुँला अथवा ठुलो पार्टी आउँला एउटा कुनै साइजको आउँला तपाईँहरू या अन्य दलले गरे भने अरू होला
16: न प्रचण्डको हामी खुम्चिएर सानो भयो भन्ने समझदार भाषणले स्थान पायो। न मैले धेरै क्रमभङ्ग गरे गगनजी गर्दै हुनुहुन्छ, रविजी अब क्रमभङ्ग गर्ने पालो तपाईँको भन्दै मान्छे उचाल्ने र पछार्न खोजेको भाषणले सुनवाई पायो।
19: चुनावबाट नेपाली कङ्ग्रेस पनि नेपालका वामपन्थीहरू पनि खुम्चिएर यत्रो भैया छ ठुलो कुरा के कुरा गर्नु, ठुलो कुरा गर्नुको पनि केही अर्थ छैन। सायद क्रमभङ्ग गर्न मलाई अलि गाह्रो गाह्रो भए हो कि अब पालो गगनजीहरूको तपाईँ क्रमभङ्ग गर्दै जानुहोस्, अब पालो रविजीको तपाईँले अझै क्रमभङ्ग गर्न बाँकी छ, तपाईँले पनि क्रमभङ्ग गर्नुहोस् अनि बन्छ नेपाल।
16: न बालनलाई देखाएर मान्छे फेरिएर केही हुने रहन्छ भन्दै व्यवस्थामाथि नै कुरी कुरी गर्ने लेनदेनको भाषणले स्थान पायो।
18: समस्या मान्छेमा मात्र छैन, मान्छे फेरेर मात्रै समस्याको समाधान हुँदैन रहेछ भन्ने कुरा त अहिले यो छ महिनामा देखिन थालेको छ। समस्या मान्छेमा मात्र होइन, समस्या मान्छेमा पनि थियो र अहिले पनि मान्छेमा पनि समस्या छ, तर समस्या तपाईँहरूले उत्कृष्ट भनेर ल्याउनु भएको व्यवस्थामा पनि छ, संविधानमा छ।
16: यिनीहरूका लामा लामा भाषण खुल्ला मञ्चमै गरे र खुल्ला मञ्चमै सीमित बने, किनकि बालनको दुई लाइन स्टाटसले ओम नमः स्वाहा गरिदियो। यो सबै नेताका भाषण सुनेपछि प्रधानमन्त्री बालन शाह लेख्छन्, धन्न खुल्ला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्। त्यसपछि अहिले धन्न भन्दै आरोप प्रत्यारोप गर्ने श्रृङ्खला चलेको छ, सामाजिक सञ्जालमा ट्रेन्ड नै सुरु भएको छ। हुन त बालनले काठमाडौँ महानगरको मेयर हुँदा ग्रुप बनेको खुल्ला मञ्चलाई राम्रो बनाएकै हुन्, किनकि यसलाई एमाले कङ्ग्रेस र माओवादीहरूले पार्किङ र मूत्र विसर्जनको थलो बनाएका थिए। विद्या सुन्दरले झन् यसमै टहरा बनाएर भाडा उठाउने छुट दिएका थिए। पहिला यस्तो थियो, अहिले यस्तो छ। बिचमा बालनले पनि खुल्ला मञ्चलाई पार्किङ वा पार्क बनाएर बाटो बिराउन थालेको विशेष आमदानी भएको थियो, तर सम्पदा अभियन्ता र नागरिक अगुवाहरूले खुल्ला मञ्च बिक्रीमा छैन भन्दै खबरदारी गरेपछि बालन पनि मनन गर्न तयार भए र अहिले इतिहासको अस्तित्व र गरिमा फर्किएको छ। त्यसैले यसका असली नायक यी अभियन्ता र अगुवाहरू पनि हुन्।
15: सम्भवतः त्यो समय काठमाडौँ महानगरको मेयरमा बालेन नभएको भए र अहिले पनि सरकारमा एमाले कङ्ग्रेसकै मान्छेहरू भएको भए खुल्ला मञ्च यो स्वरूपमा फर्किने सम्भावना निकै कम थियो। अलिअलि काम गरेकै कारण आइतबार प्रधानमन्त्री बालेन शाहले त्यसको क्रेडिट लिए र फुर्ति देखाइहाले। सोमबार यही प्रश्न कङ्ग्रेस सभापति गगन थापालाई गर्दा उनले मेरो बाटै सोध्नुहोस् भन्ने जवाब दिए। बालेन बाटै मञ्च बाटै जवाब दिने तयारी छ।
20: मलाई आफ्नो अधिवेशन मात्रै गरिदिनु सर, काम यार
15: राजनीतिक रूपमा यस्ता विषयको निकै ठुलो अर्थ रहन्छ। त्यसमा पनि बालेन सरकार नै ढाल्ने गरी षड्यन्त्रपूर्ण सेटिङ भइरहेको र पार्टीकै महामन्त्री सहितको एउटा तबका प्रधानमन्त्री विरुद्ध निरन्तर सवाल खडा गर्न तयार भएको अवस्थामा यस्ता अभिव्यक्तिले झन् घेराबन्दीमा पार्न सक्छ। किनकि प्रधानमन्त्री सबको साझा हो, कुनै पार्टी विशेष वा नेता विशेष गाली गलौजमा उत्रिँदा त्यो पुरानै प्रवृत्तिको पुनरावृत्ति बन्न सक्छ। आफै देश बनाउने नेतृत्व र सरकारकै प्रमुख रहेका प्रधानमन्त्रीको तहबाट यो खाले स्ट्याटस अपेक्षाको विषय होइन। कङ्ग्रेस महाधिवेशनमा गगन थापा, रवि लामी छने र प्रचण्डहरूको भाषण समेत दमदार पूर्ण थियो। त्यसमा पनि गगनको सुझबुझ र रवि लामिछानेको पाँच वर्षसम्म सरकारले काम गर्न सकेन भने अर्को चुनावमा अर्को पार्टीलाई भोट हाल्नु होला भन्ने शैलीको भाषणले आम रूपमा ध्यान तानेको थियो। चर्चा यिनै पत्रको थियो। एक्कासी बालेन शाह प्रवेश गरी चर्चा नै हाइज्याक गरिदिनु अर्को चलाखीको विषय हो। राजनीतिमा यसलाई निकै अर्थपूर्ण मानिन्छ, किनकि राजनीति भनेकै यस्तै अतृप्त प्यास हो जहाँ नाम होस् बदनाम होस् मतलब हुन्न तर गुमनाम हुनु भएन, आफ्नो भन्दा बढी अरूको चर्चा र प्रशंसा हुनु भएन। तर देश धन्न जेन्जी विद्रोह भयो र यो अवस्था आएको हो। तर यो अवसर धन्न जेन्जी शहीदहरूले रगतको भेल बगाइदिए र त्यही बलिदानबाट प्राप्त भएको हो। तर यो प्रधानमन्त्रीको कुर्सी धन्न कसैका छोराछोरी मारिएर त्यसपछि प्राप्त भएको हो। तर यो कङ्ग्रेस सभापतिको कुर्सी धन्न देशमा सत्ता प्रवण भयो र प्राप्त भएको हो। यो गगनको विद्रोह भन्दा बढी जेन्जी विद्रोहको सफलता हो, नत्र गगनबाट मात्रै सम्भव हुन्थ्यो भने विगतमै भइसक्थ्यो। त्यसैले सत्ता र शक्तिमा पुगेपछि युवाहरूको जेन्जीहरूको विद्यार्थीहरूको योगदानलाई बिर्सिएर जति छिट्टै शक्तिको उन्माद चढ्छ र जति छिट्टै शक्ति दुरुपयोगको भुटुटी चढ्छ त्यति नै छिटो पतनले पनि प्रक्रिरहेको हुनेछ। विगतमा सत्ताको आगमा ब्रह्मलोटमा चाहेका बिचौलियाहरू अहिले न्यायालयलाई नै प्रभावमा पारेर सत्तामाथि प्रहार गर्ने षड्यन्त्रमा छन्। खुङ्खार बिचौलिया दीपक भट्ट र सधैँ शक्तिमा बस्न रुचाउने पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरा बीचको कनेक्सनले यही आरोपलाई पुष्टि गर्न खोजेको छ। बिचौलिया मार्फत उनीहरूले बुनेको षड्यन्त्र सार्वजनिक भएपछि अहिले राजनीति र न्यायालयमा ठुलै हलचल पैदा भएको छ। अदालतको प्रयोग गरेर बालेन शाह नेतृत्वको सरकार ढाल्नेदेखि दीपक भट्टलाई थुनामुक्त गराउनेसम्मको ताना बाना बार्दै सरकारले बेलैमा जानकारी पायो र यस विरुद्ध एक्सन लियो। अलत दीपक भट्टले कारागार भित्रैबाट बुनेको योजना र अदालतलाई देखाएर जबरले देखाएको आश्वासन दुवै निष्प्रभावी बन्छन् कि अझै सफल बन्छन् भन्ने आम चासोको विषय हो।
21: देशकै खुङ्खार बिचौलिया हुन् दीपक भट्ट, जसले सरकार ढाल्ने र बनाउने ल्याकत राख्थे, अनि देशकै शक्तिशाली पूर्व प्रधान न्यायाधीश हुन् चोलेन्द्र शमशेर जबरा, जो पछिल्लो समय खुङ्खार बिचौलिया बन्ने प्रयासमा छन्। किनकि विकसित घटनाक्रमले यी दुईटै सेटिङ चलेको केही तथ्य सार्वजनिक भएका छन्। योजनामा अदालतबाट बालेन्द्र शाह नेतृत्वको सरकार ढाल्ने योजना बन्यो। यसमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड लगायत सक्रिय बने। चोलेन्द्रलाई साथमा लिएर अदालतबाटै सरकार ढाल्ने योजना बनाएको सार्वजनिक भयो। त्यसपछि नै चोलेन्द्र पक्राउ परे। तर अहिले चर्चित बिचौलिया दीपक भट्ट र चोलेन्द्र शमशेर जबराबीच नै सेटिङ चलिरहेको विषय सार्वजनिक भएको छ। अदालतकै आदेश मार्फत भट्टलाई थुनामुक्त गर्नेसम्मको तानाबाना बनाएर चोलेन्द्रले बिचौलियाको भूमिका खेल्न थालेको विषयले सबैको ध्यान भङ्ग गरेको छ। केही रकम लेनदेन भएको प्रमाण समेत प्रहरीले फेला पारेको विषय सार्वजनिक भएका छन्। अब यसलाई पुष्टि गर्ने तथ्यगत आधारहरू के छन् त्यो हेरौँ। दीपक भट्टका बुबा चतुर्भुज भट्टले असोज 7 गते सर्वोच्चमा दायर गरेको बन्दी भूमि प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले असोज 8 गते मात्र सरकारलाई 3 दिन भित्र लिखित जवाब पेश गर्न आदेश दिएको थियो। यो आदेशसँगै भट्टको थुना वैधता फेरि एकपटक न्यायालयका परीक्षणमा पुग्यो। अदालतले यसलाई अवैध भन्ने र जेलमुक्त हुने दिन गन्दै बसेका भट्टलाई चोलेन्द्र पक्राउले अर्को धक्का दियो। चोलेन्द्रसँग कनेक्सन पुष्टि भएपछि सरकारले उनलाई नक्कु कारागारबाट सिन्धुपाल्चोक पठाएको छ। नक्कु कारागारमा रहँदा भट्टको चलखेल थप बढेको र त्यहाँ पुगेपछि भट्टको कनेक्सन पूर्व प्रधान न्यायाधीश जबरासम्म विस्तार भएको खुल्न आएको छ। असोज 10 गते जबरा पक्राउ परे। उनको मोबाइल जफत गरी परीक्षण गर्दा उनको कनेक्सन खोतल्ने प्रयास भयो, किनकि सरकारलाई अर्को सूचना पनि थियो। चोलेन्द्रकै इसारामा चतुर्भुजले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेको र उनी छुट्न सक्ने सम्भावना छ। पक्राउका पछि यो कारण पनि देखिन्छ। नभन्दै भट्टसँग कनेक्सन जोडिएको तथ्य फेला पर्यो। मोबाइल मार्फत भट्ट र जबरा दुवैसँग अर्का बिचौलिया इनाम सापकोटाले निरन्तर संवाद गरेको देखियो। सापकोटालाई प्रहरीको विशेष ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्ने तयारी गरेकै बेला शुक्रबार पक्राउ गर्यो। उनले नक्कु कारागारको ल्यान्डलाइन फोनबाट र जबरासँग बारम्बार कुरा गरेका छन्। जबरा र भट्टको डाइरेक्ट कनेक्सन नभए पनि इनाम मार्फत दुवैले बाक्लै कुरा गरेको पाइएको छ। जबराको व्हाट्सएपमा उनले 50 लाख रुपियाँ अर्का व्यक्तिको खातामा जम्मा गरेको सन्देश पठाएका थिए। अमेरिकाको ग्रीन कार्ड समेत रहेका सापकोटा झापाका पूर्व बासिन्दा हुन्। उनी हाल काठमाडौँको पानी पोखरी स्थित हाउजिङमा बस्दै आएका थिए। केही दिन पहिले मात्रै अमेरिकाबाट फर्किएर जबरा र भट्टको पुल बन्ने काम गरेका सापकोटा अहिले प्रहरी हिरासतमा छन्। चोलेन्द्रसँगको गोप्य भेटले सशस्त्रमा तरङ्ग। दीपक भट्टसँग चोलेन्द्रको कनेक्सन पुष्टि भएको तरङ्ग सेलाउन नपाउँदै सशस्त्रका एक एआइजीसँग हिमचिम रहेको विषयले प्रहरीमा तरङ्ग पैदा गरेको छ। हालै 1 वर्ष पदावधि थप्ने प्रस्ताव गरिएका एआइजी वंशीराज दाहालले चिनाफ कमान्ड तोड्दै प्रहरी नियन्त्रणमा रहेका बेला पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेको पाइएको छ। असोज 11 गते बिहान दाहालले टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर जबरासँग भेटघाट गरेका थिए। अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार जबरालाई भेट्न उनी बिहान 3 बजे टेकु गएका थिए। 5 बजे मात्र त्यहाँबाट निस्किएका थिए। अनुमति नलिकन भेटेर चेन अफ कमान्ड तोडेको आरोपमा गृह मन्त्रालयले उनलाई कारवाही गर्न भनेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले उनलाई स्पष्टीकरण सोधेको छ, जबकि सोही कार्यालयले अघिल्लो साता मात्र 1 वर्ष पदावधि थप्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। 2079 असोज 28 मन्त्री परिषदले उनलाई एआइजीमा बढुवा गरेको थियो। तत्कालीन सरकारले दाहाललाई बढुवा गर्नकै लागि सशस्त्रमा दरबन्दी थप गरेको थियो। अहिले आएर चोलेन्द्रसँग कनेक्सन देखिएपछि तत्कालीन सरकारको निर्णय पनि कतै यही सम्बन्धको आधारमा भएको त थिएन भन्ने प्रश्न उठेको छ। अब मन्त्री परिषदबाट म्याद थप्ने निर्णय नभए दाहाल असोज 28 अवकाशमा जान्छन्। उनलाई सोमबार मात्रै सरकारले निलम्बित गरेको छ। अब छानबिन समिति गठन हुनेछ। बालिन सरकारले 2082 चैत 13 गते शपथ लिए लगतै चैत 19 दीपक भट्टको फाइल खोलेको थियो। सिआइबीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौँको नक्साल गैरी धारा क्षेत्रबाट उनलाई पक्राउ गर्यो। त्यसअघि नै अध्यागमन विभागले उनलाई कालो सूचीमा राखेर विदेश यात्रामा रोक लगाएको थियो। भट्ट विरुद्ध हाल 3 मुख्य अदालतमा 4 प्रकृतिका मुद्दा विचाराधीन छन्। पहिलो सम्पत्ति शुद्धिकरणको मुद्दा विशेष अदालतमा दायर भएको छ। भट्ट सहित अन्य 35 र 4 कम्पनी विरुद्ध मुद्दा दायर भए पनि भट्टमाथि मात्रै करिब 26,63 करोड रुपियाँ बिगो दावी छ। हिमालयन री इन्सुरेन्स र सहायक कम्पनीबाट रकम

0: तेस्रो धितो पत्र कसुरको मुद्दा काठमाडौँ जिल्ला अदालतमा छ। शेयर बजारमा कृत्रिम कारोबार, उधारो शेयर खरिद बिक्री र बजार हेरफेर गरेको आरोपमा दीपक भट्ट सहित करिब 81 जना विरुद्ध मुद्दा दायर भएको थियो। इक्विटी स्टक ब्रोकिङ मार्फत करिब 3.80 अर्ब शेयर कारोबार गरेको अभियोग पत्रमा उल्लेख छ। यसमा करिब 1.14 अर्ब रुपियाँ बिगोमा दाबी छ। चौथो बिमा कसुर सम्बन्धी रहेको छ, जुन मुद्दा काठमाडौँ जिल्ला अदालतमा छ। हिमालयन री इन्सुरेन्स र सम्बन्धित बिमा कम्पनीहरूको रकम दुरुपयोग सम्बन्धी छुट्टै मुद्दा दायर भएको छ। असार 3 गते विशेष अदालतमा अध्यक्ष सुदर्शन देव भट्ट सहितको जेलासले भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। यसबीच एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा समेत भट्टको मुद्दासँग जोडिएको मिसिल झिकाउने आदेश भएको थियो। अहिले असोज 8 गते भट्टका बुबा चतुर्भुज भट्टले नयाँ बन्दीकरण रिट दायर गरेपछि प्रहरीले थप अनुसन्धान गर्दा चुलेन्द्र कनेक्सन फेला परेको हो। यससँगै सरकार विरुद्ध भएका षड्यन्त्र, दीपक भट्टको कनेक्सन र अदालतमा चुलेन्द्रको बिचौलिया गिरी छत्ता छुल्ल भएको हो। तर दीपक भट्ट पनि रिहा हुने अवस्था बने र चुलेन्द्र पनि उनीसँगै उभिए सरकारलाई संकटमा पार्ने छन् भन्ने अनुमान भइरहेको छ।
1: करोडौं करोड सम्पत्ति शुद्धिकरणको मुद्दा, बैंकिङ कसुर र धितो पत्र घोटाला जस्ता गम्भीर मुद्दामा थुनामा रहेका व्यक्तिलाई जेल मुक्त गराउनेदेखि झन्डै 2/3 सरकार नै संकटमा पार्ने योजना प्रहरले फेला पारेका प्रमाणले समेत अब यो विषयलाई प्रमाणित गर्न खोज्दैछ। कारागार भित्रै रहेका व्यक्तिसँग लेनदेन देखिएको प्रकरणलाई कम आँक्न सकिँदैन। सुरक्षा निकायका जिम्मेवार व्यक्ति चिएन कमान लत्याउँदै मध्यरातमा पक्राउ गरेका व्यक्ति भेट्न पुग्छन्। जेलमा बसेका व्यक्तिसँग पूर्व प्रधान न्यायाधीश निरन्तर सम्पर्कमा रहन्छन्। सेटिङमै सरकार ढल्ने आश्वासन दिँदै राजनैतिक दल र तिनका नेतालाई प्रभावमा पार्छन्। कानुनी शासनकै खिल्ली उडाएको यस्तो गतिविधि विरुद्ध राज्यका निकायले लिने एक्सन कस्तो होला? अझै पनि हेर्न बाँकी छ। अहिले तर्साएर मात्रै छोडियो भने यसले सरकारको विश्वसनीयता गुम्न मात्रै होइन, फेरि पनि उनीहरूले तर्साउने बाटो खुल्लै रहनेछ। अरबौं ब्याङ्क इतिहासकै संकटपूर्ण अवस्थामा रहेको प्रसङ्ग गर्नेछौ। एकैछिनको ब्रेक।
2: पाडीवासीहरूका लागि खुसीको खबर,
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556409959, 98550-60359 र 98550-67359।
7: स्वदेश FM 93.2 MHz।
1: इतिहासकै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ प्रभु ब्याङ्क। नामै प्रभु छ तर अब भगवानले समेत बचाउने अवस्था कमजोर बन्दैछ। जनताको कति पैसा हिनामिना भएको छ र ब्याङ्क भित्रका माफिया को कोले खाएका छन् कुनै यकिन छैन। तर एक पछि अर्को अनियमितता, घोटाला र लुटपाटका घटनाहरू सार्वजनिक भइरहेका छन्। त्यसमा पनि आर्थिक अपराधकै मुद्दामा सिइओ सुमन शर्माका विरुद्ध फौजदारी अभियोगमै मुद्दा दायर भएपछि ब्याङ्क झन् संकटमा पसेको देखिन्छ। यस अघि पनि केही समयकै अवधिमा जनताको बचत रकम हिनामिना गरेकै कारण सिइओ अशोक शेरचन पक्राउ परे, डेप्युटी सिइओ मणिराम पोखरेल पक्राउ परे, कर्जा प्रमुख युवा श्रेष्ठ पक्राउ परे, प्रभु

0: সমূহকে অধ্যক্ষ দেবী প্রকাশ ভট্টাচার্য উপরে এটি মাত্রই হয় না, এ সিলসিলা এটিমেই রোকিয়ে না সিবিইও রশ্মি পন্থা পানি পক্রাউ পরিন এনেহরু সবাই ব্যাংক বিত্তীয় সংস্থামা জনতালে জম্মা গরেকো রকম হিনামিনা গরেকো কসুরমা পক্রাউ পরেকা থি অহিলে ফেরি সিইও বিরুদ্ধ ফৌজদারি অভিযোগ বন্দাদার ভাবছে প্রমু ব্যাংকে ভবিষ্যমাথি গম্ভীর প্রশ্ন খড়া ভয়েকো ছা একটি মাত্রই হয় না আবার রাষ্ট্র ব্যাংকলে বেলেমা নসোচে ওয়া স্বতন্ত্র পরীক্ষণ নগরে ব্যাংক ডুবনা সক্নে অবস্থামা পুগেকো ছা কেনকি বিত্তীয় ইন্ডিকেটরহরু নিকৈ চিন্তাজনক অবস্থামা ছন নাকি বিস্তৃতমা হারিব
1: ইতিহাসকৈ সংকটপূর্ণ অবস্থাবাট গুজরিরহেকো ছ প্রভু ব্যাংক নামমৈ প্রভু ছ তর অব ভগবানলে সমেত বচাউনে অবস্থা কমজোর বন্দৈ ছ কেহি বর্ষ অগিসম্ম প্রভু ব্যাংক প্রতি জনতাকো অথাহ বিশ্বাস থিয়ো তর তেহি বিশ্বাসমা ঘাট গর্দৈ একপছি অর্কো আপরাধিক লাভকা কাণ্ড র জনতাকৈ পৈসামাথি চলখেল গরেকা ঘটনা বাহিরিয়েপছি জিম্মিওয়ার কর্মচারীহরু নাই ধমাধম পক্রাউ পর্ন শুরু ভয়ো অহিলে ঝন সিইও সুমন শর্মা বিরুদ্ধ ফৌজদারি অভিযোগমৈ মুদ্দাদার ভয়পছি সবাই ভন্দা ঠুলো ক্ষতি ব্যাংকমাথি নেই ভয়কো ছ অব ব্যাংক ডুব্নে কি উঠ্নে দুধারকো অবস্থামা দেখিন্ছ সিইও নাই নিলম্বিত ভয়ের খোরমা জাকিনে অবস্থা আপছি ব্যাংক সম্হাল্নকা লাগি নয়া নেতৃত্বকো সমেত হাহাকার পরেকো ছ বিভিন্ন ব্যাংকমা নেতৃত্ব সম্হালিরহেকা ব্যাংকরহরুলাই সমেত প্রস্তাব গর্দা প্রভু ব্যাংকো খারাপ কারোবারমা ফসিনে ভন্দৈ উহি আউন তার্ন ভয়কো স্রোতলে বতাকো ছ আখির সিইও বিরুদ্ধ নাই কসরী লাগ্যো ফৌজদারি অভিযোগ সুমন শর্মা প্রভু ব্যাংকো সিইও হুন উনলে আজ ভন্দা ঝন্ডে তিন বর্ষ আগে 2080 বৈশাখ পাঁচ গতে বীরগঞ্জকো অঞ্জলি ইন্টারন্যাশনাল কা নাম্মা 3,99,94,000 রুপিয়া কর্জা স্বীকৃত করেকা থিয়ে এসকা লাগি অঞ্জলি ইন্টারন্যাশনাল কি সঞ্চালক নির্মলা দেবী কা ছোরা সুনীল কুমার শাহ তেলিকো নাম্মা রহেকো বারাকো অমাপ স্থিত জগ্গা রাখি 99,00,000 রুপিয়া ধিতো বন্দা করিলো তর ত্যো পয়সা উনলে কর্জা ওয়াল্লাই দিয়েনান সবাই প্রক্রিয়া সকিয়ে কর্জা পাইসক্দা সমেত লামো সময়সম্ম পনি রিডিলে পয়সা পায়েনান পছি সিইও সম্পর্কমে আয়েনান ফলত আফু ঠগিয়েকো ভন্দে অঞ্জলি ইন্টারন্যাশনাল কি সঞ্চালক নির্মলা দেবীলে জাহেরি দিয়ে পছি অনুসন্ধানকো আধারমা সরকারি উকিলে অসোজ এক গতে মুদ্দা দায়ের গরে শর্মা অহিলে স্বতঃ নিলম্বিত ছন ত্যস পছি ব্যাংকবাট ফোর্স লিভ লিয়েকো জানকারী সমেত মেল মারফত গ্রাহার ফার ভয়ে পছি ধরৌটিমা রিহা পনি ভয়ে প্রভু ব্যাংক নেই অহিলে সন্নাটামা ছ यो काम सीईओ शर्माले लक्ष्मी सनराइज ब्याङ्कको सीईओ रहेका बेला गरेका थिए फलत लक्ष्मी सनराइज ब्याङ्कका अन्य तीनजना विरुद्ध पनि मुद्दा दायर भएको छ जसमा तत्कालीन नायब प्रबन्धक केदार सिंह वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रविन्द्र केसी विरुद्ध मुद्दा दायर भएको छ जाहेरीमा उल्लेख छ रकम पठाइदिनेछु भने विश्वास दिलाइ दृष्टिबन्धकी अनुसारको रकम नपठाइ प्रतिवादीहरूले म जाहेरवाला र मेरो कम्पनीलाई हानि नोक्सानी क्षति पुर्याई विपक्षीहरू सुमन शर्मा केदार सिंह सुबोध जोशी र रविन्द्र केसीले आफूलाई लाभ प्राप्त गरी ठगी गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ गरेको भन्ने उल्लेख छ उच्च पदस्थ कर्मचारी र व्यवस्थापन नै विभिन्न काण्डमा फसेर बदनाम बन्दै गएपछि सञ्चालकहरू नै ब्याङ्क डुब्ने डरमा छन् किनकि वित्तीय अवस्था समेत नाजुक छ त्यो तथ्याङ्क सार्वजनिक गर्नुभन्दा पहिला आफूलाई देशकै प्रमुख मध्येको भन्ने ब्याङ्क नै यसरी खराब बन्दै जानुका पछाडि यहाँ भइरहने प्रमुख घोटालाहरू 2082 मङ्सिर 14 गते ब्याङ्कका तत्कालीन सिइओ अशोक शेरचन्द पक्राउ परे जसले नेतृत्वमा रहेर प्रचलित कानुन विपरीत काम गरी प्रभु ब्याङ्कलाई हानि नोक्सानी पुर्याउने काम गरेका थिए विशेष सार्वजनिक हुने डरले अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम मनमौजी प्रवाह गरी जनताको बचतको दुरुपयोग गरे ब्याङ्क नै डुब्ने अवस्थामा पुर्याएपछि राष्ट्र ब्याङ्क समेतको आग्रहमा सिआइबीले 2082 कार्तिक 22 गते छापा हानेर सबै कागजात जफत गरेको थियो तत्कालीन सिइओ शेरचन्दको पक्राउसँगै ब्याङ्कमा आर्थिक अपराधको पहिरो गयो डेप्युटी सिइओ मणिराम पोखरेल पक्राउ परे उनको पनि काण्ड त्यही थियो त्यसपछि प्रमुख कर्जा अधिकृत रिवा श्रेष्ठ पनि पक्राउ परे सम्भवत यस्तो सिलसिलेबार पक्राउ ब्याङ्किङ क्षेत्रकै लागि दुर्लभ र नौलो दृश्य थियो 2082 कार्तिक 11 गते झन् प्रभु समूहकै अध्यक्ष देवी प्रकाश भट्टाचार्य पक्राउ परे एमालेको पूर्व सांसद समेत रहेका उनले 98,00,000 ठगी गरेको विशेष सार्वजनिक भएको थियो उनका विरुद्ध प्रभु म्यानेजमेन्टकै अध्यक्ष कुसुम लामाले उजुरी दिएकी थिइन् 2083 साउन 13 आएर ब्याङ्कै प्रमुख बिजनेस अफिसर सिबिओ रश्मि पन्त पक्राउ परिन् चेटिङमा 48,00,000 रुपियाँ कर्जा दिएको र ब्याङ्क नै सङ्कटमा पर्दा पनि हिनामिनामै सक्रिय बनेको भन्दै उनलाई पक्राउ गरियो आर्थिक हिनामिनाको फाइल लामो देखिएपछि सिआइबीले 2071 साल यताका सबै सञ्चालकलाई निगरानी गरिरहेको छ किनकि यसमा उनीहरूको पनि मिलेमतो हुन सक्ने विषयले वित्तीय क्षेत्रमै ठुलो तरङ्ग ल्याएको छ त्यति बेला सिआइबीले 113,00,000 रुपियाँ हिनामिना भएको हुन सक्ने अनुमान गरेको थियो अधिकांश कर्जा उनीहरूले प्रक्रिया नपुर्याएर प्रवाह गरेका छन्, जसले ब्याङ्क रहेको ठूलो बचत रकम जोखिममा छ। अर्थात् प्रभु ब्याङ्क नै यस्तो वित्तीय संस्था हो जसका अध्यक्ष, संचालक र सिइओहरू नै बारम्बार ठगीमा जेल पुगेका छन्। अहिले पनि पक्राउ गर्न सिइओ विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो, भागेर बाँचे तर अदालतमा फौजदारी कसुरमा मुद्दा दायर भएको छ। सेटिङ मिलाएर उन्मुक्ति खोजिरहेको विषय पनि स्रोतले हामीलाई जानकारी दिएको छ। अब पछिल्लो एक वर्ष यता प्रभु ब्याङ्कमा बिग्रिएको वित्तीय अवस्थाको तस्विर हेरौँ। यो 2083 साउनमा सार्वजनिक विवरण हो। ब्याङ्क 24,12,00,000 रुपियाँ खुद घाटामा छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा 87,23,00,000 रुपियाँ खुद नाफामा थियो। यो वर्ष पुरै दिन दशा सुरु भएको छ। ब्याङ्क यो हालतमा पुग्नुको सबैभन्दा गम्भीर कारण खराब कर्जा अत्याधिक छ। राष्ट्र ब्याङ्कले 5% भन्दा माथि खराब कर्जा पुग्नुलाई खतराको सङ्केत भनेको छ, तर प्रभु ब्याङ्कको 15.55% पुगेको छ। अर्थात् 20 वाणिज्य ब्याङ्क मध्ये सबैभन्दा बढी प्रभुकै छ। यो राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्क हो। प्रभुको 15.55% खराब कर्जा छ। यो त्योभन्दा अघिल्लो चौमासी अर्थात् चैत अन्तिमसम्मको तथ्याङ्क हो, जसमा खराब कर्जा 8.84% छ। यो राष्ट्र ब्याङ्कको मापदण्ड भन्दा धेरै माथि हो। तर योभन्दा पनि डरलाग्दो कुरा के छ भने ब्याङ्कभित्रकै स्रोतले दिएको जानकारी अनुसार ब्याङ्कको वास्तविक खराब कर्जा अझ बढी छ, अर्थात् 27% माथि छ। तर त अब राष्ट्र ब्याङ्कले हस्तक्षेप गर्ने वा बाहिरबाट अडिटर लिएर स्वतन्त्र छानबिन र प्रेक्षण गर्ने बेला भएको स्रोतको भनाइ छ, किनकि निक्षेपकर्ताको बचत जति बेला पनि डुब्न सक्छ भन्ने चिन्ता छ। तत्र कर्णाली विकास ब्याङ्कै हालतमा पुग्ने अनुमान पनि भइरहेका छन्। राष्ट्र ब्याङ्कले भने डुब्न नदिने बताएको छ।
2: नियमित सुपरभिजनहरू भइरहेको हुन्छ, नियमित उहाँहरूले रिपोर्टहरू पठाइरहेको हुनुहुन्छ होइन। अनि कर्जा खराब कर्जा मात्रै हेरेर पनि भएन, प्रोभिजनिङ कति भएको छ त्यो सबै हेर्नु पर्यो नि त होइन। ब्याङ्कको कुन स्टेटमा छ, अरू अरू थुप्रै इन्डिकेटरहरू पनि हेरेर ब्याङ्क चाहिँ सबल अवस्थामा छ भन्ने हिसाबमा राष्ट्र ब्याङ्कले हेर्या हुन्छ। अब कुनै एउटा ब्याङ्कमा त्यस्तै केही देखियो भने चाहिँ हामीले स्पेसल इन्सपेक्सनहरू पठाउँछौँ, रेगुलर इन्सपेक्सनमा पनि हेरिरहेको हुन्छ होइन। स्पेसल इन्सपेक्सन पठाएर पनि त्यो चाहिँ पब्लिकको मनी चाहिँ सेफ छ भन्ने कुरा चाहिँ सुनिश्चित गरि नै रहन्छ कि,
1: किनकि ब्याङ्क समस्यामा पुगेपछि मात्रै टेक ओभर गर्नु नियामकको सफलता होइन, समस्या विकराल हुनु अघि नै जोखिम पहिचान गरी सुधार गर्नु मुख्य काम हो। किनकि एउटा ब्याङ्कमा लाखौँ बचतकर्ताको अर्बौँ रुपियाँ डिपोजिट हुन्छ। कर्णाली विकास ब्याङ्क डुबेपछि बचतकर्ताले आफ्नो रकम अहिलेसम्म पाएका छैनन्, त्यो अवस्था नआओस् भन्ने मात्रै चिन्ता हो। नाफा घटेसँगै ब्याङ्कको प्रति सेयर आमदानी इपिएस गत वर्षमा 3.71 रुपियाँ थियो, साउनमा सार्वजनिक भए अनुसार 1.02 रुपियाँ ऋणात्मक छ। वितरण योग्य नाफा पनि ऋणात्मक छ। नियामकीय समायोजन पछि ब्याङ्कमा वितरणका लागि उपलब्ध नाफा करिब 3,74,00,00,000 ऋणात्मक छ, यसले तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थै नभएको जनाउँछ। ब्याङ्कको संचित नोक्सानी बढेर 6,31,00,00,000 भन्दा बढी पुगेको छ। ब्याङ्कका उच्च पदाधिकारीलाई लक्षित गर्दै नियामक राष्ट्र ब्याङ्क र अन्य निकायबाट विभिन्न समयमा छानबिन, स्पष्टीकरण तथा कारवाही प्रक्रियाहरू चलेका छन्, जसले बजारमा ब्याङ्कको साख स्वाहा बनाउँदैछ। खराब कर्जा उच्च भएपछि जोखिम व्यवस्थापनका लागि ब्याङ्कले छुट्याउनु पर्ने प्रोभिजनिङ रकम इम्प्रिमेन्ट चार्ज बढेर करिब 49,44,00,000 रुपियाँ पुगेको छ, जसले ब्याङ्कको सञ्चालन मुनाफामा ठुलो दबाव सिर्जना गरेको छ। विगतमा सेन्चुरी कमर्सियल ब्याङ्क लगायत अन्य संस्थालाई गाभेपछि पुराना तथा जोखिमपूर्ण कर्जाका फाइलहरूको व्यवस्थापन प्रभावकारी हुन सकेन। ती संस्थाहरूबाट भित्रिएका खराब कर्जाको गुणस्तर पहिचानमा देखिएको कमजोरी अहिले सबैभन्दा ठुलो सङ्कट बनेर उभिएको छ। निक्षेप सङ्कलन 3 अर्ब भन्दा बढी बढेर 3,48,00,000 रुपियाँ पुगे तापनि कर्जा प्रभाव भने घटेर 2,14,00,000 रुपियाँमा सीमित भएको छ।
0: जनताले ब्याङ्कमा यस कारण पैसा राख्ने हो किनकि यहाँ सुरक्षित हुन्छ, तर कर्णाली विकास ब्याङ्क डुब्यो, रकम जम्मा गरेका जनताले अहिलेसम्म पनि आफ्नो बचत फिर्ता पाएका छैनन्। ब्याङ्क डुब्दा खराब कर्जा झन्डै 40% थियो, प्रभु ब्याङ्कले खराब कर्जा झन्डै 16% मात्रै रहेको देखाएको छ, तर वास्तविकतामा 27% रहेको केही गम्भीर विषयहरू सार्वजनिक भएका छन्। यो खराब कर्जा सबै ब्याङ्क भन्दा उच्च बिन्दुमा छ, कुनै पनि ब्याङ्कको खराब कर्जा 10 माथि पुगेकै छैन यो समयमा, तर प्रभु ब्याङ्कको यति धेरै छ। अर्थात् जब ब्याङ्कको वित्तीय स्वास्थ्य सङ्कटमा पर्छ, चौतर्फी घाटा हुँदै जान्छ र ब्याङ्कभित्र भ्रष्टाचार र हिनामिनाका विषयहरू बढ्दै जान्छन्, त्यसपछि खराब कर्जा उच्च बन्दै जाने हो, किनकि त्यसपछि न रेट उठ्छ न कर्जा प्रवाह हुन्छ।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डेन
4: 8:00 अहिले 8 बजेको छ। यातायात मजदूर संघ, नेपाल ट्रक यातायात व्यवसाय संघ र लोत्से बहुद्देश्य सहकारी संघलाई आमन्त्रण गरेको छ। चाडबाडमा काठमाडौँबाट बाहिर जाने यात्रुहरू अग्रिम टिकट बुकिङ नखुल्दा अन्यलमा रहेका छन्। यसपालि दशकामा मात्रै 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्दछ। गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकोमा यस वर्ष त्योभन्दा घटेर 40,000 देखि 42,000 संख्यामा खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाए खरिद बिक्री संघले जनाएको छ। बाढ़ी पहिरोका कारणले खसी बोका ल्याउन कठिन हुने र मूल्य बढ़ेका कारण कम खपत हुने व्यवसायीहरूले अनुमान गरेका छन्। दशैंमा उपत्यकामा ठूलो संख्यामा खसी बोका खपत हुने गर्दा व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरी ल्याएर बिक्री गर्ने गर्दछन्। संघका अध्यक्ष जीवनराज खड्काले रसुवाको भोटेको सीमा गएको बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिएका छन्। विगतका वर्षमा उपत्यकामा धेरै संख्यामा खसी बोका खपत हुने गरे पनि यसपालि आयात कम हुने देखिएको उनको भनाइ छ। एक वर्षको अवधिमा बजारमा प्रति केजी जिउँदो खसी बोकाको मूल्य 200 रुपियाँले बढेको समेत बताइएको छ। संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600 देखि 650 रुपियाँ रहेकोमा यस वर्ष बढेर 800 देखि 850 पुगेको छ। मूल्य बढ्दा खपत समेत घट्ने गर्दछ। नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा 540.47 मेगावाट क्षमताका 27 जल विद्युत आयोजनाको व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू गर्ने मिति थप गरेको छ। विद्युत खरिद सम्झौता पीपीए गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी आरसीओडी थप गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल 218 आयोजनालाई क, ख र ग, घ वर्ग गरी 4 समूहमा वर्गीकरण गरेको थियो। सोही आधारमा आवश्यक कागजात र प्रमाण पेश गरेका क र ख समूहका आयोजनाको आरसीओडी थप गर्ने प्रक्रिया समेत अघि बढाइएको छ। उपकरण बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम पर्याप्त भए पनि निजी क्षेत्रले कर्जा लिन र नयाँ लगानी गर्न चासो नदेखाउँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन। बैंकिङ प्रणालीमा करिब 13 खर्ब 63 अर्ब रुपियाँ अतिरिक्त तरलता थुप्रिएको छ भने कर्जाको ब्याजदर घटेर 4 देखि 5% आसपास पुगेको छ। तर सस्तो ब्याजदरको अवस्थामा समेत उद्योग व्यवसायले ऋण लिएर व्यवसाय विस्तार गर्न उत्साह देखाएका छैनन्। कर्जाको माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको अतिरिक्त रकम नेपाल राष्ट्र बैंकको निक्षेप उपकरण राख्न थालेका छन्। राष्ट्र बैंकका अनुसार असोज 15 गतेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकका विभिन्न निक्षेप उपकरणमा 4 खर्ब रुपियाँ भन्दा बढी रकम लगानी गरिसकेका छन्। राष्ट्र बैंकले त्यस्ता निक्षेप उपकरणमा वार्षिक 2.75% ब्याज दिँदै आएको छ। यसले अहिले अर्थतन्त्रमा देखिएको समस्या पैसाको अभाव भन्दा पनि लगानीको वातावरण, बजारमा माग र नीतिगत विश्वाससँग जोडिएको देखाएको छ। बैंकमा पर्याप्त पैसा र तुलनात्मक रूपमा सस्तो ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्र नयाँ लगानी का लागि तयार नहुनुले अर्थतन्त्रमा माग र व्यवसायिक विश्वास दुवै कमजोर रहेको संकेत गरेको छ। निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारले लगानीको वातावरण बनाउनु पर्नेमा उद्यमी व्यवसायलाई लक्षित गरी हुने गतिविधिले थप त्रास सृजना गरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार पक्रने, थुन्ने, थर्काउने र त्रसित बनाउने प्रवृत्तिले निजी क्षेत्रको लगानी मनोबल समेत कमजोर बनाएको छ। यसअघि लगानी विस्तारको प्रमुख अवरोधका रूपमा राजनीतिक अस्थिरतालाई लिँदै आए पनि नयाँ सरकार गठन भएको 6 महिना नाघिसक्दा समेत निजी क्षेत्रले अपेक्षित उत्साह देखाउन सकेको छैन। सरकारको कार्यशैली, नीतिगत अनिश्चितता र व्यवसाय सञ्चालनको वातावरण प्रति निजी क्षेत्रको विश्वास अझै बलियो बन्न नसकेको व्यवसायीहरूको भनाइ छ। नेपाली व्यवसाय संघ युरोपले आगामी 29 र 30 नोभेम्बरमा लेक्जमबर्गमा नेपाल युरोप प्रविधि व्यापार तथा लगानी सम्मेलन 2026 आयोजना गर्ने भएको छ। सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले युरोपमा रहेका नेपाली व्यवसायी, लगानीकर्ता तथा दोस्रो पुस्ताका युवालाई नेपालसँग जोड्दै युरोपेली लगानी र प्रविधि नेपाल भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको जनाएको छ। युरोपका सदस्य चिरन खबासका अनुसार सम्मेलनमा नेपाली सहभागी मात्र नभई स्थानीय तथा अन्य युरोपेली व्यवसायी र लगानीकर्ताको सहभागिता समेत गराउने तयारी छ। नेपाली उत्पादनको गुणस्तर र निरन्तर आपूर्तिमा सुधार आवश्यक रहेको समेत बताइएको छ। त्यसका लागि युरोपमा रहेको प्रविधि नेपालमा हस्तान्तरण गर्ने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त अम्लिकगंज लोथर पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका एक लोथरमा अहिले ल्याण्ड फिलिङ र बाहिर पर्खाल लगाउने काम धमाधम भइरहेको छ। जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीप कुमार यादवले जानकारी दिएका छन्। परियोजना अन्तर्गत राप्ती नगरपालिका एक लोथर स्थित करिब 23 बिघा 12 कोठामा अत्याधुनिक सुविधा सहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ। इण्डियन आयल कर्पोरेशन आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था समेत गरिनेछ। अम्लेगंजदेखि लोथरसम्म करिब 62 किलोमिटरको दूरीमा 10.75 इन्चको पाइपलाइन बिछ्याइनेछ। निगमले भारतको मोतिहारीदेखि बाराको अम्लेगंजसम्म पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याइरहेको छ। सोही पाइपलाइनलाई अम्लेगंजदेखि लोथरसम्म विस्तार गर्न लागि हो। पाइपलाइनको नक्साङ्कन भइसकेको प्रमुख यादवले जानकारी दिएका छन्। पूर्व पश्चिम राजमार्गको समानान्तर पाइपलाइन बिछ्याइनेछ। त्यसका लागि सड़क विभागसँग समन्वय भइसकेको समेत निगमले जनाएको छ। हेटौडा बजारमा बाइपास गरेर पाइपलाइन बिछ्याउने गरी समेत डिजाइन तय गरिएको छ। दुई हजार 83 भदौमा देशभर 37,487 घर जग्गाको लिखत पारित भएको छ। यो पछिल्ला 5 वर्षको भदौ महिना मध्ये सबैभन्दा धेरै हो। पोहोर भदौमा 27,494 लिखत पारित भएको तुलनामा यस वर्ष कारोबार करिब 36% बढेको छ। घर जग्गा बजार पुरानै उचाइमा भने फर्किसकेको छैन। 2078 भदौमा करिब 70,000 घर जग्गा किनबेच भएका थिए। अहिलेको कारोबार त्यसको झण्डै आधा मात्रै हो। तर 2079 2082 भदौमा कारोबार 27,000-35,000 बीचमा सीमित रहेकाले पछिल्लो वृद्धिले व्यवसायमा उत्साह बढ़ाएको छ। घर जग्गा सम्बन्धी नीतिगत व्यवस्था खासी परिवर्तन नभएको, सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान थप कड़ा भएको र अन्तर्राष्ट्रिय ऊर्जा तथा खाद्य संकटको जोखिम कायमै रहेका बेला कारोबार बढ़नुलाई बजार क्रमशः चलायमान हुन थालेको संकेतका रूपमा समेत लिन सकिने नेपाल घर जग्गा एजेन्ट तथा एजेन्सी महासंघले बताएको छ। र अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले 50 एमबिपिएस वा सो भन्दा कम गतिका इन्टरनेट प्याकेजहरू सोमबारबाट हटाएका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पान बजारमा बढ्दो महँगी इन्धन तथा प्रविधि सम्बन्धी उपकरणको मूल्य वृद्धि र सञ्चालन खर्च बढेका कारण देखाउँदै सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्ने निर्णय गरे अनुसार विभिन्न कम्पनीहरूले सोमबारबाट लागू हुने यस्तो इन्टरनेट प्याकेज बन्द गरेका हुन्। यसले गर्दा यस्ता प्याकेजका ग्राहकहरूका लागि इन्टरनेट सेवा महँगो हुन गएको छ। ओल्ड लिङ्क बायनेट सुबिसु डिसोम जस्ता कम्पनीले साना प्याकेज हटाएर कम्तीमा 50 एमबिपिएसका प्याकेज बनाएका छन्। ओल्डिङको कस्टमर केयरले दिएको जानकारी अनुसार अब 50 एमबिपिएस भन्दा बढीको इन्टरनेट प्याकेज लिनुपर्दा वार्षिक 14,460 रुपियाँ पर्न जानेछ। डिसोम इन्टरनेट चलाउन 80 एमबिपिएसको प्याकेज लिनुपर्नेछ। साना प्याकेजहरू नरहेको र 11,000 वार्षिक प्याकेज लिन सक्ने डिस मिडियाको कस्टमर सेन्टरले जानकारी दिएको छ। बायनेट कस्टमर सेन्टरका अनुसार हाल 40 एमबिपिएसको मासिक 907 रुपियाँ शुल्क तोकेकोमा सोमबारदेखि सस्तो प्याकेज हटाइएको छ। अब 50 एमबिपिएसका लागि मासिक 951 रुपियाँ तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अशुद्ध माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
4: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 दुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
8: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456-90042।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 074 46 142 86 र 98 4 91 95 225।

0: राजकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता सयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
2: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
5: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सिदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सडक मर्मत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्यान्डमा बाढीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसै गरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशको लागि सभागृह र गण्डकी र लुम्बिनी प्रदेशको लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मञ्चलाई मतदान स्थल तोकिएको हो। पछिल्लो पारित संशोधित विधान अनुसार काङ्ग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद, समूह र संख्याबारे जानकारी गराएको छ। काङ्ग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाडौँको खुला मञ्चमा चलिरहेको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरिसकेको छ, जसमा कुल 7,114 जना मतदाता रहेका छन्। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज र भोलि केही ठाउँमा अझै ठुलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठुलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागका पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेस र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पर्सिदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गैराती, बागमतीदेखि पश्चिमका धेरै जसो ठाउँमा मध्यमदेखि ठुलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जाँजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपास क्षेत्रमा मध्यमदेखि ठुलो पानी परेको हो र यी क्षेत्र भई बहने ससाना नदीमा जलसतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पछिल्लो पटक गएको असोज 9-11 सम्म परेको ठूलो वर्षाले छेदविच्छेद बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला अन्तर्गत म्याग्दी खण्डको मर्मत थालिएको छ। पर्वतको कुस्मा नगरपालिका 1 पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने 202 किलोमिटर दूरीको बेनी जोमसोम कोरला सडक बाढी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरुद्ध भएको थियो। विभिन्न ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको र भत्काएको छ। बेनी जोमसोम कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म
गाडी सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झन्डै 12 किलोमिटर दूरीमा अहिले मर्मत कार्य चलिरहेको जानकारी दिनुभयो। मालडुङ्गातर्फ बेनी भैसरी हुँदै कुनौटासम्म झन्डै 25 किलोमिटर सडक हिजो बेलुकासम्म मर्मत सकिएको छ। कुनौटामा कालीगण्डकी नदीको बाढीले झन्डै 250 मिटर सडक कटान गरेको हो। अन्नपूर्णको पोखरी बगर रातो पानीमा सडकको नयाँ ट्र्याक खोलेर महावीर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ। सडक विभाग र निर्माण व्यवसायका 15 वटा एस्काभेटर 12 वटा टिप्पर र 15 वटा लोडर सहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिएको संघीय सडक सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। रसुवा र तातोपानी नाका बन्द रहेकोले चीनसँगको व्यापारका लागि कोराला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो। कोराला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि जनाएको छ। मुस्ताङको स्याउ र भेडाच्याङ्रा बजारमा पठाउने समय मुख्य चाडपर्व अनि पर्यटकीय याम समेत सुरु भएकोले बेनी जोमसम सडक छिटो सञ्चालनमा ल्याउन दबाब पनि बढेको छ। नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा भुक्तानी तथा सट्टाई सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैङ्कले व्यवसायी तथा सेवा गराईले गर्न पाउने विदेशी मुद्रा सट्टाईको सीमा बढाएको छ। राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी, हवाईजहाजका पाठपूर्जा, सेटेलाइट सेवा, भारतमा गरिने भुक्तानी लगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतमा सट्टाईको सीमा बढाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाईजहाजका इन्जन वा पाठ पूर्जा विदेशमा लगेर मर्मत गरी ल्याउने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1 लाखबाट बढाएर 5 लाख पुर्याइएको छ। त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सट्टाई सुविधा हुने भएको छ। यससँगै यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म थियो। राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले सट्टाई सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढाएको छ। यससँगै वार्षिक 15,000 अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब 30,000 डलर आएको छ। त्यसै गरी विदेशी सेवा प्रदायकसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिने नेपाली दूरसञ्चार सेवा प्रदायकले सेवा शुल्क बापत बैङ्क तथा वित्तीय संस्था मार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा 1 लाख अमेरिकी डलरबाट बढाएर 5 लाख डलर पुर्याएको छ। नियामक निकायबाट सम्झौता, सहमति वा सट्टाई सिफारिस प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सट्टाई सुविधा उपलब्ध गराउन सकिने सीमा 15,000 डलरबाट बढाएर 30,000 डलर पुर्याएको छ। यस्तै नियामक निकायको सिफारिस आवश्यक पर्ने निश्चित प्रकृतिको भुक्तानीमा समेत सीमा बढाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: एक जोड़ी को लागी बाली टूर यूरो पेंट्स घर मत रहिना रंगाउन होस सपना पनी
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ। विभिन्न जिल्लामा सोबासी भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी को समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,337 परिवारलाई लाल पूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ। भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ। सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कारवाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ। एआइजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिस गरेको थियो। उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो। अब विदेशको खबर। पछिल्लो बाढीबाट थाइल्यान्डमा 31 जनाको ज्यान गएको छ। थाइल्यान्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी पनि दिएका छन्। थाइल्यान्डको मौसम विज्ञान विभागले भोलिसम्म चट्याङसहितको ठूलो वर्षा हुन सक्ने जनाएको छ। राजधानी बैङ्ककसहित मध्य पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। गएको हप्ता लगातारको मुसलधारे पानीपछि बैङ्कका धेरै क्षेत्र डुबानमा परेका थिए। बाढीका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै जनजीवन गम्भीर प्रभावित बनेको थियो। विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार हिजोसम्म देशभर 35 लाख भन्दा धेरै मानिस बाढीबाट प्रभावित भएका समाचार संस्था एपीले जनाएको छ। अब खेल खबर। युएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह एको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ। बेल्जियम 4-1 गोलले पराजित भयो। बेल्जियमले खेलको 35 मिनटमा डोडी लुकाबायुको गोलबाट अग्रता बनाएको थियो तर बेल्जियमले अग्रतालाई जोगाउन सकेन। जितसँगै फ्रान्स चाल खेलमा 10 अङ्कसहित समूह एको शीर्ष स्थानमा छ। बेल्जियम 6 अङ्कसहित तेस्रो स्थानमा छ। अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। चारबन्जाङ मित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सिदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरला सडक मर्मत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्यान्डमा बाढीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो।

0: सो लभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
5: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
6: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
4: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नै आउँछ ल गएर टेक माइल जोडिहाल त
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
7: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: तो म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको

0: प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
3: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर, तलाई हेरौँ।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
1: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई, टेकमाइललाई।
8: नेपालीपनको आभास, नेपाली मनको आवाज।
9: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
8: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 443 5880 र 98550 26 440
3: It's 10 o'clock अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावट जारी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा परेका छन्। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेश गर्न समिति समेत बनाइएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उनी यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा थिए। प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि शुरू हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान सभा 11 बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यलाई वितरण गरिनेछन्। साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यलाई वितरण गर्ने समेत कार्यसूची छ। प्रस्तावित 13 राजदूतहरू विरूद्ध 7 उजुरी परेको छ। 2 उजुरी सबैजना विरूद्ध परेको छ भने 5 एक एकजना व्यक्ति तोकेर परेको छ। 2 मा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशका लागि राजदूतहरूको सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जङ थापा, संयुक्त अधिराज्य युकेका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर र जङ्ग बहादुर राणालाई सिफारिश गरेको छ। त्यसै गरी जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डाक्टर पछ्याडी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र श्रीलंका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिश गरेको छ। कुस्मा बजार हुँदै मालढुङ्गा र बेनी बजार सबै ठाउँ ठाउँमा पहिरो खसेका छन्। कुनै ठाउँमा पहिरोले सड़क समेत सोरेर लगेको छ भने कुनै ठाउँमा सड़क किनारमै ढुङ्गा माटो थुप्रिएका छन्। भीरमा अडिएका ढुङ्गाहरू चर्न ठिक्क परे चाहिँ देखिएको समेत स्थानीयहरूले बताएका छन्। पर्वतको कुस्मा नगरपालिकाको सहस्रधारा र मालढुङ्गा बेनी सड़कका ठाउँ ठाउँमा छेद विच्छेद सड़कमा गाड़ी चल्न त थालेका छन्, तर टाउकी माथिबाट खस्ला जस्तो पहाड हेर्दै यात्रुहरू आउजाउ गरिरहेका छन्। असोज 8 गतिबाट परेको अविरल वर्षा पछिको बाढ़ी र पहिरोले गण्डकी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। काली गण्डकी नदीको बाढ़ीले झलझला गाउँ पालिकाको पुरानो फर्से बजार नै सोत्तर पारेको छ। म्याग्दी सदरमुकाम बेनीदेखि पर्वत सदरमुकाम कुस्मा कालीले बाढ़ीले ठाउँ ठाउँमा कटान गरेको देखिएको छ भने काली गण्डकीले कटान गरेर बस्ती र जमिन छेद विच्छेद समेत बनाएको छ। रुकुम पश्चिमको सानीबेरी गाउँपालिका 10 भारी वर्षापछि अर्मा खोलामा आएको बाढ़ीले ठूलो क्षति पुर्याएको छ। वडा अध्यक्ष टीकाराम खड्काका अनुसार बाढ़ीले एउटा घर, 2 किराना पसल, एउटा गोठ र 10 पानी घट्ट समेत बगाएको छ। राति 8:30 बजेतिर परेको भारी वर्षापछि आएको बाढ़ीले उज्जवन खड्काको घर बगाएको छ भने ठूलो बाढ़ी आएको थाहा पाएपछि खड्काका परिवार घर छाडेर सुरक्षित स्थानमा गएर बसेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: लोड वाशिङ मसिन किन्न 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले थप 14 विधेयक संसदमा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। हाल संघीय संसदमा 36 विधेयक विचाराधीन अवस्थामा छन्। थप 14 विधेयक चिठी दर्ता गर्ने गरी काम अगाडि बढेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला 2 अधिवेशनले पारित 12 विधेयक दुवै सभाबाट पारित भइसकेका छन्। 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् भने एउटा प्रमाणीकरण हुने प्रक्रियामा छ। संघीय संसदमा रहेका विचाराधीन रहेका 36 विधेयकमध्ये 24 संसदीय समितिमा दफावार छलफलमा छ, एउटा राष्ट्रिय सभामा छ, बाँकी सभामै रहेका छन्। सरकारले थप 14 विधेयक संसदमा दर्ता गर्ने गरी अन्तिम चरणमा पुर्याएको कानून मन्त्रालयले जनाएको छ। संसदमा दर्ता हुने चरणमा पुगेका विधेयकहरूमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक रहेका छन्। यसै गरी कम्पनी ऐन संशोधन विधेयक र विभिन्न 5 संहिता संशोधन विधेयक पनि ल्याइँदैछ। औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक पनि छिटै संसदमा दर्ता गर्ने गरी अगाडि बढेको छ। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसँग सम्बन्धित विधेयक समेत ल्याउँदैछ। अबको 4 दिनपछि घटस्थापना छ। घटस्थापनाका दिनदेखि दशैं शुरू हुन्छ। विगतका वर्षहरूमा चाहिँ अहिले पनि काठमाडौँका नयाँ बानेश्वर, न्यू रोड, असन र ब्रिकुटी मण्डप जस्ता बजारमा किनमेलका लागि चहल पहल शुरू भइसकेको छ। दशैंका लागि भनेर यही एक सातामा कपडा, जुत्ता, चप्पल, ब्याग लगायत सामान उपभोक्ताले किन्न थाल्छन्। तर यस वर्ष बजारमा चहल पहल त छ, तर व्यापारी र उपभोक्ता दुवैको अनुहारमा खासै खुसीको भाव पनि छैन। अघिल्लो महिना 10 भदौमा रसोमा आएको बाढीले चीनतर्फका नाकामा पुर्याएको क्षति र ढुवानीमा भएको चाक्ली मूल्य वृद्धिको प्रत्यक्ष असर यति बेला सडकपेटीदेखि ठूला सपिङ कम्प्लेक्ससम्म देखिएको छ। पोहोर सालको तुलनामा कपडाको भाव पनि महँगिएको उपभोक्ताको गुनासो छ। अघिल्लो वर्ष कपडा किनेर लाँदा फेरि हुने गरेको खर्च र यस वर्ष हुने गरेको खर्चमा दोब्बर वृद्धि भएको समेत उपभोक्ताहरूले गुनासो गरेका छन्। नयाँ बानी समेत 3 वर्षदेखि खुला बजारमा लत्ता कपडा व्यापार गर्दै आएका गौतम शाह पसलमा सुतफुस भए पनि व्यापार खासै नभएको बताउँछन्। पोहोर सालको तुलनामा यसपालि ग्राहकको चाप नै छैन। मान्छे आउँछन्, भाव सोध्छन् अनि महँगो भयो भन्दै फर्किन्छन्। उनले भने यसपालि चाडबाड मनाउन धेरैलाई जागर चले जस्तो पनि देखिएन। देशमा यति ठूलो विपत्ति पनि आइलाग्यो उनले भनेका छन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46 142 र 98491 95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ?

0: बाटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: घडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 0197900086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइललाई।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र माथतका निकायबाट अनाधिकृत रूपमा गोप्य तथा संवेदनशील सूचना चुहाउने चोखोलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। पदीय ऐसत भुलेर अनाधिकृत व्यक्ति र निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उहाँको भनाइ छ। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएर सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै गुरुङले भन्नुभएको छ, पदले सूचना पहुँचदिन्छ तर दुरूपयोग गर्ने अधिकार दिँदैन। गृह मन्त्रालयले सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जालमा आफ्नो भनाई राख्नु भएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराग वा गुप्त जानकारीले अपराध रोकथाम अनुसन्धान प्रक्रिया र भविष्यमा हुने गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने समेत उहाँले स्पष्ट पार्नु भएको छ। यस्ता सूचनाको संवेदनशीलतालाई नजर अन्दाज गर्न नसकिने उहाँको भनाइ छ। राज्यले सुम्पिएको गोपनीयतामाथि खेलबाड गर्नुलाई देश र संगठनमाथिको विश्वासघातको संज्ञा दिँदै उहाँले चेतावनी दिनुभएको छ। जाना जान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कटखरामा ल्याइने समेत चेतावनी दिनुभएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समितिका लागि उम्मेदवारी दर्ता हुँदैछ। 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन्। निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता गर्दैछ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान 10 बजेपछि उम्मेद्वारका लागि मनोनयन दर्ता समेत वितरण हुँदैछ। महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभा गृहको भित्री पर्खालमा टाँसिएको छ भने उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिए उम्मेदवारी दर्ता गर्न सकिनेछ। त्यस्तै दिउँसो 12:30 बजेदेखि अपराह 4 बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ। काँग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढाएर 297 सदस्य बनाएको छ। सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढाएर 26 पुर्याइएको छ। नयाँ व्यवस्था अनुसार 1 वरिष्ठ उपसभापति र 1 महिला उपसभापति थपिएको छ। उपसभापति संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। 1 महिला महामन्त्री अनिवार्य गरिएको छ। 2 खुला सहमहामन्त्री थपिएका छन्। यससँगै सहमहामन्त्रीको संख्या समेत 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने समेत पार्टीले बताएको छ। यसअघि 14 महाधिवेशनमा काँग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्य थियो। पदाधिकारी संख्या 14 थियो। यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्य समितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको काँग्रेसले जनाएको छ। भारतले नेपालका 4 जलविद्युत आयोजनाबाट उत्पादित 96.50 मेगावाट बिजुलीको निर्यात अनुमति नवीकरण गरेको छ। अनुमति नवीकरण भएसँगै वर्षायाममा बिजुली निर्यात रोकिने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालले भारतले केही दिन अघि मात्रै 4 आयोजनाबाट उत्पादन भएका विद्युत निर्यातको लागि नवीकरण गरेको बताएका छन्। उनका अनुसार भारतले माथिल्लो चमेलिया 38.8 मेगावट, सेती नदी 24.25 मेगावट, माथिल्लो दोर्दिए 24.25 मेगावट र माथिल्लो तादी खोला 10.70 मेगावट आयोजनाबाट उत्पादित विद्युत निर्यातको लागि नवीकरण गरेको छ। प्रवक्ता ढकालका अनुसार अहिले पनि विद्युत प्राधिकरणले भारततर्फ दैनिक औसत 600 मेगावट बिजुली निर्यात गरिरहेको छ। नेपालले वर्षायाममा आन्तरिक खपतपछि बचेको बिजुली भारत र बंगलादेशमा बेच्ने तथा हिउँदमा भारतबाटै आयात गर्ने गर्दै आएको छ। बिजुली खरिद र बिक्री दुवैका लागि हरेक वर्ष भारतसँग अनुमति नवीकरण गर्नुपर्ने बाध्यताका कारण नेपालको ऊर्जा व्यापार भारतीय नीतिमा समेत निर्भर पर्नु परेको छ। एकातर्फ निर्यात अनुमति नवीकरण भए पनि भुटेकोशी बाढीका कारण समग्र बिजुली निर्यात भने प्रभावित बनेको छ। हालैको बाढी पहिरोले भारत र बंगलादेश निर्यातका लागि स्वीकृत त्रिशुली चिलिमे र देवीघाट जलविद्युत आयोजनामा क्षति पुर्याएपछि बंगलादेशतर्फको बिजुली समेत निर्यात रोकिएको छ। तर प्राधिकरणले बंगलादेशतर्फको बिजुली निर्यातका लागि अन्य दोर्दी करिडोरका आयोजनाहरूबाट निर्यातका लागि भारतसँग छलफल गरिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ
1: तिहार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेश गर्न सकेको छैन। बजेट पेश नभएका कारण प्रदेश सरकारसँग विकास र सेवा सञ्चालनका लागि खर्च गर्ने रकम छैन। बजेट अभावमा प्रदेश सरकारका नियमित कामदेखि विकास निर्माणसम्म प्रभावित भएका छन्। मंगलबार बिहान 11 बजे प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी छ। बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न समितिको बैठक बोलाइएको छ। बैठकमा बुधबार अपरान्ह 5 बजे प्रदेश सभा बैठक आह्वान गर्ने र बजेट पेश गर्ने सम्बन्धमा छलफल यसअघि तत्कालीन प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गरेको थियो। त्यति बेला 37 अर्ब 70 करोड रुपियाँ बराबरको बजेट पेश गरिएको थियो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहको सरकार अल्पमतमा परेपछि बजेट पारित हुन सकेको थिएन। त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बनेका थिए। नयाँ सरकारले भदौभित्रै बजेट पेश गर्ने भने पनि असोज बित्न लाग्दा समेत बजेट पेश हुन सकेको छैन। र प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि शुरू हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान सभा 11 बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै आजको बैठकमा प्रस्तावित राजदूतबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने समेत कार्यसूची छ। प्रस्तावित 13 जना राजदूत विरूद्ध 7 वटा उजुरी परेको छ। 2 वटा उजुरी सबैजना विरूद्ध परेको छ भने 5 वटा एक एकजना व्यक्ति तोकेर परेको छ। 2 असोजमा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 वटा देशका लागि राजदूतहरूको सिफारिश गर्ने निर्णय गरेको थियो। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452028840 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरघर बनाउने र फर्निचर हाल्ने काम अलपत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया सुरु। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7.23 अर्ब रुपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केबी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना, 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इन्डिज बीचको 5 खेलको T20 श्रृङ्खला आजदेखि सुरु हुँदै नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। कुल 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। अहिले 12:30 बजेदेखि 4 बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने तारिका। काङ्ग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढाएर 297 सदस्य बनाइएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढाएर 26 पुर्याएको छ। काङ्ग्रेस विधानको नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापतिको संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। त्यस्तै 2 खुल्ला सह महामन्त्री थपिएको यससँगै सह महामन्त्रीको संख्या पनि 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सह प्रवक्ताको संख्या थप हुने पनि पार्टीले जनाएको छ। सरकारले भोटे कोशीको बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भोटे कोशी र त्रिशुली नदी क्षेत्रमा गएको 10 भदौमा आएको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन 2 ऐन संशोधनको प्रस्ताव अघि बढेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटे कोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूवाती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ। पुनर्निर्माणका विषयमा उहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7.23 अर्ब रुपियाँको क्षति अनुमान गरिएको बताउनुभयो। गृह सचिव शर्माले विपदको यो घटना नेपाल अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खडा गरेको बताउनुभयो। गृहमन्त्री सुदल गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कारवाही हुने चेतावनी दिनुभएको छ। उहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ। गृहमन्त्री गुरुङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस् कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ। सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल हिजो निलम्बनमा पर्नु भएको थियो। काठमाडौँ
उपत्यकाको विद्युत आपूर्तिलाई थप सुदृढ भर पर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट चापागाउँ भक्तपुर 132 केबी प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोभार खण्डको निर्माण सम्पन्न भएको छ। माता तीर्थ सब स्टेशनबाट चोभार सब स्टेशनसम्मको झण्डै 6 किलोमिटर लामो 132 केबी प्रसारण लाइन यही शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत प्रवाह हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माता तीर्थ चोभार प्रसारण लाइन र चोभार सब स्टेशन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो। उहाँले चोभार सब स्टेशनबाट पाटनसम्मको झण्डै 4.5 किलोमिटर 132 केबी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो। प्राधिकरणले आउँदो हिउँद याममा काठमाडौँ उपत्यकाको बढ्दो विद्युत माग व्यवस्थापन गर्न गएको असोज 8 गते माता तीर्थ चोभार प्रसारण लाइनलाई 15 दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँको करुवाटार र नवलपरासीको बौद्धिक काली जोड्ने पुलमा क्षति पछि आवत जावतमा समस्या, आज सुनको भाव घटबड भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काङ्ग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया सुरु भुटेकोशीको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गएको असोज 9, 10 र 11 गते कालीगण्डकी नदीमा आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका 4 करुवाटार मौतीघाट र नवलपुरको बौद्धि काली गाउँपालिका 1 मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौलीटार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झोलुङ्गे पुल अवरुद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौलीटार क्षेत्रबाट नदी पारी रहेको बौद्धि काली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15-20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। काली गण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 का वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। यसैबीच चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढीका कारण नारायणगढ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो। आज सुनको भाव घटबढ भएको छैन, चाँदीको भाव भने घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज हिजो सोमबार जस्तै तोलाको 2,91,500 रुपियाँमा कारोबार भइरहेको छ। यसै गरी आज चाँदीको भाव तोलामा 15 रुपियाँले घटेको छ। हिजो तोलाको 4,430 रुपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,415 रुपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला टिनुबुले दक्षिण पश्चिमी ओन्जो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामीका अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्जो राज्यको नदी किनारमा अवस्थित काडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति टिनुबुले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको भए पनि यो विमान 2 इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानका क्रममा दुर्घटना भएको हो। अब खेल खबर। घरेलु टोली भारत र वेस्ट इन्डिज बीचको पाँच खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ। पहिलो खेल आज राति 7:15 लखनऊको एकाना रङ्गशालामा सुरु हुनेछ। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र वेस्ट इन्डिज बीच अहिलेसम्म 31 पटक प्रतिस्पर्धा भएकोमा भारत 20 र वेस्ट इन्डिज 10 खेलमा विजयी भएको छ। यसैगरी एक खेल नतिजा विहीन रहेको छ। भारतले एकाना रङ्गशालामा टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म हार बेहोरेको छैन। यहाँ भएका तीनवटै खेल भारतले जितेको छ। यसअघि भएको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला भारतले 2-1 जितेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काङ्ग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया सुरु। 7,114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7,23 अर्ब रुपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केबी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इन्डिज बीचको 5 खेलको टी ट्वेन्टी श्रृङ्खला आजदेखि सुरु हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: पाहुनाकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: स्वदेश एफएम 93 थोप्लो 2 मेगाहर्ज।
1: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-510-60।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5570 2640
3: It's 1 o'clock अहिले 1 बजे को छ
4: नेपाली रेडियो नेटवर्क को दिउँसो 1 बजे को नेपाली खबर मा नरेन्द्र गेवाली को नमस्कार असोज 9 देखि 11 गते सम्म परेको अविरल वर्षा सँगै आएको बाढी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढीको क्षति भएको छ सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास मन्त्रालय अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो बाढी पहिरोबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सडकमा ठूलो क्षति पुगेको छ मध्य पहाडी लोकमार्गको निस्सी खोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर तारा खोला सडकमा बढी क्षति भएको छ सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कार्यालय अन्तर्गतका कालीगण्डकी करिडोर मध्य पहाडी लोकमार्ग बागलुङ बेनी लगायत सडकमा करिब 30 करोडको क्षति भएको छ मध्य पहाडी लोकमार्गको निसी खोला स्थित काना बगर र जीवा खोला क्षेत्रमा करिब 400 मिटर सडकको ट्र्याक नै बाढीले बगाएको छ घोडा बाँधेदेखि हटियासम्मको सडकमा पनि 1 दर्जन भन्दा बढी स्थानमा पहिरो गएको र सडक भाँसिएको छ कपिल वस्तुको यशोदा गाउँपालिकाले सञ्चालन गर्दै आएको आधारभूत अस्पताल बन्द भएको छ पालिकाले दरबन्दी बिना व्यवस्थापन गर्दै आएका स्वास्थ्यकर्मी कटौती गरेपछि गत जेठ 29 गतेदेखि अस्पताल बन्द रहेको हो अस्पतालको सेवा बन्द भएपछि चालु आर्थिक वर्षदेखि उक्त स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालन भइरहेको छ गाउँपालिकाले अस्पताल भवन निर्माण सम्पन्न नहुँदै स्वास्थ्य चौकीबाटै आधारभूत अस्पतालको सेवा सञ्चालन गर्दै आएको थियो अस्पतालका लागि आवश्यक पूर्वाधार तथा स्थायी जनशक्तिको व्यवस्था हुन नसक्दा सेवा निरन्तरता दिन समस्या भएको बताइएको छ पालिकाले आन्तरिक दरबन्दी सिर्जना नगरी करार सेवा मार्फत स्वास्थ्यकर्मी नियुक्ति गरेर अस्पताल सञ्चालन गर्दै आएको थियो तर स्वीकृति दरबन्दी बाहेकका कर्मचारी कटौती गरेपछि अस्पतालबाट उपलब्ध हुँदै आएका सेवा बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी बलिराम यादवले बताउनुभयो उहाँका अनुसार दरबन्दी बाहेकका कर्मचारी हटाइएपछि अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्तिको अभाव भएको हो हामीसँग खबर अझै बाँकी छ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: moments, mega cashbacks and gifts.
1: ये सात पर्व में TCL घर भी चाउनो होस, रा पाउनो होस रु 1,42,500 सम्म को कैशबैक रा उपहार हरु 85 रा 98 इंच को टीवी में TCL साउंड बार, फ्रिज में सीसी इंडक्शन कुकटॉप, वॉशिंग मशीन में 6 किलो सर्फ एक्सल मैटिक, एसी में फ्री इंस्टॉलेशन रा 0% ईएमआई नागरिकता भए पुग्छ। शर्त हरु लागू हुने छन्। ग्लोबल नंबर वन गूगल टीवी ब्रांड TCL CG इलेक्ट्रॉनिक्स।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ। यो सत्यलाई व्यवस्था गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम 2500 देखि 2700 रुपियाँसम्म नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ। यसरी उद्योगले नयाँ सिलिन्डर बेच्दा पनि नेपाल आयल निगम र सरकार मुख दर्शक बनेको भन्दै महासंघले उद्योगी नियम निगम र सरकारको कार्यशैली प्रति संशय व्यक्त गरेको छ। बजारमा रहेका अनावश्यक सिलिन्डरको डराउती रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले 5 किलो 19 किलो र 50 किलो र 450 किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघले चेतावनी दिएको छ। र काठमाडौँ महानगरपालिका 4 को 112 रोपनी जग्गा नेपाल सरकारको नाममा दाखिला गरिएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा उक्त जमिन सरकारको नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारले सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय दिल्ली बजारले सरकारको नाममा जग्गा दाखिला गर्ने कार्य सम्पन्न गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184293।
2: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
0: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
0: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-90042।

0: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
1: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
2: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855083852, 9453072852 र 9805668852।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै हो।
4: ल भिडियो अन गर् त, तलाई हेरम।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। सभामुख गोलप्रसाद अर्यालको नेतृत्वमा अन्तर व्यवस्थापिका संघ आइपियुको 153 महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधि मण्डल र त्यहाँ रहेको चिनिया प्रतिनिधि मण्डल बीच आज भेटवार्ता भएको छ। यस अवसरमा उनीहरू बीच नेपाल र चीन बीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रहे विचार विमर्श भएको थियो। भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीन बीच निकट मित्रता, असल छिमेकीपन र पारस्परिक सम्मान तथा पञ्चशीलताका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गरेको उहाँको सचिवालयले जनाएको छ। गोप्य सूचनाहरू चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दालमाथि छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक स्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अञ्जनी कुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिएको गृह मन्त्रालयले बताएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा उहाँ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्नु भएको थियो। झापा घर भएका अर्का बिचौलियासँग पनि उहाँको कनेक्सन देखिएको र गोप्य सूचनाहरू चुहाएको आरोप लागेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेना र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा संचार सचिव पौडेलसँग गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल, नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्धक निर्देशक संगीता पहाडी अर्याल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रशासन संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ कार्य सम्पादन सम्झौता गर्नुभएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 व्यवस्था अनुसार मन्त्रालयका कार्यक्रमलाई थप जिम्मेवार, परिणाममुखी र मापन योग्य बनाउन कार्य सम्पादन सम्झौता गरिएको हो। र नजिकिँदै गरेको दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला निकायहरूबीच भएको उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाडको समयमा काठमाडौँबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बस पार्क व्यवस्थापन लोच्चे बहुउद्देश्यीय प्रणालीका प्रतिनिधि बीच छलफलपछि असोज 23 गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानि होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73089 98074646182125.

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क

0: तर नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यो त्यतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर् त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो कि क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 0656 50 10 60।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4395 580 र 98 550 2640।
3: It's 3 o'clock. अहिले 3 बजे को साथ।
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
5: अहिले दिउँसो को 3 बजे।
6: स्वदेश एफएम 93.2 मेगाहर्ज।
7: सालीको हो।
8: राष्ट्रको शान, किसान।
7: A complete piping solutions.
6: नेपालीपन को आभास, नेपाली मन को आवाज।
9: सुन हिउँ चुली पहाड़ पहरा, सुन मेरो पागल एक बेसी सारा सुन।
6: स्वदेश एफएम 93.2 मेगाहर्ज।
10: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 बजेसम्म उम्मेदवारी दर्ता। एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय। लामो दूरीका गाडीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति। आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैङ्कको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ्दै न्यूयोर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्। नेपाल खबरमा अब पूरा खबर। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप भएको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मनोनयन दर्ताको काम चलिरहेको छ। आज बेलुकी 6 बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सक्ने काङ्ग्रेसले जनाएको छ। महाधिवेशनका लागि 7114 जना प्रतिनिधिको अन्तिम मतदाता सूचीमा समावेश भएका छन्। आज मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले भोलि उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी छ। त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारको सूची प्रकाशन लगायतका प्रक्रिया अघि बढ्नेछ। बन्द सत्रले पार्टीको संशोधित विधान समेत पारित गरेको छ। संशोधित विधान अनुसार काङ्ग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढाएर 297 सदस्य बनाएको छ। यसबाट काङ्ग्रेसमा 80 क्लस्टरबाट केन्द्रीय कार्य समिति चयन हुने भएका छन्। यसबीच यता नेकपा एमाले फागुन 21 को चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष सहित अन्तरपार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि 26 पेजको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी अवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवार स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपण मा अल्झिने समय नभएको बताउनु भएको छ। अन्तरपार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने समेत सङ्केत गरेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीचको बैठकले यस्तो निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय पनि गरेको महासङ्घका अध्यक्ष सिटौलाले बताउनुभयो। भयो। अब लामो दूरीका गाडीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने समेत निर्णय भएको छ। यसै दशैं नजिकैसँगै भारतबाट घर फर्कने नेपालीको चाप बढेको छ। भारतसँग पश्चिम नेपाल जोड्ने नेपालगञ्ज जमुनाहा नाकामा यात्रुको चाप बढेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईका अनुसार पछिल्लो 5 दिनमा 50,000 भन्दा धेरै नेपाली जमुनाहा नाका हुँदै नेपाल आएका छन्। दैनिक 10,000 भन्दा धेरै मानिस भारतबाट घर फर्किरहेको उहाँको भनाइ छ। पछिल्लो विनाशकारी बाढी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2,27,00,000,000 रुपियाँ बराबरको क्षति पुगेको छ। सरकारले विपदबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि तत्काल 63,00,000,000 रुपियाँ आवश्यक पर्ने जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभयो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। 7,570 निजी र 48 सार्वजनिक भवनमा गरी 1,03,54,00,000,000 रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै सडक सञ्जालमा 20,00,000,000, मोटरेबल पुलमा 13,80,00,000,000, झलङ्गे पुलमा 2,65,00,000,000 तथा खानेपानी र सरसफाई क्षेत्रमा 87,87,00,000,000 रुपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ। यसैबीच गएको भदौ 10 गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 83-84 सुस्त भई 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक मुख्य बाधक बन्ने उल्लेख गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिका 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सार्वजनिक तथा सरकारी जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको 2052 सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा आएको हो। राव लागेको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिस गरेका जग्गा मध्ये यो क्षेत्रफलको जग्गा सरकारको नाममा दाखिला गर्ने कार्य भूमि प्रशासन कार्यालय दिल्ली बजारले सम्पन्न गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेका किताबबाट अतिक्रमित भनिएका क्षेत्रफल एकमुष्ट इकट्ठा गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाएको हो। ग्यास विक्रेता महासङ्घ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासङ्घले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ। तर ग्यास उद्योगले 2,500 देखि 2,700 रुपियाँसम्म लिएर नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासङ्घले आपत्ति जनाएको छ। अब विदेशको खबर। अमेरिकाको न्युयोर्कमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्युयोर्कका गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यस वर्ष न्युयोर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाएका ग्रामीण क्षेत्रका मानिस रहेका छन्। न्युयोर्क सहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1,004 जनामा दादुरा पुष्टि भएको खबरमा उल्लेख छ। दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको छ। न्युयोर्क सरकारले दादुरा विरुद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढाएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। घोषणा गरेका आपतकाल आउँदो नोभेम्बर 4 लागू हुने भनिएको छ। अब खेल खबर। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्। 37 कौरले अन्तर्राष्ट्रिय क्रिकेटका 3 फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन्। उनको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आइसिसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको 2 हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी हुन्। सन् 2016 जिम्मेवारी सम्हालेपछि उनी 1 दशक भन्दा धेरै समयसम्म T20 टोलीको कप्तानमा रहेकी थिइन्। चार भन्जिङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 बजेसम्म उम्मेदवारी दर्ता। एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय। लामो दूरका गाडीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति। यस वर्ष आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैङ्कको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ्दै न्युयोर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
12: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिको विकास गर्न महानगर पुस्तकालय सञ्चालन गर्ने भएको छ। धर्मपथमा सञ्चालन गर्न लागेको पुस्तकालयलाई अत्याधुनिक सुविधा सम्पन्न र सबैको पहुँचमा पुग्ने ज्ञान तथा सूचना केन्द्रका रूपमा विकास गर्ने महानगरको योजना छ। महानगरपालिकाकै कार्यवाहक मेयर सुनिता डङ्गोलले पठन संस्कार विकास गर्नु महानगरले आफ्नै सुविधासम्म पुस्तकालय आवश्यक रहेको बताउनु भएको छ। विश्व हिन्दू परिषदले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली सुदृढ बनाउन माग गरेको छ। मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार तथा विशिष्ट पूजा पद्धतिको संरक्षण र सम्मानका लागि आवश्यक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन परिषदले आग्रह गरेको छ। पछिल्लो समय सार्वजनिक भएका भिडियोप्रति ध्यान आकर्षण भएको जनाउँदै परिषदले धार्मिक स्थलको मर्यादा र प्रचलित नियम तथा परम्पराको सम्मान हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका 5 बस्ने 33 वर्षीय दिपेन्द्र दाहाल, धादिङका 27 वर्षीय रमेश दनै, बागलुङका 26 वर्षीय युवराज रिजाल र रोल्पाका 50 वर्षीय वीरसिंह बाठा रहेका छन्। दिपेन्द्रले स्पेन पठाइदिने भन्दै 3 जनाबाट 35,94,000, रमेशले रोमानिया पठाइदिने भन्दै 1 जनाबाट 2 लाख, युवराजले न्युजिल्यान्ड पठाइदिने भन्दै 1 जनाबाट 4 लाख र वीरसिंहले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 16,78,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका 9 जगडोल पानी ट्याङ्कीबाट लागौसत सहित खोटाङको दिक्तेल, रूपाकोटमा जगडी नगरपालिका 13 का 19 वर्षीय डबाङ सोनाम शेर्पा पक्राउ परेका छन्। प्रहरीप्रभाग गोकर्णबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका 5 टिकाथलीबाट लागौसत सहित त्यही ठाउँका 29 वर्षीय रवि खड्का सहित 2 जना पक्राउ परेका छन्। प्रहरी चौकी टिकाथलीबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंको अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय। लामो दूरीका गाडीमा 2 जना चालक अनिवार्य। काठमाडौँ महानगरले पुस्तकालय सञ्चालन गर्दै पठन संस्कृति बढाउने उद्देश्य। र विदेश पठाइदिने भन्दै ठगी गर्ने 4 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: एक दिन उपहार छ
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि लकी ड्रमा सहभागी हुन Samsung Space सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ
0: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप
3: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत
4: सो व्हाट नेक्स्ट

0: मथुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। भदौ 10 मा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढङ्गले पुननिर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत यस वर्ष 7% आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिएको थियो। प्रतिवेदन अनुसार पुननिर्माण तथा पुनस्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने अपेक्षा गरिएको छ। बाढीका कारण जलविद्युत, सौर ऊर्जा, विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व ब्याङ्कले आकलन गरेको छ। सेवा क्षेत्र पनि व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा आएको अवरोधबाट प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव भने सीमित रहने अनुमान गरिएको छ। नजिकिँदै गरेको दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला निकायहरूबीच भएको उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाडको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको सहजताका लागि विभागको आयोजनामा यातायात व्यावसायिक राष्ट्रिय महासङ्घ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापन लोसे बहुउद्देश्य प्रणालीका प्रतिनिधि बीचको छलफलपछि असोज 23 गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाली काङ्ग्रेसको सभापति पदका लागि श्याम कृष्ण खड्केले उम्मेदवारी दिनुभएको छ। गगन थापासँग प्रतिस्पर्धाका लागि उहाँले मनोनयन दर्ता गराउनु भएको हो। नेवी सङ्घ हुँदै राजनीतिमा छिर्नुभएका खड्के 4 दशकदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षाका सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमारामा आज आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पार्नुभयो। उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरत लिए यथार्थ बुझ्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको दोहोऱ्याउनुभयो। सिटी भिटी र नर्सिङ शिक्षामा देखेका भ्रम तथा समस्याहरूको चर्चा गर्दै उहाँले भारतमा कक्षा 10 पछि नर्सिङ मान्यता नभएको यथार्थ स्पष्ट पार्नुभयो र नेपालमा यसको कोटा तथा सम्बन्धी समस्याहरू नयाँ नेतृत्व र बन्ने नयाँ ऐन मार्फत छिट्टै समाधान हुने विश्वास दिलाउनुभयो। र आज शेयर बजार परिसूचक नेप्से 11.96 अङ्क बढेको छ। सो वृद्धिपछि नेप्से 25.78 अङ्कमा कायम भएको हो। कारोबार रकम भने केही कमी आएको छ। अघिल्लो दिन 3,27,00,000,000 कारोबार भएकोमा आज 3,13,00,000,000 भयो। आज 169 कम्पनीको मूल्य बढ्दा 95 घटेको छ। 15 कम्पनीको मूल्य स्थिर रह्यो। आज धेरै कारोबार भएका कम्पनीमा घलेमदी हाइड्रो पावर, लिम्बट्री इनर्जी, हिमाल दोलखा हाइड्रो पावर, लक्ष्मी सनराइज ब्याङ्क तथा पिपुल्स हाइड्रो पावर क्रमशः अगाडि रहे। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: बाढीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849064977 र 9820235212।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9845।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस्छु तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 99 98 0 74 46 142 र 98 4 91 95 225।

0: आउनुहोस् छ आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 13 दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको बाँकी छलफल भोलि बिहान पुनः हुने भएको छ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नति सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गर्नुभएको हो। छलफलमा साथै प्रदेशका साथै भारतीय तथा शुभसिन्चुक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउनु भएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटिकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभएको हो। मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसके जानकारी दिनुभयो। तर यसका लागि चिनिया पक्ष भने तयार नदेखिएको पनि उहाँले जानकारी दिनुभयो। ठूलो प्राकृतिक विपद आइलागेकाले अहिले नै यही नाकाहरू सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुनस्थापनाका नाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: योता सैमा बेकुका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबरहरू। जिल्ला अदालत काठमाडौँले मेडिकल व्यावसायिक एवं राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका अगुवा दुर्गा परसाईलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा तरटीमा छाड्न आदेश दिएको छ। आज न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले परसाईलाई 2,00,000 तरटीमा छाड्न आदेश दिएको हो। परसाईलाई असार 12 साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतेवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। र आज शेयर बजार परिसूचक नेप्से 11.96 अङ्क बढेको छ। सो वृद्धिपछि नेप्से 25.78 अङ्कमा कायम भएको हो। कारोबार रकम भने केही कमी आएको छ। अघिल्लो दिन 3,27,00,000,000 कारोबार भएकोमा आज 3,13,00,000,000 भएको हो। आज 169 कम्पनीको मूल्य बढ्दा 95 घटेको छ। 15 कम्पनीको मूल्य स्थिर रहेको छ। आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रो पावर, लिबर्ट्री इनर्जी, हिमाल दोलखा हाइड्रो पावर, लक्ष्मी सनराइज बैंक तथा पिपुल्स हाइड्रो पावर क्रमशः अगाडि रहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: आदिवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456090042।
4: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60। निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
0: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ्यो, सभापतिमा गगन थापा निश्चित, जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनिल शर्मा, नयन सिंह महर लगायतको उम्मेदवारी।
0: चालु वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैङ्कको प्रक्षेपण, वृद्धि दर खुम्चिनुमा भोटेकुसी बाढीको असर मुख्य कारण।
1: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने, घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला, घर जानेहरूलाई मौसमले पनि साथ दिने अनुमान।
2: अहिलेसम्म हेर्दा यो जुन पश्चिमी वायुको प्रभाव छ, यो पनि त्यति लामो चाहिँ बस्दैन होइन। अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन।
0: यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक हाल्जेनलाई प्रदान गरिने, अन्तरिक्षमा उत्पन्न न्यूट्रिनोको खोजी गरेकोमा सम्मान,
1: र आयरल्यान्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे युईएफएले अनुसन्धान गर्ने।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतमा 4 जना न्यायाधीश सिफारिस हुनुभएको छ। आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाङ्गीलाई सिफारिस गरेको हो। उहाँहरू अब संसदीय सुनवाई पछि नियुक्त हुनुहुनेछ। यसैबीच संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले असोज 26, 27 र 28 गते सुनवाई गर्ने तथा 29 गते प्रतिवेदन लेखन र सिफारिस गर्ने कार्यतालिका तय गरेको हो। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ थापा र बेलायतका लागि अवकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिस गरेको छ। यस्तै जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खडेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलङ्काका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारको नाम सिफारिस गरेको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ। राष्ट्रिय सभा गृहमा रहेको पार्टीको निर्वाचन कार्यालयमा विभिन्न पदका आकांक्षी नेताहरूले उम्मेद्वारी दर्ता गराइरहेका छन्। मनोनयन दर्ताको समय अहिले बेलुकी 6 बजेसम्म थप गरिएको हो। यसरी मनोनयन दर्ताको समय दिउँसो 4 बजेसम्म रहेकामा 2 घण्टा थपेको हो। आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल भोलि फेरि हुनेछ। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि 7,114 जना महाधिवेशन प्रतिनिधि अन्तिम मतदाता सूचीमा कायम भएका छन्। सभापति पदमा गगन थापा उम्मेद्वारका लागि अघि बढिरहनु भएको छ भने विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति पदका लागि उम्मेद्वारका रूपमा अघि बढ्नु भएको छ। सभापति पदका लागि श्यामकृष्ण खड्गेले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै महामन्त्री पदका लागि नयनसिंह महरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसअघि नै प्रदीप पौडेल र डाक्टर सुनिल कुमार शर्माले पनि महामन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गरिसक्नु भएको छ। उपसभापति पदमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, विनोद चौधरी, जीवन परियार र पुष्पा भूषाल लगायतले उम्मेद्वारी दिनुभएको छ। यस्तै महामन्त्री पदमा डाक्टर ढिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रीता खनालले पनि उम्मेद्वारी दिनुभएको छ। त्यसै गरी सहमहामन्त्री पदमा देवेन्द्र राज कणेल र मनोजमणि आचार्य लगायत नेताहरू प्रतिस्पर्धाको तयारीमा छन्। काङ्ग्रेसको नयाँ विधान अनुसार यसपटक केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढाएर 297 सदस्य बनाएको छ। यसपटक काङ्ग्रेसको केन्द्रीय कार्य समिति 80 क्लस्टरबाट चयन हुने व्यवस्था छ। अन्तिम उम्मेद्वारको नामावली भोलि प्रकाशन हुने र पर्सि 22 गते मतदान गर्ने कार्यतालिका छ।
0: यसैबीच नेकपा एमाले फागुन 21 गतेको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताको रूपमा लिन नहुने निष्कर्षसहित अन्तर्पार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि 26 पृष्ठको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी व्यवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपणमा अल्झिने समय नभएको बताउनु भएको छ। आन्तरिक पार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने संकेत गरेको छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातवानिनाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यसबारे जानकारी दिनुभयो। अहिले तातवानिनाकामा नेपाली पक्षलाई कुनै समस्या छैन, चीन पक्षसँग पनि नियमित संवादमा छौँ, दैनिक जसो नै संवाद भइरहेको छ, उहाँले भन्नुभयो। विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिरहेको उहाँको भनाइ छ। मन्त्री लम्सालले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको बताउनुभयो।
0: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक भन्ने उल्लेख गरेको छ। बाढीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैङ्कको अनुमान छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकहरूको जनजीविकामा भने उल्लेखनीय असर गर्ने विश्व बैङ्कले जनाएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैङ्कको अनुमान छ। यसैबीच पछिल्लो बाढी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2,27,00,000,000,000 रुपियाँ बराबरको क्षति पुगेको सरकारले अनुमान गरेको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। पुनर्निर्माणका लागि तत्काल 63,00,000,000,000 रुपियाँ आवश्यक पर्ने उहाँले बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय वाङमा बीच अमेरिकाको वाशिङटनमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष वाङमा बीचको भेटमा रसुवाको भडेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका लागि झण्डै 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा विश्व बैंक अध्यक्ष बाङले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा समेत जोड दिनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मौसमी प्रणालीले दशैंको मौसममा पार्ने प्रभावका बारेमा मौसमविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, रु 3 करोड सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने, काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया चल्दै, एमाले 26 पृष्ठ लामो अन्तर पार्टी निर्देशन जारी गर्यो, तातोपानी नाका सञ्चालनबारे चीनसँग निरन्तर संवाद भइरहेको सरकारको भनाई, भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण लगायतका खबर
1: नेपाल दर्पणमा। अब बाँकी खबर, यस वर्षको दशैंमा घर जाने यात्रुका लागि आउँदो शुक्रबार असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले सङ्घीय राजधानी काठमाडौँबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चापलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउन अग्रिम टिकट बुकिङ खुला गरेको जानकारी दिनुभएको छ। यस वर्ष काठमाडौँ उपत्यकाबाट झण्डै 9-10 लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। टिकट बुकिङसँगै यात्रुलाई थप सहज बनाउन सरकारले यातायातमा सहजता ल्याउने भएको छ। त्यही अनुसार घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रोड पर्मिट खुला गर्ने निर्णय पनि भएको छ। यसले गर्दा काठमाडौँबाट पूर्वी, मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने साधन गाडीहरूलाई आवत जावत गर्न सहज हुनेछ। साथै चाडपर्वका बेला सडकमा हुने अत्याधिक भिडभाड र सम्भावित जामलाई ध्यानमा राख्दै विशेष सुरक्षा र नियमनको व्यवस्था समेत गरेको छ। निर्णय अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ मुगलेन सडक खण्डमा अत्यावश्यक बाहेकका ठूला मालवाहक गाडीहरू सञ्चालनमा रोक लगाइएको छ। यसले यात्रुवाहक गाडीहरूको आवागमनलाई झन द्रुत र सुरक्षित बनाउने विश्वास लिएको छ। यसका साथै दशैं अघि बिग्रिएका सडकहरू मर्मत गर्ने, सम्भावित अवरोध तत्काल हटाउने तथा मुख्य नाकाहरूमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी समेत पूरा भएको सम्बन्धित निकायहरूले जनाएका छन्।
0: यसैबीच मनसुन बाहिरिँदै गर्दा काठमाडौँ लगायत देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि वर्षा भइरहेको छ। आज पनि दिउँसो काठमाडौँमा असिना सहितको वर्षाले सडक तथा तल्लो क्षेत्रमा सामान्य डुबान पनि भयो। 81 असिना सहितको वर्षा हुँदा केही समय जनजीवन प्रभावित भएको छ। छोटो समयमै ठुलो मात्रामा पानी परेपछि काठमाडौँ उपत्यकाका मुख्य सडक तथा तल्लो भेगमा पानी जम्दा गाडीको आवागमन र पैदल यात्रु प्रभावित भएका छन्। कतिपय ठाउँमा सडकमा पानी जम्दा गाडी चलाउन कठिनाई भएको थियो भने पैदल यात्रुलाई समेत आवाजातमा समस्या भएको छ। मौसममा आएको यो परिवर्तनका कारण जोखिमयुक्त क्षेत्रहरूमा छोटो अवधिमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदहरूको अनुमान रहेको छ।
1: यसैबीच मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भेगमा मध्यम तथा एक दुई ठाउँमा ठूलो पानी क्रम पर्ने क्रम भोलिसम्मै रहनेछ। भोलिसम्म एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव र मनसुनी प्रभावले वायुमण्डल अस्थिर रहने भएकाले केही ठाउँमा मेघगर्जन चट्याङ र असिनासहित छोटो समयका लागि एक दुई ठाउँमा वर्षा हुन सक्ने महाशाखाको भनाइ छ। अहिले देखिएको मौसमी प्रणालीले दशैँमा कस्तो असर पर्ला भन्ने आम चासो बढेको छ भने धान बाली के गर्ने भन्ने चिन्ता पनि बढेको छ। अहिले देखिएको मौसमी प्रणालीले दशैँको मौसममा पार्ने प्रभावका बारेमा जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद तथा प्रवक्ता विभूति पोखरेललाई साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
2: तत्काललाई चाहिँ यो पश्चिमी वायुको प्रभाव देखिया छ होइन, पश्चिमी प्रणालीको प्रभाव तथा यो मनसुनी वायुको पनि प्रभाव देखिएको हुनाले चाहिँ होइन वर्षा भएको छ। बेलुकाकै कुरा गर्ने हो भने पनि सुदूर पश्चिम प्रदेशका केही एक दुई स्थानमा भनौँ न यो भारीसम्म वर्षा देखिया छ होइन। अब हामीले केही अगाडि केही दिन अगाडिदेखि चाहिँ अब यो मध्यमसम्म हल्कादेखि मध्यमसम्म चाहिँ वर्षा हुन सक्ने चाहिँ भनिरहेको थियौँ होइन, तर अब यो पछिल्लो अवस्थामा चाहिँ अलिकति यो पनि राम्रै देखिया छ हाम्रोमा होइन।
10: ठुलो वर्षा हुने नै सम्भावना देखियो,
2: यस्तो ठुलो चाहिँ हुँदैन, आइसोलेटेड सबै ठाउँमा हुँदैन होइन, त्यो एक दुई ठाउँमा चाहिँ सम्भावना चाहिँ देखियो होइन। त्यस्तो ठुलो त्यो एकदमै ठुलो प्रणाली पनि होइन, लगातार वर्षा हुने पनि होइन होइन। अब जस्तो एकछिन घाम पनि मजासित लाग्ने अनि त्यसपछि फेरि बदली भएर यो प्रणाली रहिरहेको भएर बदली भएर एक दुई ठाउँमा चाहिँ यो भारीसम्म वर्षा हुने सबै ठाउँमा चाहिँ हुँदैन, एक दुई ठाउँमा चाहिँ त्यो सम्भावना चाहिँ देखिया छ।
10: पानी पर्ने रोकिने खालको मौसम छ नि अहिले, कहिलेसम्म चाहिँ यस्तो खालको वर्षा रहिरहने देखिन्छ?
2: दुई तिन दिनलाई चाहिँ अझै पनि देखिया छ होइन, पश्चिमी वायुको भनौँ यो ट्रफ चाहिँ बसिरहने भएको भएर दुई तिन दिनलाई चाहिँ यस्तै देखिन्छ। र सबै ठाउँमा पनि हुँदैन है, फेरि अब यो हल्कादेखि मध्यमसम्म कुनै अब राति हुने हुन्छ होइन, कुनै अब एक समयमा चाहिँ वर्षा राम्रै हुने चाहिँ देखिया छ।
10: मनसुन बाहिरिनको लागि पनि यस्तो खालको प्रणालीहरू विकसित हुने हो?
2: मनसुन बाहिरिनलाई विकसित भन्दा पनि एक दुई दिन अगाडि त एक्टिभिटीहरू एकदमै कम भइसकेको अवस्था हो होइन, तर अब पछि चाहिँ पश्चिमी वायु पनि भएर सँगसँगै चाहिँ मोइस्चर पनि आइरह्यो कि, पश्चिमी वायुको प्रभावले बन्ने प्रणाली र त्यसमा चाहिँ हल्का जुन मोइस्चर आइरहेको छ त्यसले चाहिँ एड गरेको हो।
10: मनसुन कहिलेसम्म बाहिरिने भनेर त्यस्तो केही प्रक्षेपण गरिसक्नु भएको छ?
2: केही स्थानहरूमा त हामीले दिइसके अवस्था पनि छ होइन, बाँकी स्थानहरूमा चाहिँ केही समय लाग्छ
10: भन्नाले कहाँ कहाँ भनिसक्नु?
2: अब जस्तै अब हामीले यो गण्डकीदेखि पश्चिमतिर होइन, लुम्बिनीदेखि पश्चिमतिर चाहिँ अब दिइसकेको अवस्था छ भने बाँकी स्थानहरूमा कोशी प्रदेश बागमती गण्डकीका बाँकी भूभाग लुम्बिनीका बाँकी भूभाग हुन्छ अबलाई चाहिँ हामीले यो एक्टिभिटी अझै एक दुई दिन बढ्ने भएको भएर होइन एकछिन चाहिँ लाग्छ।
10: पूर्वतिर चाहिँ अब बिस्तारै मनसुनी गतिविधि घट्दै गएको हो?
2: गतिविधि चाहिँ घट्दै गएको, अहिले पनि अब पश्चिमी वायु चाहिँ जुन छ होइन प्रभाव नै बढी छ अहिले हेर्ने हो भने पनि, यद्यपि अब मनसुनले पनि त्यसमा एड गरिरहेछ।
10: ठुलो पानी पर्ने रोकिने क्रम चाहिँ भइरहेछ, दसैँमा घर जाने कि नजाने अथवा दसैँ कस्तो रहला भन्ने भइरहेछ होइन, केही पूर्वानुमान गरिसक्नु भएको छ मौसमको?
2: दसैँलाई चाहिँ अब अहिलेसम्म हेर्दा यो जुन पश्चिमी वायुको प्रभाव छ यो पनि त्यति लामो चाहिँ बस्दैन होइन, दुई तिन दिन चाहिँ अब वर्षा हुने जाने चाहिँ गराउँछ नै। अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन वेदर डिस्टर्ब हुने होइन, तर अब वेदर त फेरि यसपालि एकदमै अनसर्टेनिटी र चेन्ज भइरहेको हिसाबले चाहिँ यो अध्यावधिक चाहिँ रहिरहनु हुन चाहिँ हामी अनुरोध गर्दछौँ होइन।
10: धान काट्ने र यात्रा गर्नेलाई चाहिँ सुझावै दिनु पर्दाखेरि चाहिँ यो केही दिन कस्तो सतर्कता अप्नाउने?
2: वर्षा पनि हुन सक्छ भन्ने टाइपको चाहिँ प्रिपेरेसन गर्नुपर्ने चाहिँ लेखिया छ, वर्षा पनि त्यही अनुसार हामीले प्रिपेयर गरेर हामी हिँड्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले विपदबाट प्रभावित महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई लक्षित गर्दै समुन्नति कार्यक्रम अघि बढाएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद प्रभावितलाई तत्काल राहतमा मात्र सीमित नराखी संरक्षण जीविकोपार्जन पुनस्थापना सिप विकास रोजगारी र उद्यमशीलता मार्फत आर्थिक रूपमा पुनस्थापित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको जनाएको छ। कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा त्रिशुली बाढी प्रभावित क्षेत्रबाट सुरु गर्ने सरकारको तयारी छ। प्रभावितको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: कृषि मन्त्र नार्कसँग
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौँ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। धनुषाको धनौजी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आर्थिक वर्ष 2077-78 डिप बोरिङ, कोल्ड स्टोरको कम्पाउन्डिङ वाल र विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्दा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्नेमा सूचना नै सार्वजनिक नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, सहलेखापाल विनोद कुमार मण्डल तथा जनकपुर टुडे मीडिया ग्रुप र अमृत मीडियासँग सम्बन्धित व्यक्तिहरूको मिलिमतोमा पत्रिकाको फरक फरक प्रति तयार गरी अभिलेख र लेखा परीक्षण गर्ने कार्यलाई झुक्क्याएको अख्तियारको दावी छ। एकै विज्ञापनलाई दुई छुट्टा छुट्टै योजनाको विज्ञापन देखाई 3,80,000 रुपियाँ भुक्तानी लिएको आरोपमा उनीहरू विरुद्ध कानून बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
3: शेयर बजार दुई कारोबार दिनपछि आज बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 11.9 अङ्कले बढेर 2578.73 बिन्दु पुगेको छ। आज माइक्रो फाइनान्स र जीवन बिमा बाहेक सबै समूहको उपसूचक बढेको छ। आज निफ्टी बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 3,27,00,00,000 रुपियाँ कारोबार भएकोमा आज 359 कम्पनीका 89,55,000 कित्ता सेयर 3,13,00,00,000 रुपियाँमा किनबेच भएको छ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राउल आयोगको 2052 प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा ल्याइएको हो। राउल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिस गरेका जग्गा मध्ये यो क्षेत्रफल जग्गा सरकारको नाममा आएको भूमि प्रशासन कार्यालय दिल्ली बजारले जनाएको छ। राउल आयोगको 2052 सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी अतिक्रमित तथा व्यक्तिगत नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझाव सहित प्रतिवेदन दिएको थियो।
3: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरेको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रिकरण, प्रविधि हस्तान्तरण, सहुलियत कृषि कर्जा तथा अरू लक्षित कृषि सेवा प्रदान गरिनेछ।
4: ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले स्वास्थ्य खेप्नु परेको भन्दै महासंघले आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै ग्यास अभावको प्रमुख कारण रहेको बताउनु भएको छ। तर विभिन्न ग्यास उद्योगले 2500 देखि 2700 रुपियाँसम्म लिएर नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भुटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेल आउटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बाढीका कारण विशेष गरी साना तथा मझौला व्यवसायको पुँजी नै गुमेको बताउनुभयो। महासंघको सर्वेक्षण अनुसार बाढीबाट प्रभावित उद्योग मध्ये 85% साना तथा मझौला उद्योग रहेका भन्दै उहाँले व्यवसाय पुनर्सञ्चालनका लागि बिजनेस रिभाइभल प्लान र बेल आउटको आवश्यकता रहेको उहाँको भनाइ छ।
4: बाघको संख्या वृद्धिसँगै बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानव बाघ द्वन्द्व न्यूनीकरण गर्न सरकारले टाइगर सेन्चुरी स्थापनाको प्रक्रिया अघि बढाएको छ। सरकारको प्राथमिकता प्राप्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकामा रहेको संस्था द वाइल्ड एनिमल सेन्चुरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेपालमा कम्तीमा 50 हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरण मैत्री आधुनिक बाघ सेन्चुरी निर्माण गर्ने समझदारी पत्रमा कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल र टिडिडब्ल्युएस यसका कार्यकारी निर्देशक फ्याटी क्रेगले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ।
3: जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईलाई 2,00,000 रुपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेश लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको हो। सांसद रचना खतिवडाले दिएको जाहेरीका आधारमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाई पक्राउ पर्नु भएको थियो। अदालतको आदेशपछि आवश्यक प्रक्रिया पूरा गरेर उहाँ रिहाई हुनुभएको छ।
4: मध्य प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले 12 को सीमारामा आयोजना गरेको 2 दिने उच्चस्तरीय संवादमा सहभागीहरूले विद्यालयदेखि विश्वविद्यालय तहसम्मै सुधार आवश्यक रहेको बताएका हुन्।
3: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रिनो अब्जर्भरीको स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षका हालसनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1,10,00,000 स्विडिस करोड नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। आइस क्युब न्युट्रोनी अब्जर्भेटरीले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्युट्रिनोहरूको निगरानी गर्छ। न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब रसायनशास्त्र बिहिबार, साहित्य शुक्रबार, शान्ति आउँदो सोमबार, अर्थशास्त्रको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। युरोपेली फुटबलको नियामक निकाय युईएफएले आइतबार भएको नेसन्स लिग अन्तर्गत आयरल्यान्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे अनुशासनात्मक अनुसन्धान सुरु गर्ने जनाएको छ। तनावपूर्ण खेलका क्रममा इजरायली खेलाडीले आयरल्यान्डको प्रशिक्षक टोलीका एक सदस्यमाथि थुकेको आरोप लागेको छ। सर्बियामा भएको खेलका क्रममा खेलाडीबाट भएका सम्भावित दुर्व्यवहारको विषयमा छानबिन गर्ने युईएफएले जनाएको छ। आयरल्यान्डका प्रशिक्षक टोलीका सदस्य डेमियन डोयलले मध्यान्तरको सिटी बजेपछि इजरायली खेलाडीले आफूमाथि थुकेको आरोप लगाएका बारे आइरिस सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए। यद्यपि खेलपछिको पत्रकार सम्मेलनमा थुकेको घटनाबारे सोधिएको प्रश्नमा आयरल्यान्डका मुख्य प्रशिक्षक हेइमिर हेलग्रिमसनले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए। उनले यस विषयमा टिप्पणी नगर्ने तथा अनुशासन समितिले नै छानबिन गर्ने बताएका छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: काङ्ग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ्यो। सभापतिमा गगन थापा निश्चित, जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनिल शर्मा, नयन सिंह महर लगायतको उम्मेदवारी।
3: चालु वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैङ्कको प्रक्षेपण। वृद्धि दर खुम्चनेमा भटेपछि बाढीको असर मुख्य कारण।
4: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला। घर जानेहरूलाई मौसमले पनि साथ दिने अनुमान।
3: यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक हालजेनलाई प्रदान गरिने। अन्तरिक्षमा उत्पन्न न्युट्रिनोको खोजी गरेकोमा सम्मान।
4: र आयरल्यान्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे युईएफएले अनुसन्धान गर्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
5: स्वदेश FM 93.2 MHz।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
8: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

उद्योग वाणिज्य संघ चितवनद्वारा संसदीय समितिमा 15 बुँदे सुझाव पेश. शक्तिपुर औद्योगिक क्षेत्र अगाडि बढाउन माग. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु. गैंडाको आक्रमणमा परि घाइते भएका भरतुका घलेको उपचारको क्रममा मृत्यु. अमलेखगंज लोथर पेट्रोलियम पाइपलाइन ल्याण्ड फिलिङको काम धमाधम. ईआईए अन्तिम चरणमा. नेपाली काङ्ग्रेसमा सभापतिमा गगन थापा र श्याम कुमार खड्केले उम्मेद्वारी दर्ता. कुनै पदमा उम्मेद्वारी नदिने अर्जुन नरसिंह केसीको घोषणा. र सरकारले अध्यादेश मार्फत मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानून परिमार्जन गर्ने. बैंकिङ कसुरका आरोपी पुर्जी जारी भएको 9 महिनापछि पक्राउ. नमस्कार. माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ. म सृजा थापा. तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ. खबर विस्तारमा. चितवन उद्योग वाणिज्य संघले चितवनको कालिका नगरपालिका स्थित शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ. मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को सिंहदरबारमा सम्पन्न बैठकमा चितवन उद्योग वाणिज्य संघले 15 बुँदे माग पेश गर्दै शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामलाई तत्काल अगाडि बढाउन समिति समक्ष विशेष पहल र आग्रह गरेको हो. रत्नगर नगरपालिका 3 बेलसीपुर स्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परि एक मोटरसाइकल चालकको मृत्यु भएको छ. अन्दाजी 10:30 बजेको समयमा शान्तिचोकबाट तरकारी चोकतर्फ जाँदै गरेको बाप र 06008/3563 नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको बाप र 01003/8725 नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो. दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्नगर नगरपालिका 1 बस्ने अन्दाजी 20 वर्षका अशोक अन्सारीको उपचारकै क्रममा निधन भएको हो. चितवनमा गैंडाको आक्रमणमा परि गम्भीर घाइते भएका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ. भरतपुर महानगरपालिका 25 फलेनीका 42 वर्षीय भक्तबहादुर खलेलाई गत असोज 14 गते बिहान करिब 5 बजे मर्निङ वाकमा हिँडिरहेका बेला 81 गैंडाले आक्रमण गरेको थियो. गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका खलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो. उपचारकै क्रममा असोज 19 गते राति 11:12 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो. राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगंज लोथर पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका 1 लोथरमा अहिले ल्याण्ड फिलिङ र बाहिरी पर्खा लगाउने काम धमाधम भइरहेको छ. जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ईआईएको काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीप कुमार यादवले जानकारी दिनुभयो. परियोजना अन्तर्गत राप्ती नगरपालिका 1 लोथर स्थित करिब 23 बिघा 12 कट्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ. चितवनका औद्योगिक व्यवसायीले नारीडी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्. नदीको कटान र बाढीका कारण नारायणगढ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारीडी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सम्बन्धी तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्. स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू. नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ. 15 महाधिवेशन अन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उहाँले मंगलबार खुल्लातर्फ सभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो. यसैबीच नेपाली काङ्ग्रेसका अर्का नेता श्यामकृष्ण खड्केले पनि सभापतिमा उम्मेद्वारी दिनुभएको छ. काङ्ग्रेसको केन्द्रीय कार्य समिति सभापतिका लागि मंगलबार उम्मेद्वारी दर्ता गराउनु भएको हो. नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा उद्योग व्यवसाय बैंकिङ तथा निर्माण क्षेत्रका प्रभावशाली व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ. आर्थिक क्षेत्रमा दशकौंको अनुभव हासिल गरेका व्यक्तिहरू महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्. चौधरी ग्रुपका अध्यक्ष एवं पूर्व सांसद विनोद चौधरीले समावेशीतर्फबाट उपसभापति पदमा उम्मेद्वारी दिनुभएको छ. केएमसी अस्पताल तथा कलेजका सञ्चालक डाक्टर सुनिल कुमार शर्मा महामन्त्री र पूर्व मुख्यमन्त्री एवं निर्माण व्यवसायी बहादुर सिंह लामा सहमहामन्त्रीको प्रतिस्पर्धामा हुनुहुन्छ. खुल्ला तथा विभिन्न क्लस्टरतर्फ नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंह, बैंकिङ एवं कृषि क्षेत्रका भरतराज ढकाल, आर्गेनिक चिया तथा कृषि उद्यमी शान्ता बास्कोटा कोइराला, इन्जिनियर मोहन
आचार्य उद्यमी किरण केसी, पर्यटन व्यवसायी सौगात थापा तथा छत्रबहादुर गिरी, बासु ढुङ्गाना, खुमा अर्याल, तिलक राणा भाट, उत्तमलाल सुके, रामेश्वर शाह लगायतका व्यवसायीले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्। नेकपा एमाले नेतृत्वको आलोचना गरेको कडा अनुशासनको कार्यवाही गर्ने भएको छ। यही असोज 8 गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अबदेखि सो पार्टीका नेता कार्यकर्ताहरूले पार्टी नीति निर्णय र नेतृत्वमाथि प्रश्न गरे सिधै कार्यवाहीको भागीदार बन्नुपर्ने निर्देशनसहितको अपानी पार्टी पंक्तिलाई पठाइएको छ, जबकि कम्युनिष्ट पार्टीमा आलोचना र फरक मतलाई सम्पत्तिका रूपमा लिने गरिन्छ। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि गम्भीर आरोप लगाउँदै संसदीय सुनवाई समितिमा उजुरी परेको छ। प्रस्तावित राजदूत विरूद्ध परेको उजुरीमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलाई समेत जोडिएको छ। एक व्यक्तिले दिएको उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा देश विदेशबाट रकम उठाई हिनामिना गरेको तथा विभिन्न व्यक्तिबाट संकलन गरेको रकम प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नै व्यवस्थापन गर्दै आइरहेको आरोप लगाइएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सोमबार निलम्बनमा पर्नुभएको छ। उहाँमाथि सुरक्षा संगठनको महत्वपूर्ण सूचना लिक गरेको आरोप लागेको छ। उहाँमाथि छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकै अर्का एआईजी अञ्जनी कुमार पोखरेलको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको छ। गृह मन्त्रालयका सहप्रवक्ता आनन्द काफ्लेको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा दाहालले सशस्त्र प्रहरी बलको गोप्य सूचना लिक गरेको उल्लेख गरिएको छ। संसदीय मामिला मन्त्री सविता गौतमले विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेश मार्फत मृत्यु घोषणा र दर्ता सम्बन्धी कानून संशोधन गर्न लागि बैंकिङ कसुर मुद्दामा पक्राउ पर्ची जारी भएको 9 महिनापछि प्रहरीले दिपेन्द्र आलेलाई पक्राउ गरेको छ। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पर्ची जारी भएसँगै उनी फरार रहेका थिए। उनी विरुद्ध 9 महिना अघि पक्राउ पर्ची जारी भएको थियो। काठमाडौँको मण्डे खाटारमा लुकछिपी बसिराखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 2082/30 पक्राउ पर्ची जारी भएको थियो। एकजना महिलालाई युरोप पठाइदिन्छु भन्दै आलेले 5,00,000 रुपियाँ रकम लिएका थिए। र बाघको संख्या वृद्धिसँगै बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानव बाघ द्वन्द न्यूनीकरण गर्न सरकारले टाइगर सेन्चुरी स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। सरकारका प्राथमिकता प्राप्त उक्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी र अमेरिका स्थित संस्था द वाइल्ड एनिमल सेन्चुरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 86% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। उद्योग वाणिज्य संघ चितवनद्वारा संसदीय समितिमा 15 बुधे सुझाव पेश। औद्योगिक क्षेत्र अगाडि बढाउन माग। चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु। कैडाको आक्रमणमा परि घाइते भएका भरतपुरका एक व्यक्तिको उपचारकै क्रममा मृत्यु। अम्लेकंश लोथर पेट्रोलियम पाइपलाइन ल्यान्ड फिलिङको काम धमाधम हुँदै पिआइए अन्तिम चरणमा। नेपाली कंग्रेसको सभापतिमा गगन थापा र श्याम कुमार खड्गीले उम्मेद्वारी दर्ता। कुनै पदमा उम्मेद्वारी नदिने अर्जुन नरसिंह केसीको घोषणा। र सरकारले अध्यादेश मार्फत मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानून परिमार्जन गर्ने बैंक आरोपी पुर्जी जारी भएको 9 महिनापछि अवस्थ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: वृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।

0: 9550 77 53
1: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0 56 493 440 493 580 98 550 26 440
2: It's 7 o'clock. अहिले 7 बजेको छ।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता, बन्द सत्रको छलफल भोलि पुनः सञ्चालन हुने। यस वर्ष विजयादशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तरमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 गतेदेखि टिकट बुकिङ खुला। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाइ छ। यसै गरी बैठकले प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो त्यसको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता छ। बन्द सत्रको तेस्रो दिनको छलफल भोलि बिहान 10:30 बजे पुनः सञ्चालन हुनेछ। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ। यसैबीच नेपाली कंग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ। ब्रिकुटी मण्डपमा जारी महाधिवेशन अन्तर्गत थापाले सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो। नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज 7:00 बजेसम्म निर्धारण गरिएको थियो। 15 अधिवेशनबाट कंग्रेसले महाधिवेशनबाट कंग्रेसले सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुनर्निर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। जलवायु परिवर्तनको प्रभाव र भोटेकोसी त्रिशुली विपद सम्बन्धी छलफलमा मन्त्री लम्सालले रसुवागढीलाई व्यापारिक शहरका रूपमा विकास गरी चीनसँगको व्यापार थप सुदृढ गर्ने, प्रमुख सीमा नाकाका रूपमा विस्तार गर्न गुरु योजना तयार भइरहेको जानकारी पनि दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकहरूको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले छिमेकी राष्ट्र भारत र चीनले स्वास्थ्य सेवा तथा कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न सहमति जनाएको जानकारी दिनुहुँदै हरित निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले जलवायु कूटनीतिलाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाएर जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति न्यूनीकरणतर्फ विश्वको ध्यान आकर्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। समिति सभापति गणेश पराजुलीले विपदबाट प्रभावित नागरिकलाई राज्य उनीहरूको साथमा छ भन्ने अनुमति दिलाउनु पर्ने बताउनुभयो। सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन जेक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आइपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको आरुसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिक बीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायतका विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अस्ट्रेलिया बीच सन् 1960 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभयो। यसै गरी सभामुख अर्यालले त्यहाँ रहेको चिनिया प्रतिनिधिमण्डलसँग पनि भेटवार्ता गर्नुभयो। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचार विमर्श भएको थियो। भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आज आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पार्नुभयो। उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न कार्यक्रम महत्वपूर्ण रहेको दोहोर्याउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सो अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा संचार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, सुरक्षण मुद्रण केस केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नु भएको हो। आज मन्त्रालयमा आयोजित कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले कार्य सम्पादन सम्झौतालाई औपचारिकतामा मात्र सीमित नगरी सम्बन्धित निकायको दैनिक कार्य सम्पादन र वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले कार्य सम्पादन सम्झौतामा तोकिएका काम निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै सम्झौतालाई वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण आधारका रूपमा लिन सुझाव दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले कार्य सम्पादन सम्झौतामा राखिएका लक्ष्य पूरा नभए सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न सकिने व्यवस्था समेत रहेको स्मरण गराउनुभयो। उहाँले सबै पदाधिकारी तथा कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेही भएर काम गर्न निर्देशन दिनुभयो। मन्त्रालयले मातहतका निकायमा अपेक्षा अनुसारको कार्य संस्कृति विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले त्यसमा सुधार गर्नुको विकल्प नरहेको बताउनुभयो। कुनै निकायमा काम गर्ने क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयसँग छलफल गरी उहाँहरूका समस्या गुनासा माग तथा सुझाव लिनु भएको छ। नुवाकोट क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका संचार मन्त्री डाक्टर तिमल सिन्हाले बाढी प्रभावित स्थानीयसँग छलफल गर्दै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनु भएको हो। संचार मन्त्रालयमा भएको छलफलका क्रममा स्थानीयवासीले बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि आवत जावतमा कठिनाई भएको, दैनिक जीवनयापन प्रभावित भएको तथा पुनस्थापना र पुननिर्माणका कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच आज मन्त्रालयमा भेटघाट भएको छ। मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढी तथा विपद पुननिर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोराले विपदको समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:56 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। विजया दशमीका दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्रि आरम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 शुभ साइत रहेको छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। मैतडीमा प्रमुख चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाडपर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय मैतडीले जनाएको छ। मैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
2: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल।
3: मुख्य टार्गेट भनेको दशैं तिहार अनि सँगसँगै छठ पनि हो। त्यो बेलासम्मलाई फोकस रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका
2: छौँ। यस्तै चाडपर्वको समयमा हुने भिडभाडलाई मध्यनजर गर्दै होटेल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ।
4: जिल्लाको विभिन्न बजारमा दुई हप्तादेखि लगभग अनुगमन हामीले अलिक तीव्र गतिमा सुरु गरिसकेका छौँ। त्यसमा नगरपालिकामा पनि हामीले गरिसकेका छौँ।
2: स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न, बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपथ मूल्य पसलको समय निगरानी गरिरहेको बताउनुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी। चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजार सँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद प्रभावितलाई लक्षित गरी समुन्नति कार्यक्रम अघि बढाएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरो तथा अन्य विपदद्वारा प्रभावित महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई संरक्षणदेखि पुनस्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्न उक्त कार्यक्रम सुरु गरिएको हो। विपद प्रभावित नागरिकलाई तत्काल राहत र सहायतामा मात्र सीमित नराखी उनीहरूको संरक्षण, जीविकोपार्जन, पुनस्थापना, सेप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन तथा बजारसँग आबद्धता मार्फत आर्थिक रूपमा पुनः उभ्याउनु कार्यक्रमको मूल उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा त्रिशुली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानका लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले आज स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन मेडिसिन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। उच्च ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। उहाँको अनुसन्धान तथा आइस क्युब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्वपूर्ण आधार तयार गरेको छ। यस वर्षको नोबेल पुरस्कारको रकम 1,20,00,000 स्वीडिस क्रोनर रहेको छ। यो रकम करिब 12,00,000 अमेरिकी डलर बराबर हो। नोबेल पुरस्कार अन्तर्गत पर्सि बिहिबार रसायन शास्त्र र साहित्य तर्फका पुरस्कार घोषणा गरिनेछ। टर्कीमा हुने कोप 31 ऊर्जा रूपान्तरण, जलवायु वित्त र बढ्दो जलवायु संकट प्रमुख विषय बन्ने भएका छन्। विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा नोभेम्बर 9 सुरु हुने कोप सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा विद्युतीकरणलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हालैको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारहरूको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक सुरक्षणका लागि 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका सन्दर्भमा नेपाल र विश्व ब्याङ्क बीच छलफल भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुआगले र विश्व ब्याङ्कका अध्यक्ष अजय बङ्गा बीच भएको भेटवार्तामा त्यस्तो छलफल भएको हो। छलफलमा विश्व ब्याङ्कका अध्यक्ष ले नेपालमा बाढी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व ब्याङ्कले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष बङ्गाले एसियाली विकास ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व ब्याङ्कले नयाँ पहल गर्ने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। विगत 3 अवधिमा विश्व ब्याङ्कका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेट वार्ता हो। नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा 3.7% सीमित हुने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा भदौ 10 आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा पुगेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने उल्लेख छ। प्रतिवेदनमा विश्व ब्याङ्कले भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा जान र बाढीबाट भएको व्यापक क्षतिको कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक बन्ने उल्लेख गरेको छ। नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत यस वर्ष 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। धितु पत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 2 अङ्कले बढेको छ। मंगलबार नेप्से परिसूचक 11.9 बढेर 2578.73 अङ्कमा पुगेको छ। मंगलबार विभिन्न कम्पनीका 89,55,230 किता सेयरहरू 3,13,81,00,000 रुपियाँमा किनबेच भएका छन्। मंगलबार सेयर बजारमा कारोबार हुने 169 कम्पनीको सेयर मूल्य बढेको छ भने 95 कम्पनीको सेयर मूल्य घटेको छ। सरकारले देशभरका किसानलाई परिचय पत्र वितरण गर्ने तयारी अघि बढाएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरण समावेश भएका किसानलाई छिट्टै परिचय पत्र वितरण कार्य काठमाडौँबाट सुरु गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपछि समझदारी पत्र एमओयू मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको जानकारी गराउँदै लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधार सम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने बताउनु भयो। सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ। यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ। छनौट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विश्व फुटबलका स्टार लियोनेल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दैछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेरिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम उपस्थिति जनाउनेछन्। ब्युनस एरिस स्थित मोनुमेन्टल रङ्गशालामा बुधबार खेल हुनेछ। मेसीको अन्तिम खेल हेर्न 80,000 भन्दा बढी समर्थक रङ्गशालामा उपस्थित हुने अपेक्षा गरिएको छ। दुई दशक भन्दा लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले अर्जेन्टिनाका लागि 208 खेल खेलेका छन्। सन् 2005 पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका मेसीले 125 अन्तर्राष्ट्रिय गोल गरेका छन्। मेसीको क्लब करियर भने तत्काल समाप्त हुने छैन। अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग टूमा युएई माथि 6 जित निकालेको छ। युएईले दिएको 330 रनको विशाल लक्ष्य अमेरिकाले 48.5 ओभरमा 4 विकेट गुमाएर पूरा गर्दै लिग टूको शीर्ष स्थानको दौडलाई थप रोमाञ्चक बनाएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका विरुद्ध युएईले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 330 रन बनाएको थियो। जवाफमा अमेरिकाले सुरुवातमा केही विकेट गुमाए पनि 330 रनको लक्ष्य पछ्याउँदै अमेरिकाले आफ्नो सबैभन्दा ठूलो सफल एक दिवसीय रन चेन्ज समेत बनायो। लिग टूको इतिहासमा भने यो दोस्रो ठूलो सफल रन चेन्ज हो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 26.8 मिलिमिटर, पोखराको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 27.2 मिलिमिटर, दिपालको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा 35.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता। बन्द सत्रको छलफल भोलि पुनः सञ्चालन हुने। यस वर्ष विजया दशमीको साइन्त कार्तिक 4 बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 टिकट बुकिङ खुल्ला। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर्ड हल निर्माण गर्ने। यसका साथै साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
8: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ। माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
9: माडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512200 छ।
8: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
10: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
11: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
10: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
11: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त। आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
10: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
11: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
12: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053।
13: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
14: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
13: कहाँ गएर के सिप सिकौ भन त अब?
14: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 490 374 98510 61 356
13: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउस किपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
15: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
16: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
15: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959।
16: विवरण पेश गरेमा लाग्ने रहेको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
15: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959 98550 63 59 र 98550 67 359।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने पूर्वाधार मन्त्री लम्सालको भनाई। विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई।
1: मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ।
0: नारायणगढ़ काठमाडौँ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने। यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह।
2: फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
0: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने।
3: पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: र जुम्लामा हाई अल्टिच्युड ओपन T20 क्रिकेट प्रतियोगिता सुरु। प्रतियोगितामा 11 टिम सहभागी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अङ्क दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुला हुने CIN बताउनुभयो।
2: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटे कोसीको बाढी जस्तै नै हो। यो तपाईँ सञ्चारकर्मीले बुझ्नु भएको छ, होइन? गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु। र बरु 1 रुपियाँ कम पैसा लिइदिनुहोस्, 1 रुपियाँ कम। फाइदामा त यो दसैँमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। 1 रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस्ट आएको छ, हुँदै हुँदैन। बल्खु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढङ्गबाट कुरा गरेको छौँ।
5: नारायणगढ काठमाडौँ सडक खण्डमा दशैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाडौँको रूटमा ठूला सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमाल मा जलवायु परिवर्तनका प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
1: एउटा समाधान निस्किसकेको छ, अब कानूनमै मूल कानूनमै ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ, अब यो अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण होइन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानुन निर्माणहरू गर्दैछौँ, तयारीहरू भइसकेका छ।
5: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
6: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छौँ र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुनर्निर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रुम गरेर त्यो बेडरुम नै हामीले त्यहाँ 6 निकाल्न सकिन्छ। त्यही भएर ठुलो परिवारलाई पनि त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालकै घर एउटा सहरै बनाउँछौँ होइन, टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुनर्निर्माण गर्छौँ।
5: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता भएको छ। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेदवार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा श्याम कृष्ण खड्कीको उम्मेदवारी परेको छ। त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य। यस वर्ष विजयादशमीको सायद कार्तिक 4 बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यी त्यस दिन बिहान 8:49 विसर्जन देवी विसर्जन गरी 10:26 शुभ सायदमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भेट्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस को कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसम बारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
3: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाडी भूभागमा चाहिँ पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
5: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्युड ओपन टी20 क्रिकेट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रिमियर लिग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि सुरु प्रतियोगितामा 11 टिम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाडीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाडी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मिटर उचाइमा रहेको हकु क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको छ।
0: सन्तोषी रावल उत्तर गया गाउँपालिकाको बाढी पीडितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी
7: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा कसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एचएम एनसेल नेपाल के लागी
1: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
2: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
1: ओहो तिमी त घरको खाने भएछौ नि
3: के को सरसल्लाह हो दुईजनाको
2: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
3: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
1: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र
3: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ पोसिलो खाजालाई प्रोत्साहन गरौँ विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन् मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा
6: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन् मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने नमस्कार म सन्तोष गन्धर्व मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन् मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 11:35 हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो यो सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन् हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौँ
7: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन यसमा 4-6 बिचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ जस्तो कि म एउटा कृषि इन्जिनियरिङ मेरो विषय यो मेसिन भयो सँगसँगै यो सिँचाइका कुराहरू भए त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ
8: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ तपाईँको खेतीपातीसँग सम्बन्धित पशुपालनसँग सम्बन्धित माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ होइन त त्यसको समस्याको समाधान गर्न सकियो तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घन्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन हामीले कुरै गर्न पाउँदैनौँ कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि यसबारेमा केही छलफल भएको छ हजुरहरूको
7: यस्तो समस्या नहुनुपर्ने त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु तर मलाई लाग्छ 2 घन्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ फोनहरू राम्रै आउने गरे आउँछ त्यो
8: ठाउँमा
7: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ कि खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
8: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ
7: हजुर त्यो पनि हो नि जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुनसक्छ त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे को कम्युनिकेसन न हो किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ हप्तामा एक दिन अब दुई घन्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु यो मौसम परिवर्तन जल्दता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो टेम्परेचर बढ्ने प्याटर्न छ यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ चनाको भइएन भने बर्बाद छ
8: त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो खास त्यो के हो किसानले कसरी त्यो हेर्न पाउँछन् त
7: करिब करिब एक दशक भन्दा बढी बाह्र वर्ष जति पुग्न लाग्यो
8: बाह्र वर्ष
7: करिब करिब अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ कोही फलफुलका हुनुहुन्छ कोही पशुपालनका हुनुहुन्छ धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ समाधान सहित दिन्छौँ अर्को कुरा कहिले काहीँ के हुन्छ अघि पनि हामीले अतिकै पनि अब्जर्भ गरे आउँछौँ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्युजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्युजहरू आउँछ कि त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौँ कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो बढ्दाखेरि के समाधानका उपाय अप्नाउने लागिसकेका छ भने के गर्ने यस्तो मौसमहरू यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौँ त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौँ र त्यो सबै पालिकामा पुग्छ देशभरिको
9: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
4: उत्तर गया गाउँपालिकाको बाढी पीडितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी
10: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा कसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी
4: सूचना र जानकारी सहितको विषय श्रृङ्खला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
12: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
14: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
13: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
14: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
13: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
14: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
9: दाजु बहिनीको गन्थनमा म पनि मिसिए, यो रोग रोगी कुकुर, बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

0: बाढीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
1: हामीसँग ठुलो संख्यामा भनेको उत्तर गया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थाप थलो चाहिँ बाटो विस्थापित हुनुभयो र उत्तर गयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होलिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, बाढीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ मा बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तर गया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
0: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तर गया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ। तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन, अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
2: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै, भटमासका पिनाहरू, तोरीका पिनाहरू, धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना, भटमासका पिनाहरू आउन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना, भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै, त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू, मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौँ भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौँ।
0: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै, गहुँ, भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाईँ बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको 3 दिन बाढी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
3: रसुवा, नुवाकोट, धादिङमा धेरै ठुलो भारी वर्षा चाहिँ अब देखिया छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट, रसुवा, धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो 3 जिल्लालाई मात्र पनि, विशेष गरी यो भोटेकोसी रसुवाको बाढी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ। बिचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले दिएको थिएनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। र त्यो सँगसँगै चाहिँ यो 1551 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
0: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ काठमाडौँ सडक खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता सुरु भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 98 5507 0061 र 98 5507 0053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सा।

0: सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0956-493-440, 493-580 र 98-550-26-440
1: It's 8 o'clock अहिले 8 बजेको छ
2: सहयात्री माधव दुलालको नमस्कार कांग्रेस महाधिवेशनमा चुनावी रौनक उम्मेदवारी दिनेहरूको लड्को सभापतिमा गगनका गुरुसँगै किशोर सिंह राठौर भिन्ने उम्मेदवार व्यवस्थापनमा चुनौती वरिष्ठ उपसभापतिमा शर्माको मात्र उम्मेदवारी पदाधिकारीमा आरक्षणको व्यवस्थाले महिला नेत्रीहरू उत्साहित
3: उभिएका छन् उभिएको छु विश्वास छ सबैले साथ दिनेछ
4: हामीले चाहिँ समग्रमा एउटा मिक्स नै आओस् भन्ने म चाहन्छु होइन केही अनुभवी ओल्ड एजको पनि आउनु पर्यो र युवाहरूलाई पनि समेटेर एउटा मिक्स खालको
5: काङ्ग्रेस कमजोर हुँदै गर्दा देशका राष्ट्रियता लोकतन्त्र कानुनी राज्य प्रेस स्वतन्त्रता संसदीय व्यवस्था सबै कमजोर हुँदै जाँदो रहेछ
3: उभिएका छन् उभिएको छु विश्वास छ सबैले साथ दिनेछ
2: बडा दशैंको टिकाको उत्तम सहित कार्तिक 4 गते बिहान 10:26 दशैंको अग्रिम टिकट बुकिङ असोज 23 खुल्ला हुने घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट पर्मिट खुल्ला सर्वोच्चमा 4 न्यायाधीशको नाम सिफारिसप्रति फरक मत प्रस्तावित राजदूतको सुनाई असोज 26-28 हुने 13 विरुद्ध 7 उजुरी साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि उम्मेद्वारी दिनेहरूको लर्को लागेको छ। महाधिवेशन प्रतिनिधिहरू पार्टीको विचार नीति भन्दा पनि चुनावी प्रतिस्पर्धामा उत्साहित देखिएका छन्। नेताहरू व्यवस्थापनका लागि काङ्ग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढाएर 297 सदस्य बनाएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारीको संख्या 14 बढाएर 26 पुर्याएको छ। सभापति सहितका पदाधिकारी र केन्द्रीय सदस्य बन्न उम्मेद्वार दिनेहरूको ताँती लाग्दा काङ्ग्रेस महाधिवेशन चुनावी एजेन्डामा केन्द्रित बनेको छ। हावाहुरी पानीको प्रवाह नगरी आकांक्षीहरूले मनोनयन दर्ता गरेका छन्। दिउँसो 4 बजेसम्मका लागि भनिएको मनोनयन दर्ता समय केही बेर अघिसम्म चलेको थियो। नयाँ केन्द्रीय कार्य समितिको सभापतिमा 3 जनाको उम्मेद्वारी परेको छ। गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। थापा विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो। सभापतिमा उम्मेद्वारी दिनुभएका खड्गे गगन थापाका गुरु हुनुहुन्छ। राठौर 2078 मंसिर 24 28 गतेसम्म भएको 14 महाधिवेशनमा शेर बहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो। काङ्ग्रेसले गुट उपगुट र प्यानल बनाएर उम्मेद्वार नदिन कार्यकर्ताहरूलाई आग्रह गरेको छ। उम्मेद्वारी दर्तामा गुट उपगुट र प्यानल अहिले भने देखिएको छैन, तर उम्मेद्वारी दिएका अधिकांशले गगन नै अबको सभापति भनिरहेका छन्। रामहरि खतिवडाले नयाँ र पुरानो पुस्तालाई जोड्न आफूले सहमहामन्त्रीमा उम्मेद्वारी दिएको बताउनु भएको छ।
3: काङ्ग्रेस कमजोर हुँदै गर्दा देशका राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य, प्रेस स्वतन्त्रता, संसदीय व्यवस्था सबै कमजोर हुँदै जाँदो रहेछ। सभापति गगन थापाको विकल्प अहिले छैन, उहाँले हो। अब उपसभापति विश्वप्रकाश जी वरिष्ठमा हुनुहुन्छ, केही सिनियर साथीहरू पनि छन्। मभन्दा योगदान गरेकालाई पनि सम्झिनुपर्छ, पुरानो पुस्तालाई पनि सम्मान गर्ने, नयाँ पुस्तालाई पनि आकर्षित गर्ने। मलाई लाग्यो म बिचको पुस्ता हो, बिचैमा बस्छु।
2: 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्नेछन्। काङ्ग्रेसको नयाँ नेतृत्वमा खर्बपति विनोद चौधरीदेखि 18 वर्षीय अभिषा पौडेल उम्मेद्वार बनेका छन्। पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। उपसभापतिमा उम्मेद्वारी दर्ता गर्नुभएका खर्बपति चौधरीले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ।
4: साथीहरूले सबैले चाहिँ अब तपाईँ चाहिँ यो अहिलेको आर्थिक रूपान्तरणको एजेन्डाका लागि एउटा त्यसको एउटा चाहिँ फेसका रूपमा त्यसको एउटा चाहिँ एउटा प्रतीकात्मक एउटा चाहिँ सिम्बलका रूपमा अगाडि उभिनुपर्छ भनेर उपसभापति म उभिएका छन्, म उभिएको छु। विश्वास छ सबैले साथ दिनेछ।
2: वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्माको मात्र उम्मेद्वारी परेको छ। शर्मा निर्विरोध निर्वाचित हुने लगभग पक्का छ। नयाँ कार्य समितिमा युवाहरूको उत्साह देखिएको छ। महाधिवेशन प्रतिनिधिहरूले पनि पटक पटक पदमा पुगेका तर डेलिभर दिन नसकेका भन्दा काम गर्न सक्ने मिश्रित खालको कार्य समिति आउनुपर्ने महाधिवेशन प्रतिनिधि आस्था बिन्दु मल्लले बताउनु भएको छ।
5: हामीले चाहिँ समग्रमा एउटा मिक्स नै आओस् भन्ने म चाहन्छु, होइन? केही अनुभवी ओल्ड एजको पनि आउनु पर्यो र युवाहरूलाई पनि समेटेर एउटा मिक्स खालको, सबै खालको, युवादेखि अलिकति बुढासम्मको, तर अनुभव र नयाँ मौका पाउनेहरूलाई पनि अवसर दिनु पर्यो। तर जसको चाहिँ प्रतिभा छ, जस्तै पटक पटक पद पाएर काम नगर्ने, डेलिभर दिन नसक्ने भन्दा पनि सम्भावित भएको, जसको चाहिँ गर्न सक्छ अथवा नयाँ तरिकाले लान सक्ने खालको सदस्यहरू आओस् भन्ने अथवा समिति आओस् भन्ने म चाहन्छु।
2: काङ्ग्रेसको सांगठनिक संरचना नै फेरबदल गरी नेतृत्व तहमा महिलालाई सुनिश्चितता गरिएको छ। केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनित गरी दुई महिला सुनिश्चित गरिएको छ। सबैलाई समान अवसरको महसुस गराउन पदाधिकारीमा नयाँ व्यवस्था गरिएको सभापतिका उम्मेद्वार समेत रहनुभएका गगन कुमार थापाले बताउनुभयो।
6: सबै खालको समुदायले समान अवसरले गर्दाखेरि अहिले अहिले नयाँ पदाधिकारीको थोरै नयाँ अभ्यास मेरो एउटा अनुरोध के कुरामा छ भने मैले आज यहाँ मैले के पाएँ भने मलाई अलिक चिन्ता लागिरहेको छ। पदाधिकारी सङ्गठनले पार्टीको अत्यन्तै जिम्मेवार पार्टीलाई चाहिने साथीहरूले एकदमै छाक्यो एक सय मलाई लाग्छ कि योभन्दा अगाडि पार्टी चलाउने कुरा छ उहाँहरू पार्टी पदाधिकारीहरूसँग बाहिर रहने अवस्था हुन सक्छ।
2: यस पटकदेखि विधानमै एक उपसभापति र महामन्त्रीको व्यवस्था गरिएपछि महिला नेत्रीहरू उत्साहित भएका छन्। अधिकांश नेताहरू महाधिवेशनमा सहभागी भए पनि पूर्व सभापति शेरबहादुर देउवा भने छुट्टै महाधिवेशनमा लागिरहनु भएको छ। अबको नयाँ कार्य समितिले देउवा सहितका असन्तुष्ट नेतालाई पनि मूल काङ्ग्रेसमा ल्याउन पहल गर्ने उपसभापतिमा उम्मेद्वार मनोनयन दर्ता गराउनुभएकी पुष्पा भुषालले बताउनुभयो। नेपाली काङ्ग्रेसको महाधिवेशनमा चुनावी रौनक छ। सभापतिमा उम्मेद्वारी दिनुभएका गगन थापालाई भने उम्मेद्वार व्यवस्थापनमा सकस पर्ने देखिएको छ। कसलाई छोड्ने कसलाई च्याप्ने थापालाई धर्म सङ्कट पर्ने देखिएको छ। अधिकांश उम्मेद्वारले सभापतिमा थापालाई नै अगाडि सारेकाले पनि गगनका लागि उम्मेद्वार व्यवस्थापन अबको चुनौतीपूर्ण बन्ने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
7: यस वर्षको दशैंको टीकाको उत्तम सायत कार्तिक 4 गते बिहान 10:26 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको सायत छ। टीका लगाउँदा लगाई माग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ। असोज 25 आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभ सायत बिहान 11:47 रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैदृति योग समेत परेकाले घटस्थापना गर्नु अघि चित्रा नक्षत्र र वैदृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिएको छ। असोज 16 सोमबार बिहान 10:07 झण्डा फेर्ने शुभ सायत छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ। सरकारद्वारा विभिन्न 13 देशका लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको संसदीय सुनवाई असोज 26 28 गतेसम्म हुने भएको छ। मन्त्री परिषदको बैठकबाट विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरिएका व्यक्तित्व विरूद्ध तोकिएको समय सीमाभित्र 7 उजुरी दर्ता भएका छन्। समितिले प्राप्त गरेका उजुरीलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनवाई प्रक्रिया शुरू गरिएको सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँले केही उजुरी समिति नै बनाएर छानबिन गर्ने खालका समेत रहेको बताउनुभयो। 13 प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरी मध्ये 2 उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर सामूहिक रूपमा परेका छन् भने बाँकी 5 उजुरी विभिन्न व्यक्तित्वलाई छुट्टा छुट्टै लक्षित गरेर दर्ता भएका छन्। परिषदले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेको छ। परिषदका एक सदस्यका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागसन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश सिफारिश भएका छन्। सिफारिश हुनेमा चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी हुनुहुन्छ। सर्वोच्च अदालतका न्यायाधीश सिफारिशमा बैठकमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले फरक मत राख्नु भएको छ। यस्तै न्याय परिषद सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिशमा लिखित विमति राखेको खुलेको छ। परिषद सदस्य नेपालले आफूले सिफारिशमा फरक मत राखेको बताउनु भएको छ। नजिकै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला निकायबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। यस्तै नारायणगढ़ काठमाडौँ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला भएको छ। नेकपा एमाले 21 फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानीमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ। अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छ, तर पनि यो भन्छु, यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय होइन, ओलीले लेख्नु भएको छ। 26 पृष्ठको अपानीमा केन्द्रीय कमिटिले गरेको मनोनित लगायतका केही निर्णय सहित आफ्ना मन्तव्य समावेश गरिएको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउनु भएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको शीत त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढ़ी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभएको हो। पश्चिम प्रदेश सरकारले भोलि बस्ने प्रदेशसभा बैठकमा चालु आर्थिक वर्ष 83-84 को बजेट ल्याउने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारीबारे जानकारी गराउनु भएको छ। दशमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्ष 83-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। हमासले सन् 2023 अक्टोबर 7 गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। इजरायलका रक्षा मन्त्री इजरायल काटजले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका जनताले भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। नेपालीहरूको महान पर्व बड़ा दशैंको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका साथ पाल्ले डाँडामा ओडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको छ। सयपत्री जनजागरण युवा क्लब बैतेश्वर साथ मार्बुको आयोजनामा असोज 28-30 गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा बैतेश्वर गाउँपालिकाभित्रका साथै छिमेकी पालिकाका ओडाबाट समेत खेलाड़ी र टीमले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको विजेता टीमले नगद 1,00,000, उपविजेताले 75,000 र तृतीय हुने टीमले 50,000 रूपियाँ पुरस्कार प्रदान गर्नेछन्। प्रतियोगितामा सहभागी हुने इच्छुक टोलीले असोज 20-26 गतेसम्म दर्ता गराउन सक्नेछन्।

0: वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भरेदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: स्थानीय सरकार, प्रदेश र संघले विकासका ठूला ठूला नारा लगाइरहँदा मुगुको विकट मुगुम कारमारोङ गाउँपालिका वडा नम्बर 9 पापु गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका बाल बालिकाहरू भने न्यूनतम मानवीय सुविधाबाट समेत वञ्चित भएका छन्। कक्षा 1-5 75 जना विद्यार्थी र शिक्षकहरू एउटै शौचालय प्रयोग गर्न बाध्य छन्, जुन शौचालय पनि ढुङ्गा माटोको नभई काठको एउटा सानो टहरामा ठडिएको छ। विद्यालयमा खाने पानीको व्यवस्था नहुँदा साना बाल बालिकाहरू शौच गर्न र सरसफाईका लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। विद्यालय व्यवस्थापन समितिकी सदस्य श्रीदेवी बडुवालले बाल बालिकाहरूको यो दयनीय अवस्था देख्दा मन खिन्न हुने गरेको बताएकी छन्। विद्यार्थी र छात्रा, विशेष गरी साना नानी बाबुहरूलाई दिसा पिसाब लाग्दा निकै शास्ति हुने गरेको छ। यो कहाली लाग्दो अवस्था देख्दा देख्दै पनि अहिलेसम्म कुनै पनि स्थानीय सरकार, प्रदेश संघ वा अन्य गैर सरकारी संघ संस्थाले हेरेका छैनन् बडुवालले भनेकी छन्। उनका अनुसार विद्यालयका कक्षा कोठाहरू समेत व्यवस्थित छैनन्। सुगमका विद्यालयहरूमा आधुनिक र स्वच्छ वातावरण भइरहँदा दुर्गमको यो अवस्थाले राज्यको उपेक्षालाई समेत छर्लङ्ग पारेको छ। यो समस्या विद्यालयको मात्र होइन, सिङ्गो पापु गाउँकै कथा हो। स्थानीयवासीका अनुसार गाउँमा पानीको स्रोतको प्रशस्त मात्रा भए तापनि स्वच्छ खाने पानी र व्यवस्थित धारा नहुँदा स्थानीयले लामो समयदेखि खाने पानीको अभाव र शास्ति खेप्दै आएका छन्। भौगोलिक रूपमा विकट राज्यको आँखा पर्न नसकेको कर्मारोङ गाउँपालिकाको यो गाउँ साँच्चीकै दुर्गममा गनिएको ठाउँ जस्तै बनेको छ। हिउँदको चिसो र बर्खाको हिलोमा काठको टहराको शौचालय प्रयोग गर्नुपर्ने, साना बाल बालिकाहरूको स्वास्थ्यमा समेत गम्भीर जोखिम बढेको छ। सम्बन्धित निकाय र सरकारवालाहरूले बेलैमा ध्यान नदिए पापु गाउँको यो पीडा अझै लम्बिने निश्चित छ।

शून्य प्रतिशत ब्याज मा सजिलो किस्ता र 12 वर्ष सम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
3: This home internet. दसैंको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला हुने भयो?
4: हामीले आज नै सरकारवाला सबै यातायात व्यवस्था विभागमा चाहिँ नि बैठक बसेर 23 गते बिहान 7 बजेदेखि चाहिँ नि अग्रिम बुकिङ खुल्ला गर्ने गरी हामी निर्णय गर्यौँ।
3: अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि चाहिँ अब यात्रुहरूले चाहिँ के गर्न सक्छन्?
4: अनि यात्रुहरूले आफू जुन दिन जाने हो त्यो दिनका लागि चाहिँ नि अब पहिला नै गएर चाहिँ नि आफ्नो चाहिँ नि टिकट सुरक्षित गर्ने, सिट सुरक्षित गर्ने कुरो चाहिँ नि रह्यो। अब यात्रुहरूलाई अब नेपाल सरकारले तोकेको भाडा अनुसार यात्रुले चाहेको सवारी साधनमा टिकट पाउने व्यवस्था हामीले मिलाएका छौँ।
3: अब टिकट काट्न चाहिँ कहाँ जाने त, अग्रिम टिकट कसरी काट्न सकिन्छ?
4: अग्रिम टिकट काट्नका लागि केन्द्रीय बस पार्क भित्र सबै देशभरिका सबै स्थानको टिकट पाइन्छ, त्यहाँ जाने होइन। अब पूर्वतर्फ चाहिँ जाने सवारी साधनको हकमा पनि चाहिँ नि अब त्यही नै छ, र चारवटा चाहिँ नि काउन्टरहरू चाहिँ नि बाहिर अब कोटेश्वरमा पनि छ, अनि तपाईँको चाहिँ नि काभेलमा छ, गौशाला छ, त्यहाँ पनि तपाईँहरू टिकट काट्दाखेरि आधिकारिक परिचय पत्र ड्रेस कोड लगाएको व्यक्तिसँग टिकट दिनका लागि यात्रुहरूलाई हामीले त्यो सूचना जारी गरेका छौँ।
3: अघिल्लो वर्ष लाइनमा बस्दा पनि टिकट पाइएन भन्ने गुनासो आएको थियो, यो वर्षलाई अब पर्सि असोज
4: होइन, अब यो एकै दिन अब एकैचोटि एउटै समयमा चाहिँ नि सबै कुरो चाहिँ भयो भने त्यो कुरोको चाहिँ सम्भावना हुन्छ, नत्र यो वर्ष हामीले छिटै नै अग्रिम खोलिदिएको हुँदा लाइन परिस्थिति बन्ला जस्तो लाग्दैन। तर पनि यो वर्ष धेरै बर्सात भएका कारणले बाटो अझै पनि देशभरिका सहायक राजमार्गहरू खुलिसकेका छैनन्। हामी जुन जुन ठाउँमा अहिले चाहिँ नि बाटो खुलेको छ होइन, सेवा हामीले सञ्चालन गरेका छौँ, त्यो ठाउँको टिकट हामीले चाहिँ नि अग्रिम बुक गर्छौँ, र जुन ठाउँमा बाटो खुलेको छैन त्यो ठाउँको अग्रिम बुकिङ हुँदैन। तपाईँलाई बाटोको सन्दर्भमा होइन, त्यहाँ चाहिँ नि बाटो खुलिसकेको छैन, त्यहाँ चाहिँ नि अहिले अग्रिम टिकट दिँदैनौँ।
3: अनि यो दसैँका लागि भनेर यहाँले बस पनि थप्नु भएको छ कि नयाँ बसहरू?
4: होइन, बस त वार्षिक रूपमा चाहिँ नि अब चाहिँ नि नेपालको चाहिँ नि बजेटमा नै चाहिँ नि अब चाहिँ नि 17% चाहिँ नि यो चाहिँ नि अटोमोबाइलले चाहिँ नि देशको चाहिँ नि क्षेत्र ओगटेको हुन्छ होइन। देशमा वार्षिक रूपमा सवारी साधन आएन भने त देशको आर्थिकलाई नै अप्ठ्यारो पर्छ, तर पर्याप्त मात्रामा सवारी साधन आयात पनि भएका छन्, नयाँ बनेका पनि छन्, र सवारी साधन आवश्यकता अनुसार पूर्ति हुन्छ।
3: दसैँमा गाडी नपाउने भन्ने समस्या यात्रुले भोग्नु पर्छ कि पर्दैन?
4: होइन, गाडी नपाउने भन्ने कुरो त अब चाहिँ नि रहेको छैन। अहिलेसम्मको चाहिँ नि अवस्थामा गाडी नपाएर यात्रुले चाहिँ नि आफ्नो गन्तव्य स्थान जान नपाएको चाहिँ नि त्यो गुनासो छैन, र यो वर्ष बाटोको कारणबाट गाडी समयमा बस पार्क आउनुपर्ने नआएका कारणले र बाटोका कारणले प्रकृति प्रकोपका कारणले बाटो नै अवस्था भयो भने त त्यो अवस्थामा भवितव्य अवस्था पर्यो होइन, त्यसमा हामी भन्न सक्दैनौँ। तर पनि हामीलाई चाहिँ नि गाडीहरू लामो दूरीमा सञ्चालन गर्ने गाडीहरू एक दिन अगाडि नै बस पार्क आइसकेका छन्, र भोलिपल्ट मात्रै ती सवारी साधन जान्छन्, र कुनै कुनै चाहिँ नि क्षेत्रमा बिहान आएर ताजा फर्किने पनि हुन सक्छ होइन। त्यो मध्यम दूरीमा पर्ने चाहिँ त्यो छ भने त्यो अवस्था नआउला जस्तो लाग्दैन।
3: अब सुरक्षित रूपमा यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि लामो दूरीमा चल्ने बसमा के कस्तो व्यवस्था यहाँले गर्नुभएको छ? आज
4: हामीले सार्वजनिक सूचना नि प्रकाशित गरिसकेका छौँ, नेपालको चाहिँ कानुन बमोजिम अनि आवश्यकता अनुसार दुईवटा सवारी चालक व्यवस्था गरेको छ। लामो दूरीमा 300 किलोमिटर भन्दा माथिको दूरीमा चाहिँ हामी चाहिँ नि दुईटा सवारी चालक व्यवस्था गरेका छौँ, त्यो पनि यात्री सेवाको हकमा त्यो सबै चाहिँ नि व्यवस्थापन कानुन सम्बन्ध रूपमा सर्वपक्षीय बैठक बसेर जुन कुरो चाहिँ नि हामीले चाहिँ उपलब्ध गराउन सक्ने हो त्यो हामी व्यवस्थापन गरेका छौँ र त्यो सार्वजनिक सूचना पनि जारी गरिसकेका छौँ।
3: अब अग्रिम टिकट बुकिङदेखि लिएर यात्रा गर्ने बेलासम्मको अवस्थामा यात्रुले के गुनासो गर्नु पर्यो भने कहाँ गर्न सक्छन्, के छ सुझाव?
4: हामीले चाहिँ गुनासो गर्ने भनेर चाहिँ बस पार्कमै हेल्प डेस्कहरू चाहिँ 13 विभिन्न ठाउँमा चाहिँ नेपाल सरकार सम्बन्धित निकाय सरकारवाला सबैको हेल्प डेस्कहरू निर्माण गरेको छ। जस्तै गौशाला, चावेल, गङ्गबु बस पार्क, कलङ्की, यो चाहिँ हेल्प डेस्कमा गएर आफ्ना चाहिँ केही चाहिँ सूचनामूलक कुराहरू पनि गर्न सक्नुभयो, गुनासो पनि गर्न सक्नुभयो। त्यो गुनासोलाई सरकारवाला सबै पक्षले चाहिँ उ गर्छ र अब हामीले चाहिँ आजको निर्णयमा यातायात व्यवसाय मजदुर र चाहिँ यातायात व्यवस्था विभागले चाहिँ प्रश्नहरू तोक्ने र विभिन्न क्षेत्रमा हाम्रा चाहिँ आधिकारिक व्यक्ति महासङ्घका अधिकारीहरू क्षेत्रमा चाहिँ अनुगमनमा हुनुहुन्छ र उहाँहरूलाई चाहिँ सम्पर्क गर्ने केही गुनासो भए उहाँहरूले तत्काल त्यो गुनासो सम्बोधन गर्नुहुन्छ। यसैभरि हाम्रा जिल्ला समितिहरू छन्, हाम्रा चाहिँ नि के अरे प्रदेश समितिहरू छन्, हाम्रो देशभरि नै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घको प्रदेश समिति, जिल्ला समितिले स्थानीय रूपमा 77 जिल्लामा यातायात व्यवस्थापनका लागि यो चाडपर्व लक्षित गरेर यातायात व्यवस्थापन, यातायातलाई चाहिँ यात्रुलाई सहजीकरण गर्नका लागि ती विभिन्न यातायात समितिहरू छन्। त्यो समितिहरूले नि देशभरि नै ती गुनासाहरू सुन्नुहुन्छ र आवश्यकता अनुसार यातायात व्यवस्थापन गर्नुहुन्छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
1: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
4: क्यामेरामैन भाषा छ हेड तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखर दी फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: 93.2 स्वदेश FM

0: एबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सडकलाई लिएर चिन्ता।
1: टिकट दिन ठुलो कुरा होइन, सडकलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्र आईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना चुहाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचना नै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईँहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिन्छ रहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भिडभाड रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन सञ्चार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रुसी सेना बारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढाएको छ। ती बिरामी 7 प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बसेका थिए र कङ्गोबाट सडक मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्युट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 खुला गरिने भएको छ। फुलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सडक बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाडा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
4: महँगो भाडा भने खबर गर्ने भन्दो नम्बरहरु दिने सहायता कक्षहरुमा चाहिँ भाडा दरहरु टाँसी दिने जसले गर्दा यात्रुहरुलाई यहाँसम्म जान यति भाडा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरु मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरुको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरुले भने टिकट बुकिङ सँगै सडकको अवस्था सुधार्ने तर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सडक थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
1: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढङ्गबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यस कारणले सडकलाई पहिलो प्राथमिकता हिजो छिटो दिनुपर्छ र सुस्थ ढङ्गबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सडक विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने ठानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पन्छाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सडकहरू मध्ये अहिले एउटा डेमी तातो पानी पाटमा अहिले समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्यो भन्दा बाहेक अहिले पृथ्वी राजमार्ग देखि अन्य महत्त्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नु पर्छ नि त, टार्गेट गर्नु त अलिकति बिटुमिनको काम गर्नलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्ने बारे विस्तृत विवरण दिइएको छैन। कतिपय सञ्चार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौँ।
6: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्दा छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानुनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
7: राज्यले गर्ने आफ्ना काम कारबाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
6: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
7: अहिलेका गृह मन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
6: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना चुहाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
7: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
6: त्यो त कानुनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्न पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
7: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ,
6: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय

0: हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसङ्ग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्तावबारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भने आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। जर्मनीका पूर्व गुप्तचर प्रमुख अगस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
1: ह्यानिङ सन् 1998 देखि सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यसैता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्युरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रुसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिसनरी समूह बारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5963-98550-77061 र 98550-77053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
4: It's 9 o'clock, अहिले 9 बजेको छ।

0: Juliana Besoplan do Juliana... Mega House.
1: सत्ताईसवटा क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने समाचार अब विस्तारमा सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता छ। बन्द सत्रको तेस्रो दिनको छलफल भोलि बिहान 10:30 बजे पुनः सञ्चालन हुनेछ। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कांग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा गगन कुमार थापा, श्याम कृष्ण खड्की र किशोर सिंह राठौरको उम्मेद्वारी परेको छ। यसै गरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेद्वारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेद्वारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मनसुर, सीता गुरूङ र रञ्जित कर्णको उम्मेद्वारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेद्वारी परेको छ। सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक एकजना, खुला उपसभापतिमा 9 जना, समावेशी उपसभापतिमा 5 जना, खुला महामन्त्रीमा 8 जना र महिला महामन्त्रीमा 3 जनाको उम्मेद्वारी परेको हो। न्याय परिषदको आजको बैठकले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेको छ। सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागसन्त, उच्च अदालत पाटन चन्द्र बहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज न्यायाधीश गोकर्ण डाङ्गी रहनु भएको छ। न्याय परिषदका प्रवक्ता राम पेरी सुनवारका अनुसार परिषदको आजको बैठकले सो निर्णय गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुनर्निर्माण गर्दा उच्च बाढ़ीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढ़ाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले बाढ़ी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढ़ाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले छिमेकी राष्ट्र भारत र चीनले स्वास्थ्य सेवा तथा कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न सहमति जनाएको जानकारी दिनुहुँदै हरित निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सभामुख डोल प्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिक बीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आज आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढ़ाइएको स्पष्ट पार्नुभयो। उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न यो कार्यक्रम महत्वपूर्ण रहेको दोहोर्याउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय माथतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। यस अवसरमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हेकमत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभएको हो।

0: राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरूङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या गुनासा माग तथा सुझाव लिनुभएको छ। नुवाकोट क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्नुहुँदै बाढीबाट भएको क्षति राहत वितरणको अवस्था पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच आज मन्त्रालयमा भेटघाट भएको छ। मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढ़ी तथा विपद पुननिर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा विश्व वन्यजन्तु कोष अमेरिका प्रमुख कार्यकारी अधिकृत लोराले विपदको समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। विजया दशमीका दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्रम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 शुभ साइत रहेको छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैतडीमा प्रमुख चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाडपर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह, उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कार्यवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना आर्याल।
5: मुख्य टार्गेट भनेको दशैं तिहार अनि सँगसँगै छठ पनि हो। त्यो बेलासम्मलाई फोकस्ड रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका छौँ।
4: यस्तै चाडपर्वको समयमा हुने भीडभाडलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ।
6: जिल्लाको विभिन्न बजारमा दुई तिन हप्तादेखि लगभग अनुगमन चाहिँ हामीले अलिक तीव्र गतिमा सुरु गरिसकेका छौँ। त्यसमा जसोसँग नगरपालिकाबाट विशेष सिग्नासमा पनि हामीले गरिसकेका छौँ।
4: स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न, बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपत मूल्य पसलको समय निगरानी गरिरहेको बताउनुहुन्छ। पुनः प्रमुख जिल्ला अधिकारी अरियाल
7: चेलिङको सुपत मूल्यको पसलमा पनि अलि इस्युहरू आए, थोरैजनालाई अलिकति व्यापारीलाई नै दिए, सर्वसाधारण दिएन भन्ने कुराहरू, त्यसमा पनि हामीले निगरानी बढाइरहेका छौँ।
4: चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजार सँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानका लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले आज स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन मेडिसिन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। उच्च ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। उहाँको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्वपूर्ण आधार तयार गरेको छ। यस वर्षको नोबेल पुरस्कारको रकम 1,20,00,000 स्विडिस क्रोनर रहेको छ। यो रकम करिब 12,00,000 अमेरिकी डलर बराबर हो। नोबेल पुरस्कार अन्तर्गत पर्सि बिहिबार रसायनशास्त्र र साहित्यतर्फका पुरस्कार घोषणा गरिनेछन्। शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गरिनेछ भने आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गरिने कार्यक्रम रहेको छ। अब आर्थिक समाचार।
8: हालैको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारहरूको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि 1,00,000,000,000 बराबरको स्रोत परिचालनका सन्दर्भमा नेपाल र विश्व ब्याङ्क बीच छलफल भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुआगले र विश्व ब्याङ्कका अध्यक्ष अजय बंगा बीच भएको भेटवार्तामा त्यस्तो छलफल भएको हो। छलफलमा विश्व ब्याङ्कका अध्यक्ष ले नेपालमा बाढी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व ब्याङ्कले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष बंगाले एसियाली विकास ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व ब्याङ्कले नयाँ पहल गर्ने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। विगत 3 दशकको अवधिमा विश्व ब्याङ्कका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेट वार्ता हो। नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा 3.7% सीमित हुने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा भदौ 10 आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा पुगेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने उल्लेख छ। प्रतिवेदनमा विश्व ब्याङ्कले भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा जान र बाढीबाट भएको व्यापक क्षतिको कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक बन्ने उल्लेख गरेको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर्ड हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपछि समझदारी पत्र MOU हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको जानकारी गराउँदै लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधार सम्बन्धी आयोजनालाई अघि बढाउन MOU महत्वपूर्ण हुने बताउनु भयो। सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ। यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ। छनौट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विश्व फुटबलका स्टार लियोनेल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दैछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम उपस्थिति जनाउनेछन्।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्टान सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता। बन्द सत्रको छलफल भोलि पुनः सञ्चालन हुने। यस वर्ष विजया दशमीको सहित कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 गतेदेखि टिकट बुकिङ खुला। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
10: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, राजा पाट

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225
5: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौँ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ जनहितका लागि आफन्त नेपाल
2: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
6: 24 घन्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन उद्योग वाणिज्य संघले चितवनको कालिका नगरपालिका स्थित शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सिंहदरबारमा सम्पन्न बैठकमा चितवन उद्योग वाणिज्य संघले 15 बुधे माग पेश गर्दै शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामलाई तत्काल अगाडि बढाउन समिति समक्ष विशेष पहल र आग्रह गरेको हो। रत्नगर नगरपालिका 3 बिरसीपुर स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परि एक मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्दाजी 10:30 बजेको समयमा शान्तिचोकबाट तरकारी चोकतर्फ जाँदै गरेको BP06008P3563 नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको BP01003K8725 नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्नगर नगरपालिका एक बस्ने अन्दाजी 20 वर्षका अशोक अन्सारीको उपचारकै क्रममा निधन भएको हो। चितवनमा कैराको आक्रमणमा परि गम्भीर घाइते भएका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ। भरतपुर महानगरपालिका 25 फलेनीका 42 वर्षीय भक्त बहादुर खलेलाई गत असोज 14 गते बिहान करिब 5 बजे मर्निङ वाकमा हिँडिरहेका बेला 81 गैंडाले आक्रमण गरेको थियो। गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका खलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा असोज 19 गते राति 11:12 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। राष्ट्रिय प्राथमिकता प्राप्त अम्लेखगंज लोथर पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका एक लोथरमा अहिले ल्यान्ड फिलिङ र बाहिरी पर्खा लगाउने काम धमाधम भइरहेको छ। जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन EIA काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीप कुमार यादवले जानकारी दिनुभयो। परियोजना अन्तर्गत राप्ती नगरपालिका एक लोथर स्थित करिब 23 बिघा 12 कट्ठामा अत्याधुनिक सुविधा सहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ। चितवनका औद्योगिक व्यवसायीले नारीडी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढीका कारण नारायणगढ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारीडी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सम्बन्धी तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। 15 महाधिवेशन अन्तर्गत राजधानीको राष्ट्रिय सभागृह स्थित मनोनयन दर्ता स्थलमा पुगेर उहाँले मंगलबार खुल्लातर्फ सभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो। यसैबीच नेपाली काङ्ग्रेसका अर्का नेता श्याम कृष्ण खड्गेले पनि सभापतिमा उम्मेद्वारी दिनुभएको छ। काङ्ग्रेसको केन्द्रीय कार्य समिति सभापतिका लागि मंगलबार उम्मेद्वारी दर्ता गराउनु भएको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा उद्योग व्यवसाय बैंकिङ तथा निर्माण क्षेत्रका प्रभावशाली व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ। आर्थिक क्षेत्रमा दशकको अनुभव हासिल गरेका व्यक्तिहरू महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। चौधरी ग्रुपका अध्यक्ष एवं पूर्व सांसद विनोद चौधरीले समावेशी तर्फबाट उपसभापति पदमा उम्मेद्वारी दिनुभएको छ। केएमसी अस्पताल तथा कलेजका सञ्चालक डाक्टर सुनिल कुमार शर्मा महामन्त्री र पूर्व मुख्यमन्त्री एवं निर्माण व्यवसायी बहादुर सिंह लामा सहमहामन्त्रीको प्रतिस्पर्धामा हुनुहुन्छ। खुल्ला तथा विभिन्न क्लस्टरतर्फ नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंह, बैंकिङ एवं कृषि

0: प्रक्रियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि गम्भीर आरोप लगाउँदै संसदीय सुनवाई समितिमा उजुरी परेको छ। प्रस्तावित राजदूत विरूद्ध परेको उजुरीमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलाई समेत जोडिएको छ। एक व्यक्तिले दिएको उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा देश विदेशबाट रकम उठाई हिनामिना गरेको तथा विभिन्न व्यक्तिबाट संकलन गरेको रकम प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नै व्यवस्थापन गर्दै आइरहेको आरोप लगाइएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल सोमबार निलम्बनमा पर्नु भएको छ। उहाँमाथि सुरक्षा संगठनको महत्वपूर्ण सूचनाले गरेको आरोप लागेको छ। उहाँमाथि छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकै अर्का एआईजी अञ्जनी कुमार पोखरेलको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको छ। गृह मन्त्रालयका सहप्रवक्ता आनन्द काफ्लेको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा दाहालले सशस्त्र प्रहरी बलको गोप्य सूचनाले गरेको उल्लेख गरिएको छ। संसदीय मामिला मन्त्री सुविता गौतमले विपदमा विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेको सी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेश मार्फत मृत्यु घोषणा र दर्ता सम्बन्धी कानून संशोधन बैंकिङ कसुर मुद्दामा पक्राउ पर्ची जारी भएको 9 महिनापछि प्रहरीले दिपेन्द्र आलेलाई पक्राउ गरेको छ। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पर्ची जारी भएसँगै उनी फरार रहेका थिए। उनी विरुद्ध 9 महिना अघि पक्राउ पर्ची जारी भएको थियो। काठमाडौँको मण्डे खाटारमा लुकछिपी बसिराखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 2082/30 पक्राउ पर्ची जारी भएको थियो। एकजना महिलालाई युरोप पठाइदिन्छु भन्दै आलेले 5,00,000 रुपियाँ रकम लिएका थिए। र बाघको संख्या वृद्धिसँगै बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानव बाघ द्वन्द न्यूनीकरण गर्न सरकारले टाइगर सेन्चुरी स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। सरकारका प्राथमिकता प्राप्त उक्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसी र अमेरिका स्थित संस्था द वाइल्ड एनिमल सेन्चुरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-5569-53, 98-550-77-061 र 98-550-77-53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमानेला ताछु साइली खोली झरे माछी जालमा।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असोज 21 गते बुधबार आश्विन शुक्ल द्वादशी 7 अक्टोबर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: कांग्रेस महाधिवेशनबाट विश्व र पुष्पा निर्विरोध उम्मेदवारी दिनेको लड्को, कर्मचारी तन्त्रमा राजीनामा दिनेको ऐरो, विपदको बजेट जति संघमा दोष जति स्थानीय सरकारमा, पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार, विपद सम्बन्धित कानून फास्ट ट्र्याकमा संशोधन गरिँदै लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सरकारको मुख ताके कहिले कहिले आफूले गरे अहिले शीर्षकको शुभ समाचार।
0: गत भदौ 11 गते गोर्खाको पुङ्गेनमा हिम पहिरो झर्यो। पहिरोले चुम्बुन्री दुईको लोर र स्याला बीच भएर बग्ने थोसाङ खोलामा बाढी आयो। बाढीले लोर र स्यालाका बासिन्दा तथा मनास्लु पदमार्गका पर्यटक हिँड्ने काठे पुल बगायो। त्यही दिनमा चुम्नोब्री चार नामरुङमा थेराङ खोलाले चार घर काठे पुल तथा फलामे पुल बगाएको थियो। साथै नामरुङ भन्दा तल सुक्सममा बाढी बुढी गण्डकीले अर्को एक झोलुङ्गे पुल पनि बगाइदियो। त्यस लगत्तै लो र स्यालाका स्थानीय बासिन्दा मिलेर थोसाङ खोलामा फेरि काटे पुल थपेका स्थानीय छिरिङ धार्के लामाले जानकारी दिएका छन्। पुङ्गेन ल्यानगान स्थित यहाँको थोसाङ खोला, तुनसुङ खोला र नुम्ला खोलामा समय समयमा बाढी आइरहन्छ, पुल बगाइरहन्छ उनले भने, अनि गाउँलेहरूले बनाइरहन्छन्। यसो गर्दा गर्दा नै बानी परिसक्यो। अहिले त एक महिनाभित्रै दुई फेर बगाइसक्यो, फेरि गाउँलेहरू जुटेर बनाइसकेका छन्। गाउँका ससाना काममा स्थानीयवासीले सरकारको मुख नताक्ने उनको भनाइ छ। सबै गाउँले मिलेर एक दिन काम गर्यो भने पुल बन्छ, सरकारलाई गुहार्न थाल्यो भने वर्ष दिन बित्छ। त्यसैले गाउँले सरकारको मुख ताक्दैनन्, आफैले मिलेर बनाउने गरेका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट.
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ.
1: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन.

वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी गोदरेज सँग भनेदेखि वाउ

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिकले विश्व र पुष्पा निर्विरोध शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको जारी 15 महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेद्वारी दर्ताका लागि समय सीमा मंगलबार साँझ 7 बजेसम्म तोकिएको थियो। उक्त समय सीमाभित्र सभापति सहित 20 पदाधिकारीका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको हो। निर्वाचन समितिका अनुसार सभापतिमा गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। उनलाई लक्षित गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको थियो। यसअघि कंग्रेसमा यो पद थिएन। गत पुसमा सम्पन्न कंग्रेस विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। यसै गरी 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महामन्त्री पदमा निर्वाचित भएका थिए। उपसभापतिका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापतिमा 1 जना, खुल्ला सभापतिमा 9 जना र समावेशी उपसभापतिमा 5 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापति पदमा पुष्पा भूषाल निर्विरोध भइसकेकी छन्। विशेष महाधिवेशनमा पनि उनी उपसभापति नै चुनिएकी थिइन्। 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। खुल्ला 2 उपसभापतिका लागि डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिएका छन्। यसै गरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।
3: यसैबीच यही समाचारलाई आजको अन्नपूर्ण प्रश्न दैनिकले कांग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लर्को शीर्षकमा खबर छापेको छ। कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुट्टीका भएका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका हुन्। सभापतिमा गगन थापा सहित किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसै गरी 2 खुल्ला उपसभापति पदका लागि 9 जना र 1 समावेशी उपसभापतिका लागि 5 जना मैदानमा उत्रिएका छन्। महामन्त्रीतर्फ 1 महिला पदका लागि 3 जना र 2 खुल्ला पदका लागि 8 जना प्रतिस्पर्धामा छन् भने सहमहामन्त्रीका विभिन्न समूहमा खस आरेमा 3, आदिवासी जनजातितर्फ 2, मधेसीमा 8, दलितमा 4, थारूमा 3, अल्पसंख्यक तथा अपाङ्गतामा 3, मुस्लिममा 3, खुल्लामा 7, पिछडिएको क्षेत्रमा 7 र महिला सहमहामन्त्रीमा 2 जनाले उम्मेदवारी दर्ता गरेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ। खबरमा अगाडि लेखिएको छ केन्द्रीय समितिको आकार 167 बढाएर 297 पुर्याइयो। पदाधिकारीको संख्या 14 बढाएर 20 बनाइयो। वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध। अन्नपूर्ण पोस्टमा खबर छ।
2: यता हिमालय टाइम्सले यस महाधिवेशनमा सहमहामन्त्री पदमा सबैभन्दा धेरै उत्साह र आकर्षण देखिएको छ भन्दै खबर लेखेको छ। साविकमा 8 जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा परिमार्जित विधानले 15 जना पुर्याएपछि धेरै नेताहरू केन्द्रीय पदाधिकारीमा जोडिने बाटो खुलेको हो। मंगलबार सहमहामन्त्री पदका लागि 32 जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। खुल्ला सहमहामन्त्रीतर्फ रामहरि खतिवडा, डिल्लीराम सुवेदी, अजय बाबु शिवाकोटी र रमेश धमलाले मनोनयन गराउनु भएको छ। आदिवासी जनजाति तर्फ बहादुर सिंह लामा, खस आर्य तर्फ दिनेश कोइराला र मनोज मणि आचार्य तथा पिछडिएको क्षेत्रबाट मिन भामले उम्मेदवारी दिनुभएको छ। साथै नानु बास्तोला र देवेन्द्र राज कणेलले पनि सहमहामन्त्रीमै आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। विधान संशोधनपछि नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। निर्वाचन समितिले मंगलबार दर्ता भएका उम्मेद्वारहरूको आवश्यक कागजात, प्रस्तावक, समर्थक र शुल्क भौचरको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचन कार्यतालिका अनुसार आगामी बिहिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। देशभरबाट आएका 7,114 जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएर कंग्रेसको आगामी 5 वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति छनौट गर्नेछन्। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेद्वारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटी भन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेद्वारी बारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेद्वारी बारे पुनर्विचार गर्न आग्रह गर्नुभयो।
3: कांग्रेसकै समाचार बारे आजको कान्तिपुरमा उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह शीर्षकमा समाचार छापिएको छ। कांग्रेसको सांगठनिक संरचना र फेरबदल हुने गरी नेतृत्व तहमा महिलालाई सुनिश्चित गरिएको निर्णयलाई नेताहरूले प्रशंसा गरेका छन्। यसपटक कांग्रेसले केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरेको हो। त्यस्तै सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनित गरी दुई महिला सुनिश्चित गरिएको छ। कांग्रेस उपसभापति पुष्पा भूषालले यस निर्णयले महिलालाई नेतृत्वमा आउन सहज बनाएको बताइन्। 15 महाधिवेशनमा समावेशीकरणको नाममा महिला नेतृत्वलाई स्थापित गर्न विधानमै संशोधन गरेको छ। उनले भनिन्, जुन किसिमबाट अहिले सक्रिय सदस्यबाट क्षेत्रीय प्रतिनिधिहरूमा महिलाहरूको उपस्थिति बढ्दैछ, त्यही अनुपातमा अधिवेशनमा महिलाको संख्या बढेको छ। त्यो नै इन्क्लुजन हो। हरेक संरचनामा महिलाको सहभागिता देखिएको छ। उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह, कान्तिपुरमा समाचार छापिएको छ।
2: पछिल्लो बाढी पहिरो तथा जलवायुजन्य विपदबाट प्रभावित नागरिकले राहत पुनर्निर्माण तथा अन्य कानूनी सुविधा प्राप्त गर्न सरकारले फास्ट ट्र्याकबाट कानून संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। विशेष गरी विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था लामो र झन्झटिलो भएकाले सरकारले मूल कानूनमै संशोधन गर्ने तयारी गरेको हो। संसदको नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानूनी व्यवस्था अध्यादेश मार्फत छिटो अघि बढाउने तयारी गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। विद्यमान कानूनमा रहेको प्रक्रियागत झन्झटका कारण विपद प्रभावित परिवारले भोग्नु परेको समस्या सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईले जानकारी दिनुभयो। विपत्ताको मृत्यु दर्ता अडचन हटाउन अध्यादेश, फास्ट ट्र्याकमा विपत सम्बन्धी कानून संशोधन गरिँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: यस्तै प्रसंगमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ। विपदको बजेट जति सङ्घमा, दोष जति स्थानीय सरकारलाई। भोटेपछि बाढी पछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरे। कोषमा 16 अर्ब बढी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीडितले सबैभन्दा बढी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारलाई नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिहरूको गुनासो छ। अन्नपूर्ण पोस्टमा खबर छ।
2: पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार, शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले भोटेकोशी त्रिशुली हिमबाढीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढाएको छ। बाढीबाट प्रभावित भएकाको पुनर्स्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एकैसाथ बढाउने तयारी भइरहेको छ। भोटेकोशी त्रिशुली हिमबाढीमा करिब 5,285 जना व्यक्ति बेपत्ता र 1,455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशमा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभयो।
3: भदौ 10 गतेको भोटेकोसी बाढीले नुवाकोटका 35 भन्दा बढी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रुपियाँ भन्दा बढीको भौतिक नोक्सानी भएको र 1,000 भन्दा बढी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढीबाट उद्योग नै तहस नहस भएपछि पुनः सञ्चालनको तयारी गरिरहेका उद्योगीहरू बैङ्कको ब्याज कर्जा बिमा दाबी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेका छन्। बाढीले उद्योग बगायो, किस्ता तिर्न बैङ्कको ताकेता, बिमाले पैसा पनि नदिएपछि व्यवसायमाथि थपियो अर्को पीडा, आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त 4 जना न्यायाधीशका लागि नाम सिफारिस गर्यो, जसमा वरियता मिचेको भनेर न्याय परिषद सदस्य सपना प्रधान मल्ल र महेश नेपालले फरक मत राखे। न्याय परिषद सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीश मध्येबाट न्यायाधीश सिफारिस गरिएको छ। कानून व्यवसायबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्। परिषदले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिसमा परेका उनी मात्रै हुन्।